शुभ प्रभात संपूर्ण आदरणीय श्रोताहरुमा एफएम 103.5 मेगाहर्ज न्यूजन एआईआर एप दार्जिलिङको एफएम 101.2 मेगाहर्ज साथै प्रसार भारती वेब्स ओटीटी प्लेटफर्ममा यहाँहरुले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। आज हो सोमबार सन् 2026 सालको अक्टोबर 12 तारिक। तदनुसार नेपाली क्यालेण्डर अनुसार विक्रम सम्वत 2083 सालको असोज 26 गते। समय यस बेला भइरहेको छ 6:26 भने हामी पनि यहाँहरू समक्ष उपस्थित भइसकेका छौं आजको अधिवेशन लिएर। सर्वप्रथम उद्घोषिका म छिरिङडोमा साथमा प्राविधिक मित्र चलरार ब्राह्मिण र उहाँका साथीहरू अनि प्रसारण सहयोगी रेशमा छेत्रीको तर्फबाट सम्पूर्णमा हार्दिक अभिवादन साथै सप्रेम नमस्कार।

शरदकालीन चाड बडा दशैंको शुभ उपलक्ष्यमा अब प्रस्तुत छ हाम्रो विशेष सांगीतिक रूपक जय दुर्गा दुर्गेश्वरीको दोस्रो पर्व।

राक्षादि संपूर्ण राक्षसहरूको नाश गरेर देवगण र मनुहरूको कल्याण गर्ने देवी तिमीलाई हाम्रो नमस्कार छ। देवी हामीलाई पनि रूप देऊ, सर्वत्र विजय गराइदेऊ, यस कृति र सम्मान दिलाइदेऊ।

0: भक्ति मार्ग अंतर्गत वैदिक ब्रह्मज्ञान समर्पण एवं श्रद्धा विश्वास का सामूह गौण भएका कारण यस महाशक्तिले आफ्ना सरल भक्तहरूलाई कृपापूर्वक निर्विकार भावले ब्रह्मका दिव्य चेतनाको अन्तिम लक्ष्यसम्म पुर्याइदिन्छन्। जहाँ ठुला ठुला वेदान्तका कठोर साधक एवं तपस्वीहरू समेत आफ्ना हठयोगका शक्तिले पनि पुग्न सक्दैनन्, यिनै पतित पावनी देवी आफ्नो कृपा दृष्टिद्वारा आफ्ना भक्तगणलाई उनीहरूका कष्टबाट छुटकारा दिलाउँछिन्। यिनै ब्रह्मचारिणी देवी दुर्गा हाम्रो कलुषित जीवनलाई पवित्र पारेर ऊर्ध्वमुखी विकास गर्दछिन्।
1: देवी ब्रह्मचारिणी ज्योतिर्मयी भव्य स्वरूपा र आनन्ददायिनी छिन्। यिनको दाहिने हातमा जप गर्दा व्यवहार गरिने श्रेष्ठ जपमाला अनि देब्रे हातमा शुभ एवं पवित्र जलले भरिएको कमण्डलु रहेको हुँदछ। देवी परमानन्दले परिपूर्ण हुन्छिन्। यस विषयमा यस्तो उल्लेख पाइन्छ, देवी दुर्गा पूर्व जन्ममा गिरिराज हिमालयकी पुत्री पार्वती हिमवती वा हिमानी थिइन्। एकपल्ट यिनी आफ्ना बाल

भक्तिहरूसँग खेलिरहेकी थिइन्। त्यसै बेला त्यहाँ नारद मुनि आइपुगे। उनले कौतूहलवश यिनका हस्तरेखाहरू हेरेर बताए, यिनको विवाह शिवसँग हुनेछ, त्यसका लागि यिनले तप गर्नुपर्छ। त्यही समयदेखि स्वयंले उमा नाम धारण गरेर शिवको उपासनामा कठोर तपस्या गर्न लागिन्। उमा देवीको तपस्याकै कारण यिनलाई तपश्चारिणी भन्न थालियो। तपश्चारिणीलाई पछि ब्रह्मचारिणी भन्न थालियो। यिनको यही स्वरूपलाई हामी नवरात्रको दोस्रो दिन अर्थात् आज ब्रह्मचारिणी देवी दुर्गाका रूपमा पूजा गरी प्रसन्न तुल्याई अभीष्ट फल प्राप्त गर्दछौँ। देवीको ध्यान यसरी गरिन्छ।

अर्थात् दुवै कर कमलमा अक्षमाला अनि कमण्डलु धारण गरेकी सर्वश्रेष्ठा देवी ब्रह्मचारिणी दुर्गा देवी हामीप्रति प्रसन्न हुनुहोस्। ब्रह्मचारिणी देवीको मन्त्र यसरी जप गरिन्छ।

यसरी नवरथाको दोस्रो दिन पनि जगत जननी महामाया सनातनी शक्ति रूप गुणमयी मंगलमयी वैष्णवी कौमारी महेश्वरी ऐन्द्रयी वराही वारुणी कौबेरी सप्त मातृका देवी भगवती भैरवीको पूजन भजन र कीर्तन गरिन्छ।

यसरी नवरात्रको दोस्रो दिन देवी दुर्गा भवानीलाई ब्रह्मचारिणीको रूपमा भजन कीर्तनका साथै मालश्री गायनद्वारा भक्तिभावले पूजन गर्ने चलन पनि यथावत रहेको पाइन्छ।

यतिन्जेल श्रोताहरूले श्रवण गर्दै हुनुहुन्थ्यो बडा दशैंको शुभ उपलक्ष्यमा आकाशवाणी खरसाङको विशेष प्रस्तुति साङ्गीतिक रूपक जय दुर्गा दुर्गेश्वरी। यो आकाशवाणी खरसाङ हो।

यहाँहरूले सुन्दै हुनुहुन्छ आकाश छुवानीको खरसाङ केन्द्र र अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेका छौं आकाश छुवानी दिल्ली केन्द्रको समाचार।

सम्पूर्ण श्रोताहरूलाई फेरि पनि शुभ प्रभात भन्दै आजको बिहानीलाई अझ रमाइलो साथै पवित्र बनाउन लिएर आएका छौँ मालसी धुनमा यो गीत साथै लोकगीत आजको कार्यक्रम शुभ प्रभातमा। नेपाली संस्कृति परम्परा र मौलिकताको सुन्दर परिचय बोकेको हाम्रो प्यारो मालसी धुनको यो गीत आजको यस विशेष प्रस्तुतिमा। जब शरद ऋतुको आगमन हुन्छ, जब दसैँको उमङ्गले गाउँ बस्ती र घर आँगन रमाइलो बन्छ, तब हाम्रो मनमा एउटा परिचित धुन गुन्जिन थाल्छ। त्यही हो हाम्रो परम्परागत मालसी धुन। मालसी धुन केवल गीत संगीत मात्र होइन, यो नेपाली मौलिक संस्कृतिको धरोहर हो। यसले दसैँको उल्लास, धार्मिक आस्था, पारिवारिक मिलन र नेपालीपनको मिठासलाई जीवन्त तुलाउँछ। हाम्रा पुर्खाहरूले जोगाउँदै ल्याएको यो अमूल्य सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्याउनु हामी सबैको कर्तव्य हो। त्यसैले आउनुहोस्, नेपाली कला र संस्कृतिको सम्मान गर्दै परम्पराको सुन्दर धुनमा रमाउँदै आजको यस विशेष प्रस्तुतिको आनन्द लिऊ मालश्रीबाट।

हाम्रो मौलिक पहिचान, हाम्रो गौरव, हाम्रो प्यारो मातृधुन, यो यहाँहरूले सुन्दै हुनुहुन्थ्यो गोविन्द सिंह खतानी, कृष्ण शर्मा, बिरेन राई र बालकुमार खिमिरेको सम शर्मा। यसको साथै श्रोता, नेपाली लोकगीतले पनि हाम्रो संस्कृति र परम्पराको सम्झना गराउँछ। यसमा पनि हाम्रो नेपाली संस्कृतिको झलक हामी देख्न पाउँछौँ। यसैले यहाँहरू समक्ष अब लिएर आएका छौँ यो लोकगीत, बिरेन राईको स्वरमा स्वीकार्नुहोस्।

यो लोकगीत यहाँहरूले सुन्नुभयो बिरेन राईको स्वरमा। आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत यहाँहरू सम्पूर्णमा, म छिरिङ डोमाको तर्फबाट। श्रोता, जहाँ भक्ति हुन्छ त्यहाँ शक्ति हुन्छ, जहाँ श्रद्धा हुन्छ त्यहाँ शान्ति हुन्छ, जहाँ भगवानको नाम गुन्जिन्छ त्यहाँ मनले आनन्द र आत्माले सन्तुष्टि प्राप्त गर्छ। त्यसैले आउनुहोस्, आफ्नो मनलाई शान्त बनाऊ, हृदयमा भक्तिभाव जगाऊ र भगवानको नाम स्मरण गर्दै सुनाऊ यो भजन।

0: भजन सुन्नुभयो। नम्रता बल, भावना थापा, माया प्रधान, प्रमोद छेत्री, सदेव तामाङ र वरुण रसालीको समस्वरमा भने शब्द थियो डाक्टर जस्यञ्जनको अनि सङ्गीत महेश्वर तामाङको। श्रोता, समय यस बेला बिहानको 7:25 भइरहेछ र अब समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार मनिष कानुबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो चेन्नईमा 13,000 करोडभन्दा अधिकको विकास परियोजनाको लोकार्पण र शिलान्यास गर्नुभयो। साउदी अरबको रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणमा घाइते भएका एक भारतीय नागरिकको मृत्यु भएको छ। पतनपोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनवालले हर्मुज जलडम्रु मध्यमा आक्रमण भएको जहाजमा रहेका सबै 11 भारतीय नाविकहरू सुरक्षित रहेको बताउनु भएको छ। नेपालको गोर्खा जिल्लाको बुढी गण्डकी नदीमा आकस्मिक आएको बाढीपछि 9 विदेशी नागरिक सहित 80 बढी मानिसहरूलाई उद्धार गरिएको छ। अनि पुरुष क्रिकेटमा हिजो राति इन्दोरमा भएको तेस्रो T20 अन्तर्राष्ट्रिय म्याचमा भारतले वेस्टइन्डिजलाई 14 रनले पराजित गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले हिजो चेन्नईको आईआईटी मद्रासमा एक कार्यक्रममा 13,000 करोडभन्दा अधिकको विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुभयो। यसमा सडक र रेलवे यातायात, बन्दरगाह पूर्वाधार, पेट्रोलियम र वैज्ञानिक अनुसन्धान परियोजनाहरू समावेश छन्। यस अवसरमा तामिलनाडुका मुख्यमन्त्री श्री जोसेफ विजय पनि उपस्थित रहेका थिए। यी परियोजनाहरूमा लगभग 3,700 करोड रुपियाँको राष्ट्रिय राजमार्ग कार्यहरू, चेन्नई बन्दरगाह, कामराजार बन्दरगाह र भिओ चिदम्बरम बन्दरगाह र अमृत भारत स्टेशन योजना अन्तर्गत रेलवे स्टेशनको विकास समावेश छ। प्रधानमन्त्रीले तामिलनाडुमा 13,000 करोडभन्दा बढी अधिकको परियोजनाको उद्घाटन ऐतिहासिक अवसरको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, यी परियोजनाहरूले सम्पर्कमा सुधार ल्याउनेछ, उद्योग व्यापारलाई बलियो बनाउनेछ र राज्यका युवाहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्नेछ। श्री मोदीले भन्नुभयो, यी परियोजनाहरूले दैनिक आवागमनलाई सजिलो बनाउनेछ र राज्यको आर्थिक विकासमा मद्दत गर्नेछ। एक अर्को कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वले उदयमान चुनौतीहरूको समाधान खोजिरहेको बताउनु भएको छ। उहाँले भारतका युवाहरूसँग ती समाधानहरू प्रदान गर्ने प्रतिभा र क्षमता रहेको विश्वास पनि व्यक्त गर्नुभएको छ। भारतको उत्पादन क्षेत्रको वृद्धिको सन्दर्भमा प्रधानमन्त्री मोदीले यस क्षेत्रको विस्तारले युवाहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारका अवसरहरू सृजना गरेको बताउनु भएको छ।
2: आज भारत में जो इन्फाइनाइट अपॉर्चुनिटी है, मैं चाहता हूं कि हर युवा अपने भविष्य को उसी बड़े कैनवास पर देखे, बिकॉज दिस इज योर टाइम, दिस इज योर अपॉर्चुनिटी। मुझे पूरा विश्वास है हमारा ये सपना पूरा होकर रहेगा।
1: साउदी अरबको रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणमा घाइते भएका एक भारतीय नागरिकको मृत्यु भएको छ। रियाद स्थित भारतीय दूतावासले घाइते भारतीयको हिजो मृत्यु भएको जनाएको छ। दूतावासले शोक सन्तप्त परिवारप्रति सम्वेदना व्यक्त गर्दै सबलाई चाँडै भारत ल्याउने लगायत सबै सम्भव सहयोग गर्ने बाचा गरेको छ। यस आक्रमणमा 10 भारतीय नागरिकसहित लगभग 300 घाइते भएका छन्। घाइतेहरूको अवस्था थाहा पाउन भारतीय अधिकारीहरू स्थानीय प्रशासन र अस्पतालसँग सम्पर्क। यसैबीच विदेश मन्त्री एस जयशंकरले आक्रमणपछि रियाद स्थित भारतीय दूतावासले सबै आवश्यक कदम चालेको बताउनु भएको छ। दूतावासले साउदी अरबमा बस्ने भारतीय नागरिकहरूका लागि यसअघि जारी गरिएको एडभाइजरी दोहोर्याएको छ, जसमा सतर्क रहन र आवश्यक परेमा घरभित्र बस्न सल्लाह दिएको छ। साथै उनीहरूलाई घटनासँग सम्बन्धित

0: यो वा समाचार साझा नगर्न र स्थानीय अधिकारीहरूको आधिकारिक निर्देशहरू पालन गर्न भनिएको छ। रियाद स्थित भारतीय दूतावासले आफ्नो अधिकारीहरूले आक्रमणमा घाइते भएका भारतीय नागरिकहरूलाई भर्ना गरिएका सबै अस्पतालको भ्रमण गरेको बताएको छ। यसैबीच साउदी अरबमा टोल फ्री हेल्पलाइन नम्बर 800-2471-234 बाहेक मानिसहरूले वाट्सएप सन्देश पठाउन सक्छन् वा प्रश्नहरूको लागि 9661184849 र 9665621608 कल गर्न सक्नेछन्। पतनपोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनवालले मार्शल टापुको झण्डा बोकेको ट्याङ्कर एमटी भल्थेरामा हर्मुजको जलडम्रु मध्यमा आक्रमण भएको र त्यसमा आग लागि भएको बताउनु भएको छ। जहाजमा रहेका सबै 11 भारतीय नाविकहरू सुरक्षित छन्। श्री सोनवालले भारतीय नाविकहरूलाई ओमानको 16 एन्करेजमा लैजाँदै गरेको ट्याङ्कर एमटी पेट्रो डल्फिनमाथि ड्रोनले आक्रमण गरेको बताउनु भएको छ। जहाजमा रहेका 11 भारतीयहरूमध्ये 9 जनालाई उद्धार गरिएको छ भने 2 जना निखोज छन्। स्थानीय तटरक्षक दलले निखोज भएका भारतीयहरूको खोजी गरिरहेको छ। सरकार सम्बन्धित अधिकारीहरूसँग सम्पर्कमा छ र उद्धार कार्यमा सबै सम्भव सहयोग प्रदान गरिरहेको छ। यसैबीच विदेश मन्त्रालयले हिजो हर्मुज जलडम्रु मध्य क्षेत्रमा व्यावसायिक जहाजहरूमा भएको आक्रमणको निन्दा गरेको छ। मन्त्रालयले मस्कट स्थित भारतीय दूतावासले परिस्थितिको निगरानी गरिरहेको बताएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवामा 25 वर्ष पूरा गरिरहनु भएको छ। जनसेवादेखि देश सेवा उहाँको यस यात्राको मूल मन्त्र रहेको छ। सेवा अनि सुशासनको यस दृष्टिकोणसँगै सरकार भारतलाई 2047 विकसित राष्ट्रको लक्ष्य प्राप्त गर्नको निम्ति लगातार कार्य गरिरहेको छ। समावेशी विकास अनि सामाजिक सशक्तिकरण मार्फत मानिसहरूको जीवनमा परिवर्तन ल्याउने प्रयास गरिँदैछ। आज यस विशेष श्रृङ्खलामा हामी औपनिवेशिक मानसिकताबाट मुक्तिको निम्ति गरिएको पहलहरूबारे चर्चा गर्नेछौँ।
1: पिछले कुछ वर्षों में सरकार धीरे धीरे भारत से ब्रिटिश शासन की निशानियों को हटाने की दिशा में काम कर रही है। 15 अगस्त 2022 को 76वें स्वतंत्रता दिवस के अवसर पर लाल किले से देश को संबोधित करते हुए प्रधानमंत्री नरेंद्र मोदी ने अगले 25 वर्षों के लिए 5 संकल्पों यानी पंच प्रण की घोषणा की थी। दूसरे प्रण के बारे में विस्तार से बताते हुए उन्होंने कहा कि नागरिकों के जीवन के किसी भी हिस्से में, यहाँ तक कि उनके मन के सबसे गहरे कोने या उनकी आदतों में भी गुलामी का कोई अंश नहीं होना चाहिए। देश को उपनिवेशिक विरासत से मुक्त करने और एक अलग भारतीय पहचान को बढ़ावा देने के लिए सरकार ने कई क्षेत्रों में कई कदम उठाए हैं। नई दिल्ली के ऐतिहासिक राजपथ का नाम बदलकर कर्तव्य पथ कर दिया गया। भारतीय नौसेना ने पुराने ध्वज जिसमें सेंट जॉर्ज क्रॉस बना हुआ था की जगह वर्ष 2022 में अपना नया ध्वज अपनाया। सरकार ने वर्ष 2017-18 से रेल बजट को आम बजट में मिला दिया। इसके साथ ही वर्ष 1924 से चली आ रही एक परंपरा समाप्त हो गई। सरकार ने ब्रिटिश शासन के दौरान प्रतिबंधित साहित्य को फिर से सामने लाने का भी प्रयास किया है। इसके तहत भारतीय राष्ट्रीय अभिलेखागार स्वतंत्रता संग्राम के दौरान प्रतिबंधित कविताओं, लेखों और प्रकाशनों की एक सूची तैयार कर रहा है। ये सभी पहल एक ऐसे आत्मविश्वासी और आत्मनिर्भर भारत के निर्माण के लिए सरकार की प्रतिबद्धता को दर्शाती है, जो अपनी सांस्कृतिक विरासत और राष्ट्रीय मूल्यों पर आधारित है।
0: आकाशवाणीको समाचार सेवा विभागले आज राति 9:30 आफ्नो फोन इन कार्यक्रम पब्लिक स्पिकमा वस्तु तथा सेवा कर भारतको कर सुधारमा एक परिवर्तनकारी भूमिका शीर्षकमा चर्चा प्रसारण गर्नेछ। केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका जीएसटी नीति कक्षका आयुक्त गौरव सिंहले चर्चामा भाग लिनुहुनेछ। श्रोताहरूले कार्यक्रमको क्रममा विषयसँग सम्बन्धित प्रश्नहरू हाम्रो टेलिफोन नम्बर 0112317171 0112317171 0112317171 सोध्न सक्नुहुनेछ। भारतीय रिजर्व ब्याङ्क आरबीआईले मुद्रा सट्टाबाजीकोलाई रोक्न र विदेशी विनिमय बजारको सुचारू सञ्चालन सुनिश्चित गर्न रुपियाँसँग सम्बन्धित डेरिभेटिभहरूमा नयाँ प्रतिबन्ध लगाएको छ। केन्द्रीय ब्याङ्कले अधिकृत डिलरहरू र मान्यता प्राप्त स्टक एक्सचेन्जहरूको लागि हेजिङ वा अन्तर्हित एक्सपोजर बिना गरिएको विदेशी विनिमय डेरिभेट लेनदेनको सीमा 10 करोड डलरबाट घटाएर 50 लाख डलर पुर्याएको छ। नेपालको गोर्खा जिल्लाको बुढी गण्डकी नदीमा आकस्मिक आएको बाढीपछि 9 विदेशी नागरिक सहित 80 भन्दा बढी नागरिकहरूलाई उद्धार गरिएको छ। 5 जना अझै बेपत्ता छन्। नेपालको राष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुसार 4 हेलिकप्टर

को सहायताले 82 जनालाई उद्धार गरिएको छ। पुरुष क्रिकेटमा हिजो राति इन्दोरको होल्कर स्टेडियममा भएको तेस्रो टी20 अन्तर्राष्ट्रिय म्याचमा भारतले वेस्ट इन्डिजलाई 14 रनले पराजित गरेको छ। 224 रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 209 रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजका लागि सिमरन हिटमायरले 43 र कामिल पुरनले 42 रन बनाए। भारतका लागि अर्षदीप सिंहले 3 विकेट लिए। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो चेन्नईमा 13,000 करोडभन्दा अधिकको विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुभयो। साउदी अरबको रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणमा घाइते भएका एक भारतीय नागरिकको मृत्यु भएको छ। पतनपोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले हर्मुज जलडम्रु मध्यमा आक्रमण भएको जहाजमा रहेको सबै 11 भारतीय नाविकहरू सुरक्षित रहेको बताउनुभएको छ। नेपालको गोर्खा जिल्लाको बुढी गण्डकी नदीमा आकस्मिक आएको बाढीपछि 9 विदेशी नागरिकसहित 80 बढी मानिसहरूलाई उद्धार गरिएको छ। अनि पुरुष क्रिकेटमा हिजो राति इन्दोरमा भएको तेस्रो टी20 अन्तर्राष्ट्रिय म्याचमा भारतले वेस्ट इन्डिजलाई 14 रनले पराजित गरेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

स्पन्दन, यो सङ्गीतको स्पन्दन जसले कोमल मुटुको धड्कनलाई स्पन्दित तुलाउँछ, जसले अतीतको घाउ बजाइदिन्छ, वर्तमानमा आई मनको अभिव्यक्ति पोखाउँछ अनि भविष्यको सपनामा जिउन सिकाउँछ। यस्तै मनको अभिव्यक्ति स्वरूप यो साङ्गीतिक प्रस्तुति कार्यक्रम स्पन्दनमा कार्यक्रमको सुरुवात गरिरहेका छौँ यो मिठो गीतबाट। स्वीकार्नुहोस् उत्तम मणि बमजनको स्वर शब्दनी सङ्गीत रचनामा।

श्रोता, तपाईँको जीवनमा तपाईँलाई सबैभन्दा धेरै प्रेरणा दिने व्यक्ति को हुनुहुन्छ? आमा, बुबा, गुरु, साथी वा तपाईँ आफै? तपाईँहरूको उत्तर जे भए पनि मेरो उत्तर रहेको छ, मेरो सबैभन्दा प्यारो व्यक्ति, मलाई सदैव साथ दिने व्यक्ति हो आमा। यसैले तपाईँहरूको साथ दिने व्यक्ति, आत्मीय व्यक्तिलाई तपाईँले आज मनमनमा नै धन्यवाद दिनुहोस्, किनकि हाम्रो जीवनको यात्रामा कसैको सानो साथले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। कसैको एउटा मिठो शब्दले निराश मनमा आशा जगाउन सक्छ। कसैको एउटा हौसलाले असम्भव जस्तो देखिएको सपना पूरा गर्ने शक्ति दिन सक्छ। त्यसैले माया बाँडौं, मुस्कान बाँडौं, हौसला बाँडौं, किनकि सकारात्मकताको एउटा सानो स्पन्दनले पनि अरूको जीवनमा ठूलो उज्यालो ल्याउन सक्छ। सुनोस् यो गीत अनुपमा प्रधानको स्वरमा, शब्द मेनुका प्रधानको अनि सङ्गीत शान्ति ठटालको।

सङ्गीतमा पनि त कस्तो अद्भुत स्पन्दन हुन्छ, होइन र? एउटा गीतले वर्ष पुरानो सम्झना फर्काउन सक्छ, एउटा धुनले मनको पीडा कम गर्न सक्छ, र कहिलेकाहीँ एउटा गीतले हामीले भन्न नसकेको कुरा पनि भनिदिन्छ। यस्तै यो एउटा गीत यहाँहरू समक्षमा गायक कलाकार बानिका प्रधान, शब्द मेनुका प्रधानको अनि सङ्गीत शान्ति ठटालको।

हाम्रो जीवनमा पनि सङ्गीत जस्तै विभिन्न उतार चढाव आउँछ। कहिले सुर मिल्छ, कहिले ताल बिग्रन्छ, कहिले जीवन सुन्दर गीत जस्तो लाग्छ, कहिले कठिन परिस्थितिले हामीलाई मौन बनाइदिन्छ। तर ताल बिग्रन्दैमा गीत सकिँदैन, त्यसरी नै कठिनाई आउँदैमा जीवन समाप्त हुँदैन। फेरि नयाँ सुर सुरु गर्न सकिन्छ, फेरि नयाँ सपना देख्न सकिन्छ र फेरि नयाँ स्पन्दनका साथ अघि बढ्न सकिन्छ। सुनोस् यो अघिल्लो गीत लावण्या गजमेरको स्वरमा, शब्द अनि सङ्गीत गायक कलाकार स्वयंको।

श्रोता, हामी यस्तो वातावरणमा बस्न रुचाउँछौँ जहाँ शुद्ध हावा अनि सफा वातावरण होस्, वरिपरि हरियाली होस्, शान्त परिवेश होस्। तर अहिलेको असन्तुलित प्रदूषित वातावरणमा यो सम्भव छैन। पर्यावरण प्रदूषित हुनमा हामी दोष दिन्छौँ आफूलाई, मान्छेलाई र समाजलाई हामी दोष मात्र दिन्छौँ, तर यसको कारण र निवारणतर्फ लाग्दैनौँ। आफ्नो सुख सुविधाको निम्ति रुख काटेर वन जङ्गल नष्ट त गर्छौ नि। खोला नाला नदीमा फोहोर मैला फ्याँकेर त्यहाँको पानी फोहोर पनि पार्छौ। देशको विकासको नाममा ठुल्ठुला फ्याक्ट्रीहरू निर्माण गरेर त्यहाँबाट निस्किएको धुवा ग्यासले वायु प्रदूषित पनि पार्छौ नि। तर कसलाई के हानि हुँदैछ त्यो सोच्दैनौ। मुख्यत यी सबै कार्यले पर्यावरण प्रदूषित हुन्छ अनि हामी यही प्रदूषित वातावरणमा नै बस्ने गर्छौँ। तर यसको निवारण गर्न अनि यसलाई रोक्न वातावरण संरक्षण, दिगो विकास र जलवायु परिवर्तनका क्षेत्रमा देखिनुभयो भारतकी प्रसिद्ध पर्यावरणविद, लेखक तथा सामाजिक अभियन्ता अनि पद्मश्री पुरस्कारद्वारा सम्मानित सुनिता नारायण। र आज हामी उहाँकै जीवनको सफलताको कथा लिएर यहाँहरू अघि आइपुगेका छौँ। नमस्ते, म छिरिङ डोमा न्यानो स्वागत गर्न चाहन्छु आजको कार्यक्रम कथा सफलतामा। सुनिता नारायणको जन्म सन् 1961 नयाँ दिल्लीमा भएको थियो। बाबा राज नारायण अनि आमा उषा नारायणको उनी चार छोरीहरू मध्ये जेठी छोरी हुन्। उनको बाबा एक स्वतन्त्रता सेनानी हुनुहुन्थ्यो। पछि उनले हस्तशिल्पको व्यवसाय शुरू गरे। तर सुनिता मात्र 8 वर्षको हुँदा उनको बाबाको मृत्यु भयो। बाबाको मृत्यु पश्चात उनको आमाले नै हस्तशिल्पको व्यवसाय सम्हालिन् अनि आफ्नो छोरीहरूको पालन पोषण खुबै सुख सुविधापूर्वक गरिन्। कसैलाई दुःख भने हुन दिइनन्। सुनिता सानैदेखि समाज र यसको विकासको विषयमा चासो राख्ने गर्थिन्। प्रकृतिप्रति उनी संवेदनशील थिइन्। प्रकृतिको सुन्दर र स्वच्छ वातावरणमा घुम्न रुचाउँथिन्। यसैले उनी छात्र पर्यावरण कार्यकर्ता समूह कल्प वृक्षसँग जुरिन पुगिन्। यसले उनको जीवनलाई नयाँ दिशा दियो। कल्प वृक्षसँग जुरिएपछि उनले बुझिन् कि वास्तविक कुरा रुख होइन, तर रुखमाथि मानिसहरूको अधिकार हो। विद्यार्थी जीवनमा नै उनी सामाजिक मुद्दा, विशेष गरी पर्यावरण समस्याहरूप्रति संवेदनशील बन्न पुगिन्। उनले दिल्ली विश्वविद्यालयबाट आफ्नो उच्च शिक्षा पूरा गरिन्। सुनिता नारायणले आफ्नो करियरको शुरूआत प्रख्यात पर्यावरणविद अनिल अग्रवालसँग सेन्टर फर साइन्स एन्ड इन्भाइरोमेन्ट तथा CSEमा काम गरेर गरिन्। प्रारम्भमा अनुसन्धानकर्ता र विश्लेषकको रूपमा उनले काम गरिन्, जहाँ उनले पर्यावरण मुद्दाहरूमा गहिरो अध्ययन गरिन्। उनले वायु प्रदूषण, पानीको अभाव, फोहोर व्यवस्थापन र जलवायु परिवर्तन जस्ता विषयहरूमा व्यापक अनुसन्धान गरिन्। उनले सरकारलाई पर्यावरण मैत्री नीतिहरू बनाउन सुझाव दिनुका साथै जनतामा सचेतना फैलाउन पनि योगदान दिइन्। पछि उनी CSEको महानिर्देशक बनिन्। उनको नेतृत्वमा आज CSEले पर्यावरणीय नीतिमा सुधार ल्याउने, अनुसन्धान गर्ने र विभिन्न अभियान सञ्चालन गर्ने काम गरिरहेको छ।

सुनिताले जलवायु परिवर्तनमा वैज्ञानिक सहमतिलाई स्वीकार गर्दै जलवायु संकटको लागि पश्चिमी देशहरूको जीवाश्म इन्धनमा आधारित अर्थतन्त्रलाई दोष दिइन् र भारतले आर्थिक विकासको लागि वैकल्पिक बाटो खोज्न पर्ने सल्लाह दिइन्। उनको नेतृत्वमा विज्ञान र पर्यावरण केन्द्रले पेय पदार्थहरूमा ठूलो मात्रामा कीटनाशकहरूको उपस्थिति उजागर गर्यो। सुनिता नारायणले 2012 भारतको सातौं राज्यको पर्यावरण प्रतिवेदन मलमूत्र मेटर्स लेखिन्, जुन भारतको शहरी क्षेत्रमा पानीको आपूर्ति र प्रदूषणको विश्लेषण हो। 2016 सुनितालाई टाइम पत्रिकाको 100 प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश गरियो। उनको प्रमुख उपलब्धि निम्न वर्गका मानिसहरूलाई पर्यावरण बारे जानकारी दिनु र दक्षिणी देशहरूको लागि प्रदूषण मुक्त विकास मार्गलाई तीव्रताको साथ अगाडि बढाउनु र नयाँ प्रकारले परिभाषित गर्ने आवश्यकतामाथि प्रकाश पार्नु रहेको छ। उनले यस ज्ञानको उपयोग भारतीय शहरी क्षेत्रहरूमा वायु प्रदूषण नियन्त्रणको लागि परिवर्तनकारी रणनीतिहरूलाई विकसित गर्नुमा प्रयोग गरिन्। उनले जानकारी फैलाउन गहन अनुसन्धान मार्फत ज्ञान निर्माण गर्न, मानसिक परिवर्तन गर्न र नीति व्यवहार परिवर्तन गर्न अथक प्रयास गरेकी छिन्। पर्यावरण जागरूकता अनि परिवर्तनको दिशा तयार गर्ने उनको विचारहरूले महत्वपूर्ण योगदान पुर्याएको छ। उनले डाउन टू अर्थ नामक पर्यावरण सम्बन्धी पत्रिकाको सम्पादन गरेकी छिन्, जसमा उनले पर्यावरण समस्याहरू सरल भाषामा मानिसहरू समक्ष प्रस्तुत गरेकी छिन्। देशलाई पर्यावरण प्रदूषणबाट बचाउन विशेष योगदान दिएकीले सुनिताले विभिन्न सम्मान र पुरस्कारहरू प्राप्त गरिसकेकी छिन्। 2004 पर्यावरण मुद्दाहरूलाई मुख्य धारामा ल्याउने उत्कृष्ट महिला मिडिया कर्मीको रूपमा चमेली देवी जैन पुरस्कार उनले प्राप्त गरिन्। अर्को वर्ष 2005 उनलाई भारत सरकारले पद्मश्री पुरस्कारद्वारा सम्मानित गर्यो। उनको अगुवाईमा CSE अर्थात् विज्ञान र पर्यावरण केन्द्रलाई स्टक होम वाटर पुरस्कारबाट सम्मानित गरियो। उनलाई 2009 कलकत्ता विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको थियो र सोही वर्षको लागि श्री राजा लक्ष्मी फाउन्डेसन चेन्नईबाट राजा लक्ष्मी पुरस्कारबाट पनि सम्मानित गरेको थियो। उनले इन्टरनेसनल एसोसिएसन फर मिडिया एन्ड कम्युनिकेसन रिसर्च इन एक्सन अवार्ड पनि प्राप्त गरेकी छिन्। उनी 2020 एडनबर्ग पदक प्राप्तकर्ता पनि हुन्। साथै उनलाई लुसियन विश्वविद्यालय र अल्बर्टा विश्वविद्यालयले मानार्थ विद्यावारिधी पनि प्रदान गरेको छ। उनलाई अन्तर्राष्ट्रिय स्तरमा पनि एक प्रभावशाली पर्यावरणविद मानिन्छ। सुनिता नारायण एक दृढ स्पष्ट वक्ता र समर्पित व्यक्तित्व हुन्। उनले सधैँ पर्यावरण र विकास बीच सन्तुलन कायम गर्नुपर्ने कुरालाई जोड दिन्छिन्। उनको कामले नीति निर्माता, अनुसन्धानकर्ता र सर्वसाधारणलाई गहिरो प्रभाव पारेको छ। सुनिता नारायणको जीवन कथा संघर्ष, समर्पण र सामाजिक परिवर्तनको एक उदाहरण हो। उनले आफ्नो ज्ञान र प्रयास मार्फत पर्यावरण संरक्षणको क्षेत्रमा ठूलो योगदान दिएकी छिन्, जसले भविष्यको पुस्ताहरूको लागि सुरक्षित पृथ्वी बनाउन सहायता पुर्याएको छ। त यहाँहरू समक्ष सुनिता नारायणको जीवनको सफलताको कथालाई राख्ने प्रयत्न गर्यौं। के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै जनाउनुहोला र अहिलेलाई पनि आज्ञा चाहन्छौ। कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा म छिरिङडोमा नमस्ते।

भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सेट तथा मोबाइलमा एफएम 103.5 मेगाहर्स न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 102 मेगाहर्स साथै प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ कार्यक्रम सन्दर्भ। अब यहाँहरू समक्ष लिएर आएका छौँ भने यस कार्यक्रममा आजको सान्दर्भिक विषयमाथि यहाँहरूसित केही चर्चा गर्नेछौँ, साथमा केही फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौँ र कार्यक्रमको सुरुवात भने मनोरञ्जनबाट नै गरिरहेका छौँ, स्वीकार्नुहोस्।

लाई औद्योगिक रूपमा सक्षम आर्थिक रूपमा समृद्ध र आत्मनिर्भर बनाउने महत्वपूर्ण अभियान हो सरकारले उचित नीति निर्माण गर्ने र नागरिकहरूले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने हो भने यस अभियानले भारतको विकासमा ठूलो योगदान पुर्याउन सक्छ मेक इन इन्डिया केवल एउटा नारा मात्र नभई आत्मनिर्भर र समृद्ध भारत निर्माण गर्ने सेवा संकल्प हो

0: एंड मेक इन इंडिया विषयमा थी कार्यक्रम सन्दर्भमा सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अब सुन्नुहोस् बिहान 9 बजेको मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, मुख्य समाचार सारुन मगरबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो चेन्नईमा 13,000 करोड़ भन्दा अधिकको विकास परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुभयो। भारतीय जनता पार्टीका राज्यसभा सांसद डाक्टर के लक्ष्मणले हिजो लागू पदार्थको दुरुपयोगको नराम्रो प्रभावको बारेमा जागरूकता जगाउन साइकल र्यालीमा भाग लिए। लागू औषध मुक्त भारत साइकल यात्रा शीर्षकको उक्त र्याली सामाजिक संस्था अक्षर स्फूर्तिद्वारा आयोजना गरिएको थियो। जम्मू कश्मीरमा रहेको शारदीय नवरात्रको पहिलो दिन 47,346 तीर्थयात्रीहरूले पवित्र श्री माता वैष्णोदेवी मन्दिरको दर्शन गरे। साउदी अरबको रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणमा घाइते भएका एक भारतीय नागरिकको मृत्यु भएको छ। अमेरिकाका दुवै प्रमुख राजनीतिक दलका सांसदहरूको समूहले रूसबाट डिजेल आयातलाई अनुमति दिने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको वैधतामाथि प्रश्न उठाएका छन्। पतन पोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले हर्मुज डमरु मध्यमा आक्रमण भएको जहाजमा रहेका सबै 11 भारतीय नाविकहरू सुरक्षित रहेको बताउनुभयो। अमेरिकाको लस एन्जलसमा तीव्र गतिमा फैलिएको डडेलोको कारण सान्टा क्लारिटा सहरका केही भागहरू खाली गराएको छ। अधिकारीहरूले हिजो साँझसम्ममा आगो 172 एकरमा फैलिएको बताएका छन्। नेपालको गोर्खा जिल्लाको बुढी गण्डकी नदीमा आकस्मिक को बाढीपछि 9 विदेशी नागरिक सहित 80 भन्दा बढीको उद्धार गरिएको छ। पुरुष क्रिकेटमा हिजो राति इन्दौरमा भएको तेस्रो T20 अन्तर्राष्ट्रिय म्याचमा भारतले वेस्ट इन्डिजलाई 14 रनले पराजित गरेको छ अनि मौसम विभागले आज हरियाणा, चण्डीगढ, पञ्जाब, हिमाचल प्रदेश र छत्तीसगढमा मेघगर्जन र तेज हावा चल्ने पूर्वानुमान गरेको छ। यसका साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।
0: श्रोता, गीत संगीत केवल मनोरञ्जनको साधन मात्र होइन, यो हाम्रो जीवनका सुख दुःख, माया प्रेम र सुनौलो सम्झनाहरूलाई जोड्ने एउटा सुन्दर माध्यम पनि हो। आज हामी तपाईँहरूलाई लिएर गइरहेका छौँ त्यही सुनौलो युगमा, जहाँ गीतहरूमा मिठास थियो, संगीतमा जादु थियो र शब्द शब्दमा भावनाहरू लुकेका हुन्थे। विशेष गरी 80 र 90 दशकका ती सदाबहार हिन्दी फिल्मी गीतहरू जसले आज पनि हाम्रो मनमा उत्तिकै स्थान बनाएका छन्। किशोर कुमार, लता मङ्गेशकर, मोहम्मद रफी, उदित नारायण, कुमार सानु र अल्का याग्निक जस्ता महान गायक गायिकाहरूका स्वरले सजिएका ती गीतहरू आज पनि हाम्रो मनको कुनामा गुन्जिरहेका छन्। त्यसैले आउनुहोस्, पुराना यादहरूलाई ताजा गरौं, मायाका धुनहरूमा रमौं र संगीतको यो सुन्दर यात्रामा सँगसँगै अघि बढौं।

0: सेबी इन्वेस्टर जागरूकता पहल, जानकारी के लिए सेबी इन्वेस्टर वेबसाइट विजिट कीजिए, डाउनलोड सेबी सारथी ऐप।
1: भनिन्छ श्रोता, सुन कहिले पुरानो हुँदैन, अनि 80 र 90 का दशकका फिल्मी गीतहरू पनि कहिले पुरानो हुँदैन। र 80 को दशकका फिल्मका गीतहरूमा फिल्महरू रहेको छ, नमक हलाल, मिस्टर इन्डिया, तेजाब, खुनबरी माग, कर्ज, कैमत से कैमत तक, मैंने प्यार किया, चाँदनी, जाने भी दो यारो, मासूम, सदमा, अर्धसत्य, परिंदा। यसरी नै 90 का दशकका प्रसिद्ध गीतहरूका फिल्महरू रहेको छ, दिलवाले दुल्हनिया ले जाएंगे, हम आपके है कौन, कुछ कुछ होता है, दिल तो पागल है, रंगीला, बाजीगर, डर, दामिनी, सत्य, वास्तव द रियलिटी, अंदाज, अपना अपना, जो जीता वही सिकंदर, अनि हेराफेरी जस्ता कैयौं 80 र 90 का दशकका फिल्मका गीतहरू छन् जो त्यति बेलाको समयमा अति नै प्रसिद्ध लोकप्रिय भएको थियो भने आज पनि दर्शक श्रोताहरूले ती गीतहरू गुनगुनाउने पनि गर्छन्।

समय बित्छ, पुस्ता बदलिन्छ, तर साँचो संगीतको मिठास कहिले हराउँदैन। त्यस्तै 80 र 90 को दशकका यी गीतहरू हाम्रो सम्झना, हाम्रो भावना र हाम्रो जीवनका सुन्दर पलहरू हुन्। यही मिठो संगीत र सुन्दर सम्झनासँगै आजको कार्यक्रमलाई यही विश्राम दिन चाहन्छु। फेरि भेट्नेछौँ, फेरि रमाइलो गर्नेछौँ यस्तै पुरानो सदाबहार।

0: रेलवेले खरसाङदेखि महानदीसम्म दुईवटा नयाँ रेल सेवा शुरू गरेको छ। पर्यटकहरूलाई खरसाङ क्षेत्रका प्राकृतिक सुन्दरता र पर्यटकीय स्थलहरूको अवलोकन गराउने उद्देश्यले बाष्पचालित इन्जिन सहित रेड पाण्डा र डिजेल इन्जिन सहित मुक्तधारा नामका रेल सेवा सञ्चालनमा ल्याएको छ। नयाँ रेलवे सेवाको उद्घाटन खरसाङ रेलवे स्टेशनमा पूर्वोत्तर सीमावर्ती रेलवेका सहायक महाप्रबन्धक रमेश कुमारले रिबन काटेर गर्नुभयो। कार्यक्रममा दार्जीलिङ हिमालयन रेलवेका निर्देशक ऋषभ चौधरी र सहायक मण्डल इन्जिनियर रञ्जित टुडु पनि उपस्थित थिए। यसैबीच हिजो मुक्तधारा रेल सेवा मार्फत खरसाङको एक निजी विद्यालयका विद्यार्थीहरूलाई आनन्ददायी रेल यात्रा गराएको थियो। पश्चिम बंगाल सरकारले यसपटक दुर्गापूजाको समयमा स्वच्छतामा विशेष जोड़ दिइरहेको छ। यसका लागि सबै आवश्यक तयारी भइरहेको छ। राज्यका शहरी तथा शहरी विकास मन्त्री अग्निमित्र पालले यो जानकारी दिनुभयो। उहाँले आफ्नो उपस्थितिमा डस्टबिन स्थापना गर्दै दुर्गापूजाको समयमा सरसफाई कायम गर्न अधिकारीहरूलाई निर्देशन दिनुभयो। अग्निमित्र पालले मुख्यमन्त्रीको नेतृत्वमा सबै विभागहरू मिलेर काम गरिरहेको र सरसफाई कायम राख्न व्यापक तयारी भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, सरसफाई, पानीको आपूर्ति, सड़कको मर्मत र नालीको सफाई आफ्नो विभागको जिम्मेवारी हो। असहाय संकटमा परेका तथा बिरामीहरूलाई सहयोग गर्ने उद्देश्यले संकट साथी संस्थाले खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार स्थित बागमारा बस्तीमा वनवास क्याम्प शुरू गरेको छ। यस क्याम्प मार्फत संकलन हुने रकम संकटमा परेका व्यक्तिहरूको सहयोगमा खर्च गरिने संस्थाले जनाएको छ। हिजो आयोजित कार्यक्रममा संकट साथी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र तामाङले रिबन काटेर क्याम्पको उद्घाटन गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा टुल्कु रिङदेन ला उपस्थित थिए। विशेष अतिथिहरूमा महानदी ग्राम पञ्चायतका उपप्रधान राजीव तामाङ, शिवखोला ग्राम पञ्चायतका उपप्रधान विकी पाखरिन, पर्यटन व्यवसायी राजेन प्रधान र जग्गादाता निङमा लेप्चा लगायतको उपस्थिति थियो। मिरिक महकुमा अन्तर्गत थर्बु बहादुर गाउँको प्रगति समाजले हिज भव्य समारोह बीच समाज स्थापनाको 50 वर्षगाँठ पालन गर्यो। समाजका अध्यक्ष विदन तामाङको अध्यक्षतामा सम्पन्न समारोहमा मुख्य अतिथि अजय एडवर्ड अनि विशिष्ट अतिथिको रूपमा विमल गुरुङ उपस्थित हुनुहुन्थ्यो। समारोहमा बितेको 50 सालको अन्तरालमा प्रगति समाजले सामाजिक, शैक्षिक अनि खेल क्षेत्रमा अतुलनीय योगदान पुर्याउने वरिष्ठ नागरिकहरूलाई नागरिक सम्मानले विभूषित गरिएको जानकारी समाजका सदस्य विशाल लामाले दिनुभएको छ। राजस्व गुप्तचर निर्देशनालयले 8 र 9 अक्टोबरमा पश्चिम बंगालमा लगभग 8 किलोग्राम विदेशी मूलको सुन बरामद गरेको छ। बरामद गरिएको सुनको मूल्य 11.5 करोड़ रुपियाँ भन्दा बढी छ। यस घटनाको सम्बन्धमा 6 जनालाई पक्राउ पनि गरिएको छ। निर्देशनालयले जनाए अनुसार बरामद गरिएको सुन बंगलादेशबाट तस्करी गरी ल्याएको थियो र यसको वैधानिक खरिद को कुनै प्रमाण थिएन। निर्देशनालयका अनुसार यस बरामद कार्यले तस्करीको एक संगठित सञ्जालको पर्दाफाश गरेको छ। फुवागढी चियाबारी निवासी कवि विलास तामाङ कृत कविता संग्रह टुक्राई टुक्रा जिन्दगीको हिज एक कार्यक्रम माझ लोकार्पण गरियो। साहित्यकार धर्मराज बमजनको अध्यक्षतामा सम्पन्न समारोहमा मुख्य अतिथिको रूपमा कवि विजेन्द्र प्रधान उपस्थित हुनुहुन्थ्यो। साहित्यिक कार्यक्रम माझ सम्पन्न भएको समारोहमा कृतिको समीक्षा विनेश प्रधानले प्रस्तुत गर्नुभएको थियो भने कवि विलास तामाङले मानवतावादलाई नै कवितामा अंगालिएको कुराहरू कृतिमा राखिएको जानकारी दिनुभयो। नेपालको गोर्खा जिल्लाको बुढीगण्डीको नदीमा आकस्मिक आएको बाढपछि 9 विदेशी नागरिक सहित 80 भन्दा बढीको उद्धार गरिएको छ। 5 जना अझै निखोज छन्। नेपालको राष्ट्रिय आपदा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4 हेलिकप्टरको सहायताले 82 जनाको उद्धार गरिएको छ। आफ्नो गाउँ आफै सफा राखौ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नवरात्रीको पहिलो दिन हिज सिङ्ला बजार तथा वरपरका क्षेत्रमा वृहत सरसफाई कार्यक्रम आयोजना गरियो। यसका साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: नमस्कार आदरणीय श्रोतागण, आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम मार्गदर्शन लिएर यहाँहरू समक्ष आज फेरि पनि उपस्थित छु म सञ्चालिका मोना। श्रोताहरू सदा झै आज पनि हामीहरू समक्ष हाम्रा युवा दाजुभाइ दिदी बहिनीहरूका निम्ति रोजगारका सुअवसरहरू बारे जानकारी लिएर

प्रस्तुत छौँ, जस अन्तर्गत हामी आज चर्चा गर्नेछौँ आइटिबिपी हेड कन्स्टेबल मोटर मेकानिक भर्ती 2026 बारेमा। श्रोता, इन्डो टिबेटियन बोर्डर पुलिस फोर्स अर्थात् आइटिबिपीले हेड कन्स्टेबल मोटर मेकानिकको पदको लागि नयाँ भर्ती निकालेको छ। यो भर्ती गृह मन्त्रालय भारत सरकार अन्तर्गतको हो। आइटिबिपीले मुख्य रूपमा भारत चीन सिमानाको सुरक्षा गर्छ। यो ग्रुप सी नन ग्याजेटेड पद हो। यो सुरुमा अस्थायी हुन्छ, तर पछि गएर स्थायी हुने सम्भावना रहेको छ। यो भर्ती केवल पुरुष उम्मेद्वारहरूको निम्ति हो। यसको महत्वपूर्ण जानकारी बारे चर्चा गर्न पर्दा श्रोता, भर्ना गर्ने संस्थाको नाम इन्डो टिबेटियन बोर्डर पुलिस फोर्स अर्थात् भनौ आइटिबिपी। पद रहेको छ मोटर मेकानिकको हेड कन्स्टेबल। यसमा कुल रिक्त पदहरूको संख्या 21 रहेको छ र आवेदन गर्ने तरिका अनलाइन मात्र रहेको छ। यसको निम्ति आधिकारिक वेबसाइट recruitment.itbpolice.nic.in रहेको छ। रिक्त पदहरूमा जेनरल पदमा 7, ओबीसी पदमा 7, एससी पदमा 4, ईडब्ल्यूएस पदको निम्ति 3 रिक्त पदहरू आरक्षित रहेको छ र कुल 21 रिक्त पदहरूमा 10% एक्स सर्भिसमेनको निम्ति आरक्षित गरिएको छ। यस भर्नाको निम्ति महत्वपूर्ण मितिहरूबारे चर्चा गर्न पर्दा श्रोता, यो 21 सेप्टेम्बर 2026 नोटिफिकेसन जारी भएको छ र अनलाइन आवेदन 28 सितम्बरबाट सुरु भइसकेको छ। यस पदको निम्ति आवेदन गर्ने अन्तिम मिति रहेको छ 27 अक्टोबर 2026 राति 11:59 त यो पदको निम्ति आवेदनकारीहरूमा हुनुपर्ने योग्यताहरू के कस्ता रहेका छन् भन्ने विषयमा, आवेदनकारी भारतको नागरिक हुनु पर्दछ। यदि तपाईँ नेपालको नागरिक हुनुहुन्छ भने पनि आवेदन दिन सक्नुहुन्छ, तर तपाईँसँग भारत सरकारले तोकेको योग्यता प्रमाण हुन पर्ने हुन्छ। धेरै जसो नेपाली मूलका जवानहरू आइटिबिपीमा भर्ती भइरहेका छन्, त्यसैले यो अवसर नेपाली मूलका जवानहरूको निम्ति पनि रहेको छ। यसमा आयु सीमा बारे चर्चा गर्न पर्दा श्रोता, 27 अक्टोबर 2026 आधारमा यस पदको निम्ति उम्मेद्वारको न्यूनतम आयु 18 हुन पर्ने हुन्छ भने अधिकतम आयु 25 हुन पर्ने हुन्छ। यस अतिरिक्त अनुसूचित जाति तथा जनजातिलाई 5 एवं अन्य पछौटे वर्गलाई 3 अधिकतम आयुमा छुट प्रदान गरिएको छ। आवेदनकारीहरूको शारीरिक योग्यताहरू यस प्रकार रहनेछ: उचाइ 170 सेन्टिमिटर, तर पहाडी क्षेत्र जस्तै दार्जिलिङ, सिक्किम, उत्तराखण्ड र अनुसूचित जनजाति वर्गको निम्ति 165 सेन्टिमिटर मात्र भए पनि पुग्छ। छाती 80 सेन्टिमिटर सामान्य र फुलाउँदा 85 सेन्टिमिटर हुन पर्ने हुन्छ। अनुसूचित जनजातिका आवेदनकारीहरूको निम्ति छाती 77 सेन्टिमिटर सामान्य र 82 सेन्टिमिटर फुलाउँदा हुन पर्ने हुन्छ। यस अतिरिक्त शरीरको तौल उचाइ अनुसार नापिनेछ। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम मार्गदर्शन। त अबको अघिल्लो चरणमा यहाँहरूलाई मनोरञ्जन तर्फ लिएर जाँदैछु यो गीत सुनाएर।

स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम मार्गदर्शन, जस अन्तर्गत आज हामी चर्चा गरिरहेछौ आइटिबिपी हेड कन्स्टेबल मोटर मेकानिक भर्ती 2026 बारे। श्रोताहरू, अब चर्चा गरौं यस पदको निम्ति आवेदन गर्न आवेदनकारीहरूमा के कस्ता शैक्षिक योग्यताहरू हुन पर्नेछ त भन्ने विषयमा। प्रथम त कुनै पनि मान्यता प्राप्त संस्था वा बोर्डबाट 12 कक्षा एवं आइटीआईबाट मोटर मेकानिक ट्रेडको सर्टिफिकेट र कुनै राम्रो वर्कसपमा 3 वर्षको व्यावहारिक अनुभव रहेको हुन पर्ने हुन्छ। अनुभवको पत्रमा वर्कसपको लेटर हेड, स्ट्याम्प र मिति हुनुपर्ने हुन्छ। यस अतिरिक्त कुनै पनि मान्यता प्राप्त संस्थाबाट अटोमोबाइल इन्जिनियरिङमा 3 वर्षे डिप्लोमा कोर्स गरेको हुनपर्ने हुन्छ। यो डिप्लोमा कोर्सको प्रमाणपत्र आवेदनकारीहरूसित भएमा छुट्टै अनुभव पत्र भने चाहिँदैन। त यस पदको निम्ति छनौट कसरी हुनेछ भन्ने प्रश्नमा, यसको निम्ति छनौट जम्मा 6 चरणमा हुनेछ। पहिलो चरणमा फिजिकल एफिसियन्सी टेस्ट गरिनेछ, जसमा 1.6 किलोमिटरको दौड 7.5 मिनटमा पूरा गर्नुपर्नेछ। यो क्वालिफाइङ मात्र हो। दोस्रो चरणमा आउँछ फिजिकल स्ट्यान्डर्ड टेस्ट। फिजिकल स्ट्यान्डर्ड टेस्टमा उचाइ, छाती एवं तौल नापिन्छ। तेस्रो चरणमा जरुरी कागजपत्रको जाँच हुनेछ, अर्थात् डकुमेन्टेसन हुनेछ। यसमा तपाईँको 12 कक्षा आइटीआई डिप्लोमा, अनुभव पत्र, जात प्रमाणपत्र, डोमिसाइल सबैको मूल प्रति जाँच हुनेछ। चौथो चरण हो लिखित परीक्षा, अथवा भनौँ रिटन एक्जाम। यो लिखित परीक्षा 100 अङ्कको ओएमआर आधारित परीक्षा हुनेछ। यसमा सामान्य अङ्ग्रेजी र हिन्दी, सामान्य ज्ञान र करेन्ट अफेयर्स, गणित र रिजनिङ, ट्रेड सम्बन्धी प्रश्नहरू अर्थात् इन्जिन, गियरबक्स, ब्रेक सिस्टम, इलेक्ट्रिकल सिस्टम आदि आदिबाट प्रश्नहरू सोधिएको हुनेछ। पाँचौ चरण हो प्र्याक्टिकल वा भनौ स्किल टेस्ट। यो जाँच सबैभन्दा महत्वपूर्ण हुनेछ। तपाईँलाई गाडीको इन्जिन खोल्न, बिग्रिएको कारण पत्तो लगाउन र मरम्मत गर्न भनी भनिनेछ। यदि तपाईँ साँच्चीकै मेक्यानिक हो भने यो सजिलै पास गर्न सक्नुहुनेछ। अन्तिम चरण वा भनौ छैटौं चरण हुनेछ मेडिकल जाँच। यसमा आँखाको दृष्टि, कान सुन्ने क्षमता र सम्पूर्ण शरीरको मेडिकल जाँच हुनेछ। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम मार्गदर्शन। त अबको अघिल्लो चरणमा यहाँहरूलाई मनोरञ्जनतर्फ लिएर जाँदैछु यो गीत सुनाएर।

स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम मार्गदर्शन, जस अन्तर्गत आज हामी चर्चा गरिरहेछौ आइटिबिपी हेड कन्स्टेबल मोटर मेकानिक भर्ती 2026 बारे। यस पदमा नियुक्त भए बापत हजुरहरूले कस्ता कस्ता सुविधा एवं तलबहरू पाउनुहुनेछ त भन्ने प्रश्नमा लेभल 4 अनुसार यस पदको बेसिक तलब 25,500 सुरु हुनेछ। यसबाहेक तपाईँलाई महँगाई भत्ता, राशन मनी, ट्रान्सपोर्ट भत्ता, निशुल्क मेडिकल सुविधा, सरकारी क्वार्टर वा भनौ एचआरए, पेन्सनको लागि एनपीएस वा नयाँ युपिएस योजना रोज्न पाउनुहुनेछ। त आवेदनकारीहरूले यस पदको निम्ति आवेदन गर्दा आवेदन शुल्क भुक्तान गर्नुपर्ने हुन्छ, जसमा अनरिजर्भ ओबीसी र ईडब्ल्यूएस पुरुषहरूका निम्ति 100 रुपियाँ भुक्तान गर्नुपर्ने हुन्छ भने अनुसूचित जाति जनजाति र एक्स सर्भिसमेनका लागि कुनै शुल्क लाग्ने छैन। यस पदमा भर्ना हुनका निम्ति सर्वप्रथम यसको फारम कसरी भर्ने त भन्ने प्रश्नमा यहाँहरूले आइटिबीपी को आधिकारिक वेबसाइट recruitment.itbpolice.nic.inमा लगइन गर्नुपर्ने हुन्छ र रेजिस्ट्रेसन गर्नुपर्ने हुन्छ। त्यहाँ आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यता, अनुभव विवरण आदि आदि भर्नुपर्ने हुन्छ। फोटो, हस्ताक्षर र सबै प्रमाणपत्रहरू स्क्यान गरेर अपलोड गर्नुपर्ने हुन्छ। अन्तमा शुल्क तिर्नुहोस् र फाइनल सबमिट गरेर यसको प्रिन्ट निकाल्नुहोस्। 21 पद मात्र भएकोले स्पर्धा कम देखिए पनि यो अखिल भारतीय भर्ती हो। यदि तपाईसँग आइटीआई मोटर मेकानिक लगायत 3 वर्षको अनुभव छ भने तुरन्तै आवेदन गरिहाल्नुहोस्। अनुभव पत्र नक्कली भयो भने तपाईँलाई सधैँको लागि ब्ल्याकलिस्ट गर्न सकिन्छ, त्यसैले सकली कागज पत्र मात्र प्रयोग गर्नुहोला। त श्रोताहरू, यो त थियो यहाँहरूलाई आइटिबिपी हेड कन्स्टेबल मोटर मेकानिक भर्ती 2026 बारे छोटकरीमा जानकारी। यसको निम्ति विस्तृत जानकारी पनि यहाँहरूले आइटिबिपी को आधिकारिक वेबसाइट recruitment.itbpolice.nic.inमा पाउनुहुनेछ।

आफ्नो स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम मार्गदर्शन। अबको अघिल्लो चरणमा यहाँहरू समक्ष राख्न लागिरहेछौ सामान्य ज्ञान विषय जानकारी, जसमा विषय रहनेछ 2024 को पेरिस ओलम्पिक। श्रोता, साल 2024 को ओलम्पिक खेल फ्रान्सको पेरिस सहरमा आयोजना भएको थियो। यसचोटी पेरिसले तेस्रो पटक ओलम्पिक आयोजना गरेको हो। यसअघि साल 1900 र 1924 यस स्थानले यो खेल आयोजना गरेको थियो। पेरिसले 100 वर्षपछि फेरि ओलम्पिक आयोजना गरेको हो। यो खेलको मिति 26 जुलाई 2024देखि लिएर 11 अगस्त 2024सम्म कुल 17 दिन रहेको थियो, जसको आधिकारिक नाम 33 ओलम्पिक खेल रहेको थियो। 33 ओलम्पिक खेलको नारा वा भनौं मोटो रहेको थियो गेम्स वाइड ओपन, र यसमा मैस्कट रहेको थियो ओलम्पिक फ्रेज। यो फ्रान्सको स्वतन्त्रताको टोपी हो। यसको नाम फ्रिजियन टोपीबाट आएको हो। यस खेलको लोगोमा 3 चीजहरू सामेल थिए। प्रथममा सुनको पदक, दोस्रो ओलम्पिक ज्वाला र तेस्रो फ्रान्सको राष्ट्रिय प्रतीक मेरिनको अनुहार। इतिहासमा पहिलो पटक यो खेल स्टेडियममा नभएर खुला नदीमा उद्घाटन भएको थियो। फ्रान्सको सिन नदीमा 6 किलोमिटर लामो परेड भएको थियो, जसमा 58 डुङ्गाहरूमा 10,500 खेलाडीहरू सहभागी भएका थिए। यस वर्ष यो खेलमा कुल 206 देशका राष्ट्रिय ओलम्पिक समिति तथा 1 शरणार्थी टोलीले पनि सहभागिता जनाएको थियो। यस खेलको निम्ति 10,714 जना खेलाडीहरूले भाग लिएका थिए, जसमा 5,250 जना पुरुष र 5,500 जना महिला खेलाडी रहेको थियो। इतिहासमा पहिलो पटक नै महिला र पुरुषको संख्या लगभग यसचोटी बराबर भएको थियो। यो खेल जसमा कुल 32 खेलहरू र 329 इभेन्टहरू रहेको थियो। यसपटक ब्रेक डान्स पहिलो पटक ओलम्पिकमा समावेश भएको थियो, तर क्रिकेट, बेसबल, कराटे खेल भने हटाइएको थियो। क्रिकेट साल 2028 लस एन्जलस ओलम्पिकमा फर्किनेछ। साल 2024 को पेरिस ओलम्पिकको पदक तालिका बारे चर्चा गर्न पर्दा श्रोता, पदक तालिकामा प्रथममा 40 स्वर्ण, 44 रजत र 42 काँस्य पदक लिएर अमेरिका पहिलो रहेको छ। त्यस्तै गरी 40 स्वर्ण, 27 रजत, 24 काँस्य लिएर चीन दोस्रो स्थानमा र 20 स्वर्ण, 12 रजत र 13 काँस्य पदक लिएर जापान तेस्रो स्थानमा रहेको छ। क्रमैले अस्ट्रेलिया 4, फ्रान्स 5, नेदरल्यान्ड 6, बेलायत 7, दक्षिण कोरिया 8, इटली 9 र जर्मनी 10 स्थानमा रहेको छ। हाम्रो देश भारतको लागि पनि यो ओलम्पिक सन्तोषजनक नै रह्यो। भारतबाट कुल 117 जना खेलाडीहरूले भाग लिएका थिए, जसमा 70 जना पुरुष एवं 47 जना महिला रहेको थियो। उद्घाटन समारोहमा ब्याडमिन्टन खेलाडी पीवी सिन्धु र टेबल टेनिस खेलाडी शरद कमल ध्वजवाहक रहे भने समापन समारोहमा मनु भाकर र पीआर श्रीजेश ध्वजवाहक रहेका थिए। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम मार्गदर्शन, जसमा यहाँहरूलाई सामान्य ज्ञान अन्तर्गत साल 2024 को पेरिस ओलम्पिक बारे जानकारी राखिरहेछौ। यस विषय बारे क्रमशः यहाँहरूसँग चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस् एकैछिन विश्राम गरौं अनि

स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम मार्गदर्शन, जसमा सामान्य ज्ञान अन्तर्गत अहिले हामी चर्चा गरिरहेछौँ साल 2024 को पेरिस ओलम्पिक बारे। भारतले कुल 6 पदकहरू जसमा 5 काँस्य र 1 रजत पदक रहेको छ यसचोटि प्राप्त गर्न सफल भए। स्वर्ण पदक भने हामीले यसचोटि जित्न सकेनौँ। पदक तालिकामा 71 स्थानमा भारत रहेको छ। हाम्रो देशका 6 विजेताहरूमा प्रथममा मनु भाकर हुन्, जो सुटिङको खेलाडी हुन्। उनले यसचोटि 2 ओलम्पिक पदकहरू जित्न सफल बने, जसमा 10 एयर पिस्टल व्यक्तिगतमा काँस्य पदक उनले जिते भने 10 एयर पिस्टल मिश्रित टिममा सरबजोत सिंहसित काँस्य पदक प्राप्त गरे। स्वतन्त्र भारतपछि एकै ओलम्पिकमा 2 पदक जित्ने पहिलो भारतीय खेलाडी बनेर इतिहास रचिन् उनले। दोस्रो खेलाडी हुन् सरबजोत सिंह। उनी पनि सुटिङका खेलाडी हुन्। उनले 10 एयर पिस्टल मिश्रित टिममा मनु भाकरसित काँस्य पदक प्राप्त गरे। त्यस्तै गरी तेस्रो हुन् स्वप्ननील कुसाले, जो सुटिङकै खेलाडी हुन्। उनले पनि 50 राइफल 3 पोजिसनमा काँस्य पदक प्राप्त गरे। चौथो नम्बरमा छन् भारतीय हकी टिम। यो टिमले यसचोटि काँस्य पदक प्राप्त गर्न सफल बने। भारतले स्पेनलाई 2-1 हराएर लगातार दोस्रो पटक काँस्य पदक जित्यो। कप्तान हरमनप्रीत सिंह यस टिमको कप्तान रहेका थिए भने गोलकिपर पिआर श्रीजेशको यो अन्तिम ओलम्पिक थियो। पाँचौ खेलाडीको चर्चा गर्न पर्दा श्रोता, उनी हुन् नीरज चोपडा। उनले भाला फ्याँक्ने खेलमा रजत पदक जिते। उनले 69.45 भाला फ्याँकेर रजत पदक जितेका हुन्। टोकियो ओलम्पिकमा उनले स्वर्ण पदक जितेका थिए। यसपटक पाकिस्तानको अर्शद नदीमले 92.97 ओलम्पिक रेकर्ड सहित स्वर्ण जिते। र त्यस्तै गरी 6 खेलाडी हुन् अमन सहरावत। उनी कुस्तीका खेलाडी हुन्। उनले 57 फ्री स्टाइलमा काँस्य पदक जिते। उनी भारतका सबैभन्दा कान्छो ओलम्पिक पदक विजेता बने। यसचोटि पदक जित्दा उनी मात्र 21 वर्षका थिए। भारतको निम्ति एउटा दुखद खबर पनि थियो। त्यो थियो 50 फाइनलमा पुगेकी विनेश फोकट अयोग्य घोषित भइन्। त्यसको कारण थियो उनको शारीरिक तौल 100 ज्यादा भएको थियो, त्यसैले उनी पदकबाट वञ्चित बनिन्। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम मार्गदर्शन, जसमा यहाँहरूलाई सामान्य ज्ञान अन्तर्गत साल 2024 पेरिस ओलम्पिक बारे जानकारी राखिरहेछौ। यस विषय बारे क्रमशः यहाँहरूसँग चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस् एकैछिन विश्राम गरौं अनि सुनौ यो गीत।

स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम मार्गदर्शन, जसमा सामान्य ज्ञान अन्तर्गत अहिले हामी चर्चा गरिरहेछौँ साल 2024 को पेरिस ओलम्पिक बारे। पेरिस ओलम्पिकका रोचक तथ्यहरूबारे चर्चा गर्न पर्दा श्रोता, यसचोटिको ओलम्पिकलाई ग्रीन ओलम्पिक बनाउने कोसिस गरिएको थियो, जसमा 95% संरचनाहरू पहिले नै बनिएका वा अस्थायी थिए। पदकहरूमा आइफेल टावरको सक्कली फलामको टुक्रा राखिएको थियो। यो ओलम्पिक खेलमा सबैभन्दा बढी स्वर्ण जित्ने खेलाडी फ्रान्सका पौडीबाज लियोन मर्चेन्ट थिए। उनले 4 स्वर्ण पदक प्राप्त गरे र सबैभन्दा कान्छो खेलाडी थिइन् 11 चिनिया स्केटबोर्डर। यो खेलको उद्घाटन समारोहमा लेडी गागा र सेलिना डियोनले प्रस्तुति दिएका थिए र अब भविष्यमा अर्को ओलम्पिक साल 2028 लस एन्जलसमा हुनेछ भने साल 2032 ओलम्पिक खेल ब्रिस्बेन अस्ट्रेलियामा आयोजना गरिनेछ। अन्तमा यहाँहरूलाई ओलम्पिकको छोटो इतिहास भन्न चाहन्छु। प्राचीन ओलम्पिक ग्रिसको ओलम्पियामा 776 ईसा पूर्वमा शुरू भएको थियो। आधुनिक ओलम्पिक 1896 फ्रान्सका पियरे डे कुबर्टिनले शुरू गरेका थिए र पहिलो आधुनिक ओलम्पिक भने एथेन्समा भएको थियो। ओलम्पिकको 5 रिङले 5 महादेशलाई जनाउँदछ र यस खेलको आदर्श वाक्य सिटियस अल्टियस फोर्टियस वा भनौ छिटो अग्लो र बलियो हो। त श्रोताहरू, यो त थियो यहाँहरूलाई सामान्य ज्ञान अन्तर्गत 2024 पेरिस ओलम्पिक बारे छोटकरीमा जानकारी र अब यस जानकारीको अन्त साथसाथै हाम्रो कार्यक्रमको समाप्ति पनि यही नै हुँदछ श्रोता। र अब म पनि यहाँहरूबाट विदा चाहन्छु। कार्यक्रमको अर्को अङ्कमा यस्तै रोचक तथ्यहरू लिएर यहाँहरू समक्ष उपस्थित रहनेछु। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

0: श्रोताहरु जुडिरहनु भएको छ आकाशवाणीको खरसाङ केन्द्रसित। त अब सुन्नुहोस् बिहान 10 बजेको मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार मनीष कानुबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नवरात्रिको दोस्रो दिन देशवासीलाई शुभकामना दिनुभएको छ। उहाँले नवरात्रिको दोस्रो दिन देवी ब्रह्मचारिणीको पूजामा समर्पित रहेको

बताउनु भएको छ। दक्षिण कोरियाले बताए अनुसार उत्तर कोरियाले आज बिहान आफ्नो पूर्वी समुद्री किनारतर्फ धेरै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको छ, जसले यस क्षेत्रमा तनाव अझै बढेको छ। अमेरिकाका दुवै प्रमुख राजनैतिक दलका सांसदहरूको समूहले राष्ट्रपति डोनाल्ड ट्रम्पको रूसबाट डिजेल आयातलाई अनुमति दिने निर्णयको वैधतामाथि प्रश्न उठाएका छन्। उनीहरूले यो निर्णयले युक्रेनमा युद्ध समाप्त नभएसम्म रूससँग यस्तो व्यापारमा प्रतिबन्ध लगाउने 2022 कानूनको उल्लङ्घन गरेको बताएका छन्। भारतीय जनता पार्टीका राज्यसभा सांसद डाक्टर के लक्ष्मणले हिजो लागू पदार्थको दुरुपयोग प्रभाव बारेमा जागरूकता जगाउन साइकल र्यालीमा भाग लिनुभयो। लागू औषध मुक्त भारत साइकल यात्रा शीर्षकको उक्त र्याली सामाजिक संस्था आरक्षा स्फूर्तिद्वारा आयोजना गरिएको थियो। शारदीय नवरात्रिको पहिलो दिन जम्मू कश्मीरको पवित्र श्री माता वैष्णोदेवी मन्दिरमा 47,346 तीर्थयात्रीहरूले दर्शन गरेका छन्। त्रिकुटा पहाडमा अवस्थित यस मन्दिरमा श्रद्धालुहरूको ठूलो भीड देखिएको थियो। अमेरिकाको लस एन्जलसमा तीव्र गतिमा फैलिएको डडेलोका कारण सन्त क्यालोरिटा सहरको केही भागहरू खाली गरिएको छ। अधिकारीहरूले हिजो साँझसम्ममा आगो 172 एकडमा फैलिएको बताएका छन्। एन्टी पण्डुबी वारफेयर कार्बेट मङ्गोर आज नौसेनामा सामेल हुँदैछ। यसको निर्माण कोची सिपोर्ट लिमिटेडमा गरिएको थियो। सुरक्षा कारणले गर्दा दिल्ली मेट्रोले आज दिउँसो 4 बजेसम्म नयाँ दिल्लीका 6 मेट्रो स्टेसनहरूमा आवागमन बन्द रहने जानकारी दिएको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

पीडा भुल्न सक्ने भए छोडी देऊ, पछुतो बदल्न नसकिने भए छोडी देऊ, रिस शान्ति खोज्छ भने छोडी देऊ, क्रोध तिमीलाई नै जलाउँछ भने छोडी देऊ, घृणा मन भारी बनाउँछ भने छोडी देऊ, छोडी देऊ ती सबै चिजहरू जसले जसलाई समातेर राख्दा हामी भारी बन्छौँ, छोडिदिँदा मन हल्का हुन्छ। श्रोता, जीवन सानो छ, सुखी रहन सिख, माफ गर्न सिख, आफ्नो मनलाई स्वतन्त्र बनाउन सिख। यो भनाइ हो भगवान गौतम बुद्धको। यो सुन्दर भनाइ र यस्तै रमाइलो फिल्मी गीतहरूको साथमा हामी यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ यहाँहरूकै प्रिय कार्यक्रम हेलो खरसाङमा। आकाशवाणी खरसाङ केन्द्रबाट प्रस्तुत यस कार्यक्रममा यहाँहरू सम्पूर्णमा हार्दिक अभिवादन साथै सप्रेम नमस्कार।

0: बुखार आया है, इसे नजरअंदाज ना करें।
1: डेंगू या मलेरिया दोनों ही मच्छर जनित बीमारियां हो सकती हैं।
0: डेंगू और मलेरिया में कंपकंपी के साथ बुखार आना, पसीना आना, सिरदर्द, तेज पेट दर्द, बदन दर्द और बहुत ज्यादा कमजोरी जैसे लक्षण दिखाई दे सकते हैं।
1: ऐसे लक्षण दिखाई देने पर खुद से दवा ना लें, तुरंत नजदीकी अस्पताल या स्वास्थ्य केंद्र जाएं और डॉक्टर की सलाह लें।
0: घर के आसपास जमा पानी साफ करें, अपने आसपास साफ सफाई रखें, मच्छरदानी का इस्तेमाल करें और मच्छरों को पनपने से रोकें।
1: जागरूक रहें, मच्छर जनित बीमारियों से बचाव करें।
0: स्वास्थ्य एवं परिवार कल्याण विभाग, पश्चिम बंगाल सरकार द्वारा जनहित में प्रचारित।
2: श्रोता, हरेक दिनले इतिहासको पानामा आफ्नो छाप छोडेका छन् भने आज 12 तारिक अक्टोबरको पनि आफ्नै विशेष स्थान रहेको छ र 12 तारिक अक्टोबरको महत्वलाई उजागर गर्दा आज हो विश्व गठिया दिवस। हरेक वर्षको 12 तारिक अक्टोबरमा यो दिवस मनाइने गरिन्छ। यस दिवसको मुख्य उद्देश्य गठिया अर्थात् शरीरको जोनी सम्बन्धी रोगबारे जनचेतना फैलाउनु, रोगको समयमा नै पहिचान गराएर छट्टै उपचार गर्नु लगायत प्रभावित व्यक्तिहरूको जीवन स्तरमा सुधार ल्याउनु हो। गठिया त्यो रोग हो जसले विशेष गरी घोडा, हातको कुइनो, कम्मर तथा अन्य जोनीहरूलाई असर पार्छ र सुनिने, दुख्ने र चर्न फिर्न नसक्ने स्थिति उत्पन्न हुन सक्छ। यस्ता लक्षण देखिने बित्तिकै स्वास्थ्य कर्मीको सल्लाह लिन अत्यन्त आवश्यक छ। गठिया भएको व्यक्तिले उचित उपचार, नियमित व्यायाम र परिवारको सहयोगबाट आफ्नो जीवन सहज बनाउन सक्छ। त्यसैले यो रोगलाई केवल बुढौलीको समस्या ठानेर व्यवस्था गर्नु हुँदैन। यसर्थ विश्व गठिया दिवसले हामीलाई आफ्नो स्वास्थ्यप्रति ध्यान दिने र सचेत रहने, जोनीहरूको हेरचाह गर्न प्रेरणा दिदछ। स्वस्थ जीवनशैली अप्नाऊ, रोगका लक्षणहरू समयमा नै बुझौं र समयमै चिकित्सीय सहायता लिऊ भन्ने सकारात्मक विचारलाई ध्यानमा राखेर आजको दिन विश्वभरि विश्व गठिया दिवस पालन गरिन्छ।

0: सत्यनिष्ठा केवल एक शब्द होइन, यो हाम्रो कार्य संस्कृतिको पहिचान हो।
1: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफदेहिता,
0: यही हो सत्यनिष्ठा, यही हो समृद्धिको बाटो। किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
1: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
0: सफा सोच, सही काम, सत्यनिष्ठा हाम्रो पहिचान। एनटिपीसी रमामसँग सत्यनिष्ठादेखि समृद्धिको विश्वास।
2: स्वास्थ्यसँग सम्बन्धित आफ्ना जिज्ञासा

जरा समस्याहरूको समाधान खोज्दै हुनुहुन्छ। त्यसो भए सुन्न नभुल्नुहोस् स्वास्थ्य सरल स्वास्थ्य सम्बन्धी विशेष प्रत्यक्ष फोन इन कार्यक्रम आगामी 14 अक्टोबर 2026 साँझ 5:05 एफएम 103.5 मेगाहर्जमा प्रसारण हुनेछ। यसपटकको कार्यक्रममा हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ डाक्टर भूपेन्द्रजीत सिंह, स्पेसियलिस्ट बेटेरिया रेटिना, जहाँ डाक्टरले आँखा तथा दृष्टि सम्बन्धी समस्याहरूबारे श्रोताहरूका जिज्ञासाको प्रत्यक्ष रूपमा जवाब दिनुहुनेछ। आफ्नो स्वास्थ्य सम्बन्धी प्रश्न लिएर तपाईँ पनि कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ। डाक्टरसँग सोझै फोन गरेर आफ्नो समस्या तथा जिज्ञासा राख्नुहोस् र डाक्टरको सल्लाह प्राप्त गर्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 0354299937। त्यसैले मिति सम्झनामा राख्नुहोस् 14 अक्टोबर 2026 5:05 सुन्नुहोस् आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा र सहभागी बन्नुहोस् फोन इन कार्यक्रम स्वस्थ शरीर स्वस्थ जीवनका लागि स्वस्थ कुराकानी। तपाईँको स्वस्थ हाम्रो सरकार।

आजको यस सांगीतिक कार्यक्रममा यहाँहरू सबैले हामीसित सहभागी भएर आफ्नो माया साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यस कार्यक्रममा सहयोग गरिदिनुहुने हाम्रा प्राविधिक मित्र लगायत प्रसारण सहयोगी रेशमा छेत्रीलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँहरूको सहयात्री म छिरिङडोमा पनि यहाँहरूबाट बिदा लिन चाहन्छु आजको यस कार्यक्रमबाट। कार्यक्रम हेलो खरसाङ, शुभ दिन, नमस्ते।

FM 103 10.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानीको 10:30 अनि 32 सेकेन्ड भइरहेछ। श्रोता, सधैँ हामी यो समयमा हजुरसँग कार्यक्रम सरोकार लिएर उपस्थित हुने गर्छौं र आजको हाम्रो सरोकारको विषय छ गठियासँग स्वस्थ जीवन उपचार, व्यायाम र जीवनशैली।

को अवसरमा गठियासँग स्वस्थ जीवन उपचार व्यायाम र जीवनशैली बारे जानकारी दिनेछौँ। साथै केही साङ्गीतिक प्रस्तुतिहरू पनि सुनाउनेछौँ आजको हाम्रो सरोकार कार्यक्रममा। श्रोता, आज हामी जनचेतनामूलक एउटा महत्त्वपूर्ण स्वास्थ्य समस्याबारे चर्चा गर्नेछौँ जसले हाम्रो दैनिक जीवन हेडुल गर्ने क्षमता र जीवनको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। त्यो हो गठिया अर्थात् जोर्नी सम्बन्धी रोग।

हरेक वर्ष 12 तारिकको दिन विश्व गठिया दिवस अर्थात् वर्ल्ड अर्थराइटिस डे मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य गठिया सम्बन्धी रोगबारे जनचेतना फैलाउनु, समयमै रोग पहिचान गर्न प्रोत्साहित गर्नु र प्रभावित व्यक्तिहरूलाई स्वस्थ तथा सक्रिय जीवन बिताउन सहयोग गर्नु हो।

प्रथममा श्रोता, गठिया भनेको के हो यसबारे छोटो गरी जानौ। गठिया भनेको जोर्नीमा दुखाइ, सुन्निने, कडापन तथा हिँडडुल गर्न कठिनाई हुने विभिन्न रोगहरूको समूह हो। हाम्रो शरीरमा हात, खुट्टा, घोडा, कुहिना, कम्मर र औलाका जोर्नीहरू हुन्छन्। यी जोर्नीहरू स्वस्थ भएमा हामीलाई हिँड्न, बस्न, उठ्न, काम गर्न र दैनिक गतिविधिहरू गर्न सहज हुन्छ। तर गठियाको समस्या हुँदा, विशेष गरी बिहान उठ्ने बेलामा जोर्नी कडा हुने, हिँड्दा दुख्ने, जोर्नी सुनिने र लामो समयसम्म बस्दा वा आराम गरेपछि चल्न गाह्रो हुने समस्या देखिन सक्छ।

श्रोतागणले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अहिले प्रसारण भइरहेछ हाम्रो सरोकारमा गठियासँग स्वस्थ जीवन उपचार व्यायाम र जीवनशैलीबारे साथै हजुरहरूलाई हामी केही साङ्गीतिक प्रस्तुतिहरू पनि सुनिरहेका छौँ। गठिया हुने कारण तथा जोखिमका पक्षहरू। गठिया हुनुको कारण यसको प्रकार अनुसार फरक फरक हुन्छन्। उमेर बढ्दै जानु, बढी तौल हुनु, जोर्नीमा चोट लाग्नु, पारिवारिक इतिहास हुनु तथा केही अवस्थामा प्रतिरक्षा प्रणालीको असामान्य प्रतिक्रियाले गठियाको जोखिम बढाउन सक्छ। त्यसै गरी युरिक एसिडको क्रिस्टल जोर्नीमा जमा हुँदा गाउट नामक गठियाको समस्या हुन सक्छ। यहाँ एउटा कुरा बुझ्न आवश्यक छ, जोर्नी दुख्ने सबै समस्या गठिया नै हुन् भन्न हुँदैन। त्यसैले लगातार दुखाई सुनिने वा

त श्रोता, गठियाको उपचार कसरी गर्ने भन्ने प्रश्न त उठ्छ नै। अब यस्तो समस्या भए के गर्ने भन्न पर्दा, प्रथम त गठियाको प्रकार पहिचान गर्न आवश्यक छ। चिकित्सकले लक्षण, शारीरिक परीक्षण तथा आवश्यकता अनुसार रगत परीक्षण वा एक्सरे जस्ता जाँच गर्न सक्छन्। उपचारमा रोगको प्रकार र गम्भीरता अनुसार औषधि, फिजियोथेरापी, नियमित व्यायाम, तौल नियन्त्रण र दैनिक जीवनशैलीमा सुधार समावेश हुन सक्छ।

यो गठियाको समस्या मा आफू खुशी औषधि किनेर खाने, दुखाई कम गर्ने औषधि लामो समयसम्म चिकित्सकको सल्लाह बिना प्रयोग गर्ने वा अरूले प्रयोग गरेको औषधि खाने बानीबाट बाँचौं, त्यसै गरी घरेलु उपचार वा मालिसमा मात्र निर्भर नभई आवश्यक परे स्वास्थ्य संस्थामा जाँच गरौं। अन्त्यमा

आजको विश्व गठिया दिवसको अवसरमा सबैलाई एउटा सन्देश दिन चाहन्छौ। जोर्नीको दुखाइलाई व्यवस्था नगरौ, समयमै जाँच गरौ। स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो। आफ्नो स्वास्थ्यको ख्याल राखौ र परिवार तथा समुदायलाई पनि गठिया सम्बन्धी सही जानकारी दिउँ। र श्रोतालाई आजको हाम्रो सरोकारमा जानकारी गरायौं गठियासँग स्वस्थ जीवन, उपचार, व्यायाम र जीवनशैलीबारे, साथै केही साङ्गीतिक प्रस्तुतिहरू पनि सुनायौं।

श्रोतागणलाई भर्खरै सुनायौं केही माझरी। यो प्रसारण हो आकाशवाणी खरसाङको। र अब यहाँहरू अघि राखिरहेका छौं विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा।

श्रोता सुन्नुहोस्, एक सूचना। प्रत्येक आइतबार बिहान 10:05 प्रसारण हुँदै आएको श्रोताहरूको प्रिय कार्यक्रम कुरै कुरामाको अतिरिक्त श्रोताहरूको चाहना र सहभागितालाई ध्यानमा राख्दै शीतकालीन कार्यक्रम तालिकामा अब सोझो कुराकानी प्रत्यक्ष फोन इन कार्यक्रम पनि समावेश गरिएको छ। अब सोझो कुराकानी प्रत्यक्ष फोन इन कार्यक्रम प्रत्येक महिनाको प्रथम र दोस्रो शुक्रबार प्रसारण हुनेछ। सोझो कुराकानी, तपाईँको आवाज, तपाईँको विचार, प्रत्यक्ष संवाद। सुनोस आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा कार्यक्रम सुनेर मात्र नबस्नुहोस्, आफ्नो कुरा पनि राख्नुहोस्। तपाईँको मनमा लागेको कुरा, तपाईँको सुझाव, विचार र अनुभव हामीसँग प्रत्यक्ष फोन गरेर साझा गर्नुहोस्। फोन उठाउनुहोस्, नम्बर डायल गर्नुहोस् र प्रत्यक्ष कुराकानीमा जोड्नुहोस्। तपाईँको एउटा फोनले तपाईँको आवाज हजारौँ श्रोतामाझ पुग्न सक्छ। त्यसैले साझा 5:05 फोन तयार राख्नुहोस् र सोझो कुराकानीमा हामीसँग प्रतीक्ष जोड्नुहोस्। फोन गर्नुहोस्, कुराकानी गर्नुहोस्, आफ्नो आवाज सुनाउनुहोस्। एफएम 103.5 मेगाहर्जमा आकाशवाणी खरसाङ सोझो कुराकानी, जहाँ श्रोताको आवाज नै संवादको सुरुवात हुनेछ। हाम्रो फोन नम्बर रहेको छ 03-54-299-3174।

अहिले प्रस्तुत थियो विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। यो प्रसारण हो आकाशवाणी खरसाङको र अब प्रस्तुत छ बंगला कार्यक्रम।

श्रोतागण सुनोस् एक सूचना। स्वास्थ्य सँग सम्बन्धित आफ्नो जिज्ञासा र समस्याहरूको समाधान खोज्दै हुनुहुन्छ, त्यसो भए सुन्न नभुल्नुहोस् स्वास्थ्य शरीर स्वास्थ्य सम्बन्धी विशेष प्रत्यक्ष फोन इन कार्यक्रम आगामी 14 अक्टोबर 2026 साँझ 5:05 एफएम 103.5 मेगाहर्जमा प्रसारण हुनेछ। यसपटकको कार्यक्रममा हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ डाक्टर भूपेन्द्र जीत सिंह, स्पेसियलिस्ट विक्टोरियो रेटिना, जहाँ डाक्टरले आँखा तथा दृष्टि सम्बन्धी समस्याहरूबारे श्रोताहरूका जिज्ञासाको प्रत्यक्ष रूपमा जवाफ दिनुहुनेछ। आफ्नो स्वास्थ्य सम्बन्धी प्रश्न लिएर तपाईँ पनि कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ। डाक्टरसँग सोझै फोन गरेर आफ्नो समस्या तथा जिज्ञासा राख्नुहोस् र डाक्टरको सल्लाह प्राप्त गर्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 0354299913। त्यसैले मिति सम्झनामा राख्नुहोस् 14 अक्टोबर 2026 5:05 सुन्नुहोस् आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा र सहभागी बन्नुहोस् फोन इन कार्यक्रममा। स्वस्थ शरीर स्वस्थ जीवनको लागि स्वस्थ कुराकानी, तपाईँको स्वस्थ हाम्रो सरोकार।

नमस्कार आदरणीय श्रोतागण, समाचारको प्रसारणपछि हजुरलाई पुनः स्वागत जनाउँदछौ आकाशवाणीको खरसाङ केन्द्रमा। समयले मध्याहको 12:05 अनि 19 सेकेन्ड भइरहेछ र यो समय हो हजुरकै फरमाइसबाटै फिल्मी गीतहरूको कार्यक्रम तपाईँको अनुरोधमा। र आजको यस कार्यक्रममा यहाँहरूको साथमा छु म प्रशीला। त प्रथम कोशीली हजुरको निम्ति राखिरहेका छौ एमएस धोनी द अनटोल्ड स्टोरी फिल्मबाट गुञ्जनी स्वर छ पलक मुच्छलको, संगीत छ अमल मल्लिकको, शब्द मनोज मुन्ताशिरको। र यस गीतलाई सुन्न रुचाउने हाम्रो श्रोताहरू हुनुहुन्छ गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य, अभिनन्द आर्य, पन्मनन्द आर्य, पंकज, प्रमोद, रोहित अनि मोहित। यसरी नै भिलाई छत्तिसगढबाट मुकेश शर्मा, सरिता, गौरव अनि गरिमा शर्मा। कटियार जिल्ला रायपुर पञ्चायत बिजुली गाउँबाट विमल ऋषि, कमल, श्यामलाल, चन्दन, पंकेश्वर ऋषि। माधेव घाट अमलेश्वरबाट डुमन ठाकुर, सुमन, मिथिलेश, तारिणी, सूरज ठाकुर, ज्योति, रियांश अनि गुरिया ठाकुर। कटियार बिहारबाट राजेश भारती, बिबा, प्रिया, आदित्य, प्रेरणा भारती, प्रगति, प्रिन्स, आशिष राज अनि अन्य साथीहरू। राजविरास नेपालबाट श्याम कुमार हाकु, तारादेवी हाकु, रजन हाकु, कल्पना राय हाकु, सुमिमा हाकु, पिङ्की, खुसबु, श्रुति, पूजा, पूर्णिमा हाकु, सनी हाकु। यसरी नै मेन रोड राजविरास नेपालबाट मोहम्मद अताउल्लास, बेगम जिना जहाँ, सोनी प्रवीण अनि इम्तिहास आलम। त आउनुहोस् यहाँकै रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम कोशीली।

त श्रोता अब स्वीकार्नुहोस् कार्यक्रमको अघिल्लो प्रस्तुति हसितो फसी फिल्मबाट चिन्मय श्रीपदा अनि शेखर रवजानीको स्वरमा जहाँ शब्द रचना हामी पाउँछौ अमिताभ भट्टाचार्यको। र यस गीतका अनुरोधकर्ताहरू हुनुहुन्छ अरेरा रजुखर बाजारबाट शरीफ आर्जु, मोहसिन आर्जु, नवाब आर्जु, सवाब आर्जु, सरफराज खान र अल्फराज। यसरी नै शिवजी चोक कटनीबाट अनिल ताम्रकर, अमर ताम्रकर, सञ्जीव वर्मा, रजन राजक, राजु ताम्रकर, दिलीप वर्मा अनि प्रकाश सोनी। गर्ल्स सुरोट मनिहारीबाट अवधेश गुप्त, निरु विलास र चनी वंशराज। रंगिनी छत्तीसगढ़बाट दिनेश वर्मा, करुणा वर्मा। लक्षणपुरबाट विश्वनाथ साहू। यसरी नै कोटवा नारायणपुर बाबापट्टीबाट ओम प्रकाश राई, उषा राई, अमित कुमार राई अनि

पी राई, दुवेदा निवेदा, गाजीपुरबाट प्रतीक राई, रोशनी राई अनि प्राञ्जल राई, शेरपुर गाजीपुरबाट अवधेश राई, प्रीति राई अनि नवनीत राई। त आउनुहोस् यहाँहरूको रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

0: सत्य निष्ठा केवल एक शब्द होइन, यो हाम्रो कार्य संस्कृतिको पहिचान हो।
1: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफदेहिता,
0: यही हो सत्य निष्ठा, यही हो समृद्धिको बाटो। किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
1: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
0: सफा सोच, सही काम, सत्य निष्ठा हाम्रो पहिचान। एनटिपिसी रमामसँग सत्य निष्ठादेखि समृद्धिको विश्वास।

105 मेगाहर्जको तरङ्गमा श्रोतागणले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र रेली प्रसारण भइरहेको छ हजुरकै फरमाइस बनाउने कार्यक्रम तपाईँको अनुरोधमा राजाको यस कार्यक्रममा यहाँको साथमा छु म वृषिला त

अब्रार आलम, लुधियाना पन्जाबबाट अमरजीत सोनम कौर, परमजीत आदिबा कौर, बिहार कोलोनीबाट वाली उल्लास फकीर, डब्लू उल्लास फकीर अनि परवीन आश्पा फकीर, बुलन्दशहरबाट बद्रुवली अन्सारी, फर्जुवली अन्सारी अनि फर्जीवली अन्सारी, यसरी नै इन्दिरा बिहार रायगढबाट अक्रम नुरजहाँ, डब्लु नुरजहाँ, वसिम नुरजहाँ, वाली उल्लास नुरजहाँ, जेल रोड रायगढबाट रेशमा तिवारी, सोनम तिवारी अनि आदिबा तिवारी। ताउनुहोस् यहाँकै फरमाइसमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

हजुरहरूलाई यसरी हारकै फरमाइसमा रहेका केही फिल्मी गीतहरू सुनाउँदा सुनाउँदै कार्यक्रमको अन्ततिर भने आइसकेका छौँ। यसैले अब आजको कार्यक्रम तपाईँको अनुरोधलाई हामी यही नै अन्त गर्दै यहाँबाट अहिलेलाई आज्ञा चाहन्छौँ। नमस्ते। राम्रो अघिल्लो कार्यक्रम रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

0: This is Akashvani Krishyong, 103.5 MHz, and it's time for Nepali Headlines.
1: Namaskar, yo Akashvani ho, mukhya samachar Sarun Mangar Bato, sunuhos. प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका युवाहरूसँग समाधान प्रदान गर्ने प्रतिभा र क्षमता रहेको बताउनुभएको छ। श्री मोदीले हिजो चेन्नाईको जयगोपाल गारुडीय हिन्दू विद्यालयको स्वर्ण जयन्ती समारोहमा यो कुरा बताउनुभएको हो। नयाँ दिल्लीको कानून व्यवस्थाको स्थितिलाई ध्यानमा राख्दै दिल्ली ट्राफिक पुलिसले आजको लागि ट्राफिक सल्लाह जारी गरेको छ। दिल्ली मेट्रोका अनुसार सुरक्षा कारणले गर्दा आज दिउँसो 4 बजेसम्म नयाँ दिल्लीको 6 मेट्रो स्टेशनहरूमा ट्राफिक बन्द रहनेछ। यी स्टेशनहरूमा पटेल चोक, जनपथ, राजीव चोक, मण्डी हाउस, केन्द्रीय सचिवालय र बाराखाम्बा रोड समावेश छन्। दिल्ली सरकारले महिला र ट्रान्सजेन्डरहरूका लागि सुरक्षित, सम्मानजनक र दिगो स्वरोजगारलाई प्रवर्धन गर्न दुर्गा ड्राइभिङ उत्थान र रोजगार ई अटो योजना सुरु गर्न लागेको छ। भारतले नयाँ दिल्लीमा भएका घटनाहरूमा संयुक्त राष्ट्र मानव अधिकार आयोगको टिप्पणीलाई दोहोरो मापदण्ड र आन्तरिक मामिलामा अनुचित हस्तक्षेप भन्दै अस्वीकार गरेको छ। रेलवेले नोकरीको आवेदनहरूको लागि ठूलो आह्वान गर्ने घोषणा गरेको छ। रेलवे भर्ती बोर्डको केन्द्रीकृत रोजगार सूचना अनुसार 6 नोभेम्बरसम्म कुल 3548 रिक्त पदहरूको लागि अनलाइन आवेदन गर्न सकिनेछ। पतन पोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले मार्शल टापुको झण्डा बोकेको ट्याङ्कर एमटी भल्थेरामाथि हर्मुज जलडम्रु मध्येमा आक्रमण भएको घोषणा गर्नुभएको छ। जहाजमा रहेका सबै 11 भारतीय नाविकहरू सुरक्षित छन्। आज बिहान दिल्लीका धेरै क्षेत्रमा भारी वर्षा भयो। मौसम विभागका अनुसार राष्ट्रिय राजधानीमा भोलिसम्म मेघगर्जन र चट्याङको सम्भावना छ। यसको साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

हलिबाउसेताईहरू मेरो तयारी छ अनिखेर रोपा दिदी बहिनीहरू सबै रोपाइको लागि तयारी छिन् खानाको बिउहरू ठिक्क पारिराखेका छ।

0: अहिले प्रस्तुत थियो केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज एक आपस्तमा जोडिएको यो संसारमा अन्तर्राष्ट्रिय सहयोग केवल कूटनीतिक विकल्प मात्र नभई विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिको लागि रणनीतिक आवश्यकता हो भनी बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले सरकारले विगत केही वर्षदेखि रक्षा क्षेत्रमा आत्मनिर्भरता र आधुनिकीकरणमा ध्यान केन्द्रित गरिरहेको बताउनु भएको छ। काङ्ग्रेस नेता राहुल गान्धीले इन्डिया गठबन्धनले आज प्रमुख चुनाव आयुक्त ज्ञानेश कुमार विरुद्ध सर्वोच्च अदालतमा याचिका दर्ता गर्ने बताउनु भएको छ। कोचिन सिपयार्ड लिमिटेड कोचीद्वारा निर्मित तेस्रो एन्टी पनडुब्बी वरफेयर सेलो वाटर क्राफ्ट मंगरोललाई आज मुम्बईको नौसेना सिपयार्डमा भारतीय नौसेनामा सामेल गरिएको छ। अनि मौसम विभागले भोलिसम्म दिल्ली, हरियाणा, चण्डीगढ, पंजाब र छत्तीसगढमा बिजुली र तेज हावासहित मेघ गर्जन र वर्षा हुने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज भन्नुभयो एक आपसमा जोडिएको यो संसारमा अन्तर्राष्ट्रिय सहयोग केवल कूटनीतिक विकल्प मात्र नभई विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिको लागि रणनीतिक आवश्यकता हो। नयाँ दिल्लीको राष्ट्रिय रक्षा महाविद्यालयमा बोल्नुहुँदै श्री राधाकृष्णनले भन्नुभयो विश्वव्यापी सहयोगको कुञ्जी भनेको साझा हितहरूलाई पहिचान गर्नु, सम्मान गर्नु र सामूहिक कार्यमा रूपान्तरण गर्नु हो। उहाँले भन्नुभयो जलवायु परिवर्तन र आतंकवाद जस्ता विश्वव्यापी समस्याहरूको सामना गर्न सामूहिक प्रतिक्रिया आवश्यक छ। श्री राधाकृष्णनले वसुदेव कुटुम्बकम भारतको लागि केवल नारा मात्र होइन भनी बताउनुभयो। उहाँले भन्नुभयो जब कुनै देशमा आपदा वा त्रासदी आउँछ भारत मदत गर्ने पहिलो देशहरूमध्ये एक हुन्छ। उपराष्ट्रपतिले अझ भन्नुभयो भारतको लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली देश बन्नु हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नवरात्रिको दोस्रो दिन देशवासीलाई शुभकामना दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा उहाँले नवरात्रिको दोस्रो दिन देवी ब्रह्मचारिणीको पूजामा समर्पित रहेको बताउनुभयो। देवी ब्रह्मचारिणी तपस्या, बलिदान र दृढ संकल्पको प्रतीक हुन्। प्रधानमन्त्रीले देवी ब्रह्मचारिणीले सबैलाई साहस र आत्मसंयमको आशीर्वाद दिउन् भनी कामना गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले सरकारले विगत केही वर्षदेखि रक्षा क्षेत्रमा आत्मनिर्भरता र आधुनिकीकरणमा ध्यान केन्द्रित गरिरहेको बताउनु भएको छ। यसमा हतियार र प्रविधिदेखि लिएर पोशाक, उपकरण र प्रशिक्षणसम्मका सबै क्षेत्रहरू समावेश छन्। आज नयाँ दिल्लीमा भारतीय सेना र भारतीय खाद्य निगम बीचको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्नुहुँदै श्री सिंहले भन्नुभयो भारतले अब आफ्नो रक्षा आवश्यकताको ठूलो हिस्सा घरेलु रूपमा उत्पादन गर्दछ।
2: हमारे सैनिकों का वेलफेयर हमारे लिए कोई पेरिफेरल इशू नहीं है, यह नेशनल सिक्योरिटी का एक इंटीग्रल कंपोनेंट है। और जब हम अपने सैनिकों को अच्छा भोजन, अच्छा इक्विपमेंट, अच्छी ट्रेनिंग और अच्छी सुविधाएं देते हैं तो मैं मानता हूं हम एक तरह से उनके मनोबल को मजबूत करते हैं। और एक मजबूत मनोबल वाला सैनिक ही किसी भी चुनौती का बेधड़क सामना कर सकता है।
1: विदेश मन्त्री डाक्टर एस जयशंकरले आज मिड करियर ट्रेनिङ प्रोग्राम 2 भाग लिने 2011 ब्याचका भारतीय विदेश सेवाका अधिकारीहरूसँग अन्त्यक्रिया गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा उहाँले उनीहरूसँग छिमेकी पहिलो नीति र अन्तर्राष्ट्रिय प्रणालीमा आपूर्ति श्रृङ्खला जोखिम न्यूनीकरण जस्ता विषयमा चर्चा गरेको बताउनुभयो। उहाँले विभिन्न समाजको संरचना बुझ्ने र हाम्रो कूटनीतिको लागि क्षेत्रीय स्तरमा ध्यान केन्द्रित गर्ने महत्वमा पनि जोड दिनुभयो। उहाँले सबै सहभागीहरूलाई थप जिम्मेवारीहरू वहन गर्न शुभकामना दिनुभयो। काङ्ग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले इन्डिया गठबन्धनले आज प्रमुख चुनाव आयुक्त ज्ञानेश कुमार विरुद्ध

0: सर्वोच्च अदालतमा याचिका दर्ता गर्ने बताउनु भएको छ। आज नयाँ दिल्लीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै श्री गान्धीले भन्नुभयो, उहाँले र काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले चुनावको निष्पक्षतामाथि चिन्ता व्यक्त गर्दै भारतका प्रधान न्यायाधीशलाई पत्र लेख्नुभएको छ। उहाँले दिल्लीमा कथित मतचोरीको विरोधमा धेरै दिनदेखि विरोध प्रदर्शन भइरहेको छ र मानिसहरूलाई दिल्ली पुग्नबाट रोकिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN्युज अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनको 25 साल पूरा गर्नुभएको छ। उहाँको यो यात्रा जनसेवाद्वारा देशसेवाको मन्त्रले अनुप्रेरित छ। जनसेवाले देशसेवाको उहाँको यो प्रतिबद्धता लगातार जारी छ। सेवा र सुशासनको यस दृष्टिकोणले निर्देशित भएर केन्द्र सरकारले 2047 भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य हासिल गर्न लगातार काम गरिरहेको छ। समावेशी विकास तथा सामाजिक सशक्तिकरणद्वारा उहाँको यो समर्पित जीवनले मानिसहरूको जीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याइरहेको छ। आजको हाम्रो यस विशेष श्रृङ्खलामा तपाईँहरू समक्ष एउटा उदाहरण प्रस्तुत गरिरहेका छौँ, जसले माई भारत अर्थात् मेरा युवा भारत संगठन विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा सार्थक परिणाम हासिल गरिरहेको देखिँदछ।
1: मेरा युवा भारत भारत सरकारको एउटा युवा केन्द्रित संगठन हो। 31 अक्टोबर 2023 दिन यसको थालनी गरिएको थियो। यसको उद्देश्य देशका युवाहरूलाई राष्ट्र निर्माणसित जोड्नु हो अनि उनीहरूलाई अलग अलग सामाजिक गतिविधिहरूमा सक्रिय सहभागी बन्ने मौका प्रदान गर्नु हो। प्रधानमन्त्री नरेन्द्र मोदी भन्नुहुन्छ, माई भारत संगठन 21 सदीमा देशको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
2: मेरा युवा भारत संगठन यानी माय भारत की नींव रखी गई है। 21वीं सदी में राष्ट्र निर्माण के लिए मेरा युवा भारत संगठन बहुत बड़ी भूमिका निभाने वाला।
1: छत्तीसगढ़मा माई भारतको गतिविधिहरूले युवाहरूलाई ठूलो भागीदारीलाई एउटा नयाँ दिशा दिएको छ। छत्तीसगढमा माई भारतका स्टेट डाइरेक्टर अर्पित तिवारी भन्छन् कि यस पहलले छत्तीसगढका युवा राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाइरहेका छन्। माई भारतको लक्ष्य युवाहरूमा नेतृत्व कौशल, जिम्मेवारीको भावना र नागरिक कर्तव्यबोधको विकास गर्नु, साथै उनीहरूलाई विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा सक्रिय बनाउनु रहेको छ। माई भारत एउटा बलियो मञ्च हो जसले युवाहरूलाई अवसर, नेतृत्व र देश बनाउने विषयसित जोड्दछ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: कोचिन सिपयार्ड लिमिटेड कोचीद्वारा निर्मित तेस्रो एन्टी पनडुब्बी वर्फेयर सेलो वाटरक्राफ्ट मांगरोललाई आज मुम्बईको नौसेना सिपयार्डमा भारतीय नौसेनामा सामेल गरिएको छ। गुजरातको जुनागढ जिल्लामा अवस्थित प्रमुख माछा मार्ने बन्दरगाह मांगरोलको नाममा राखिएको यो जहाजलाई एन्टी माइनक्राफ्ट जहाजको रूपमा कमिसन गरिएको छ। 80% भन्दा बढी स्वदेशी सामग्रीले निर्मित मांगरोलले उन्नत हतियार र सेन्सरहरूको डिजाइन, निर्माण र एकीकरण भारतको बढ्दो क्षमताहरू प्रदर्शन गर्दछ। सरकारको मेक इन इण्डिया र आत्मनिर्भर भारत पहल अन्तर्गत सिएसएलद्वारा निर्मित यो रक्षा जहाज निर्माणमा आत्मनिर्भरतातर्फ भारत अर्को महत्वपूर्ण कदम हो। भारतका प्रधान न्यायाधीश सूर्यकान्तले सर्वोच्च अदालतको दैलो सबैका लागि खुला रहेको बताउनु भएको छ। उहाँले कुनै पनि निजी नागरिक वा निर्वाचित निकायबाट निवेदनहरू स्वागत योग्य रहेको बताउनुभयो। न्यायाधीश सूर्यकान्तले प्रत्येक भारतीय नागरिकलाई अदालतमा जाने अधिकार र अदालतले उनीहरूको निवेदन सुन्ने र कानून अन्तर्गत उपलब्ध हुने कुनै पनि राहत प्रदान गर्ने बताउनुभयो। मौसम विभागले भोलिसम्म दिल्ली, हरियाणा, चण्डीगढ, पञ्जाब र छत्तीसगढमा बिजुली र तेज हावासहित मेघगर्जन र वर्षा हुने पूर्वानुमान गरेको छ। आगामी दुई दिनमा तमिलनाडु, पुडुचेरी, कराईकल, आन्ध्र प्रदेश, केरलम र माहेमा पनि यस्तै मौसम हुने अनुमान गरिएको छ। आगामी दुईदेखि तीन दिनसम्म आन्ध्र प्रदेशमा पनि तीव्र हावा चल्ने अनुमान गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज एक आपस्तमा जोडिएको यो संसारमा अन्तर्राष्ट्रिय सहयोग केवल कूटनीतिक विकल्प मात्र नभई विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिको लागि रणनीतिक आवश्यकता हो भनी बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले सरकारले विगत केही वर्षदेखि रक्षा क्षेत्रमा आत्मनिर्भरता र आधुनिकीकरणमा ध्यान केन्द्रित गरिरहेको बताउनु भएको छ। कांग्रेस नेता राहुल गान्धीले इन्डिया गठबन्धनले आज प्रमुख चुनाव आयुक्त ज्ञानेश कुमार विरूद्ध सर्वोच्च अदालतमा याचिका दर्ता गर्ने बताउनु भएको छ। अनि मौसम विभागले भोलिसम्म दिल्ली, हरियाणा, चण्डीगढ, पञ्जाब र छत्तीसगढमा बिजुली र तेज हावासहित मेघगर्जन र वर्षा हुने पूर्वानुमान गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
3: समाचारको प्रसारणपछि अब सुनौ यो लोकगीत सरिता गुरुङ, अञ्जली प्रधान, अनुसुनार अनि साथीहरूको स्वरमा।

यस्तो छ समसामयिक समीक्षा विषय छ भारत 6G एलायन्सले तेस्रो अन्तर्राष्ट्रिय भारत 6G सिम्पोजियम 2026 विश्वव्यापी साझेदारीलाई सुदृढ बनायो। अनुवादक तथा वाचिका स्यारोन मंगर, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। नयाँ दिल्लीको द्वारकास्थित यशोभूमिमा संचार तथा ग्रामीण विकास राज्यमन्त्री डाक्टर चन्द्रशेखर पेमासानीको समापन मन्तव्यसँगै तेस्रो अन्तर्राष्ट्रिय भारत 6G सिम्पोजियम 2026 सम्पन्न भयो। इण्डिया मोबाइल कंग्रेस 2026सँगै भारत 6G अलायन्सद्वारा आयोजित यस 3 दिवसीय कार्यक्रममा आईएमटी 2030 र त्यसपछिको यात्राको कार्ययोजनाबारे चर्चा गर्न विश्वभरिका दूरसञ्चार क्षेत्रका नेतृत्वकर्ता, नीति निर्माता, मापदण्ड निर्धारण गर्ने संस्थाहरू, उद्योग जगत, शैक्षिक क्षेत्र र अनुसन्धानकर्ताहरू एकै ठाउँमा भेला भए। आफ्नो सम्बोधनमा संचार तथा ग्रामीण विकास राज्यमन्त्रीले तेस्रो अन्तर्राष्ट्रिय भारत 6G सिम्पोजियम 2026 आयोजना गरेको तथा 30 भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ सहित 75 भन्दा बढी वक्ताहरूलाई आमन्त्रण गरेकोमा भारत 6G अलायन्सलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। राज्यमन्त्रीले भन्नुभयो, भारत विश्वको सबैभन्दा ठूलो दूरसञ्चार बजारमध्ये एकबाट महत्वपूर्ण दूरसञ्चार प्रविधि राष्ट्र बन्ने दिशामा अघि बढिरहेको छ र हाम्रो स्वदेशी प्रविधिको यात्राले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ। आत्मनिर्भरता र विश्वव्यापी सहकार्य एक अर्काका विरोधी होइनन्। हाम्रो क्षमता जति बलियो हुन्छ, विश्वसँगको हाम्रो साझेदारी पनि त्यति नै बलियो हुन्छ। राज्यमन्त्रीले पुरानो डिजिटल खाडल पुर्ने प्रयास भइरहेको बेला 6G नयाँ डिजिटल खाडल सृजना गर्नुहुँदैन। तसर्थ किफायतीपन, पहुँच र कभरेजलाई पछि सोच्ने विषयका रूपमा नभई प्रविधि निर्माणकै चरणमा अनिवार्य आवश्यकताका रूपमा समावेश गरिनुपर्छ। 6G सन्दर्भमा कनेक्टिभिटी टावरको दायरा सकिने ठाउँमै टुङ्गिनुपर्छ भन्ने छैन। भू आधारित र स्याटेलाइट नेटवर्कहरूलाई एकीकृत गरेर कनेक्टिभिटीलाई अझ टाढासम्म, जस्तै दुर्गम गाउँहरू, टापुहरू, महासागरहरू र परम्परागत नेटवर्कहरू पुग्न नसक्ने ठाउँहरूसम्म पुर्याउन सकिन्छ। भारत यी प्रविधिहरूको व्यापक स्तरमा परीक्षण गर्न र त्यसबाट सिकेका कुराहरू विश्वसँग बाँड्न तयार छ। हाम्रो राष्ट्रिय लक्ष्य विकसित भारत हो, अर्थात् हाम्रो स्वतन्त्रताको 100 वर्ष पूरा हुने सन् 2047सम्ममा भारतलाई एक विकसित राष्ट्र बनाउने। विशेषज्ञहरूले 6G लागि 5G एडभान्स आदरहरू, विश्वव्यापी मापदण्डहरू, स्पेक्ट्रम र WRC-27 अन्तर्राष्ट्रिय परीक्षण तथा परीक्षण स्थलहरू, एआई नेटिभ र दिगो नेटवर्कहरू, स्टार्टअप तथा शैक्षिक क्षेत्र, विश्वव्यापी गठबन्धनहरू र औद्योगिक प्रयोगका उदाहरण सम्बन्धी सत्रहरूमा योगदान पुर्याए। यस संगोष्ठीले विश्वव्यापी अन्तर सञ्चालन क्षमता र समावेशी 6G विकास विभिन्न देश, उद्योग, अनुसन्धान संस्था र मापदण्ड निर्धारण गर्ने निकायहरू बीचको सहकार्यमा निर्भर रहने कुरोमा जोड दिए। यसको एक मुख्य परिणाम GSMA 16G, GTI अलायन्स, 6G इनोभेसन फोरम, ताइवान र भोइससँग 5 वटा नयाँ समझदारी पत्रको आदान प्रदान रह्यो, जसले अन्तर्राष्ट्रिय सहयोग, संयुक्त अनुसन्धान, परीक्षण र ज्ञानको आदान प्रदानका अवसरहरूलाई सुदृढ बनायो। B6GA 6G संयुक्त सिद्धान्तहरू सम्बन्धी प्रगति प्रतिवेदनसहित 10 वटा श्वेत पत्र र प्रतिवेदनहरू पनि सार्वजनिक गर्यो। यसले सुरक्षित, खुल्ला, लचिलो, समावेशी र दिगो 6G इकोसिस्टम निर्माणतर्फ भइरहेको निरन्तर प्रयासलाई दर्शाउँदछ। संचार राज्यमन्त्रीको उपस्थितिमा भएको समापन सत्रमा दूरसञ्चार विभागले इमर्जिङ साइन्स, टेक्नोलोजी एन्ड इनोभेसन कन्क्लेभ 2026 पूर्व झलक प्रस्तुत गर्यो।

अहिले प्रस्तुत थियो समसामयिक समीक्षा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब यहाँहरू अघि राखिरहेका छौं केही फिल्मी गीतहरू। तौन श्रोता मित्र, कार्यक्रमको पहिलो सांगीतिक प्रस्तुति स्वीकार्नुहोस् गाइड फिल्मबाट किशोर कुमार अनि लता मंगेशकरको युगल स्वरमा।

0: श्रोतागणले भर्खरै सुन्नुभयो केही फिल्मी गीतहरू। यो प्रसारण हो आकाशवाणीको र पालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नवरात्रिको दोस्रो दिन देशवासीलाई शुभकामना दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा उहाँले नवरात्रिको दोस्रो दिन देवी ब्रह्मचारिणीको पूजामा समर्पित रहेको बताउनुभयो। देवी ब्रह्मचारिणी तपस्या, बलिदान र दृढ संकल्पका प्रतीक हुन्। प्रधानमन्त्रीले देवी ब्रह्मचारिणीले सबैलाई साहस र आत्मसंयमको आशीर्वाद दिउन् भनी कामना गर्नुभएको छ। अरुणाचल प्रदेशका गृहमन्त्री मामा नाटुङले हिजो पूर्वी कामेङ जिल्लाको लुमदुङ स्थित रामकृष्ण मिशन विद्यापीठमा नयाँ भिक्षुहरूको आवास र गंगोत्री जलधाराको उद्घाटन गर्नुभयो। नयाँ आवासीय परिसरमा तुरियानन्द भवन र निरञ्जनानन्द भवन समावेश छन्। एक सामाजिक सञ्जाल पोस्टमा मामा नाटुङले यी सुविधाहरूले शिक्षा, आध्यात्मिकता र समाजप्रति भिक्षुहरूको समर्पित सेवालाई समर्थन गर्ने बताउनुभयो। उहाँले यस्ता संस्थाहरूलाई सुदृढ पार्नले शैक्षिक पारिस्थितिक प्रणाली सुधार हुने, समुदायहरूलाई सशक्त बनाउने र विकसित अरुणाचल र विकसित भारतको दृष्टिकोणलाई अगाडि बढाउन अरुणाचल प्रदेशको प्रतिबद्धतालाई प्रदर्शन गर्ने बताउनुभयो। त्रिपुरामा महिलाको नेतृत्वमा सञ्चालित हतकर्घा उद्यमहरूलाई सशक्त बनाउन भारतीय प्रवृत्ति संस्थान रुड़की र त्रिपुरा ग्रामीण जीविकोपार्जन अभियानबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा त्रिपुरा सरकारको ग्रामीण विकास विभागका सचिव अभिषेक सिंह र आईआईटी रुड़कीको डिजाइन विभागका प्रमुख प्राध्यापक एके शर्मा उपस्थित थिए। समझदारी पत्रमा टीआरएलएमका प्रमुख कार्यकारी अधिकृत तरित कान्ति चकमा र आईआईटी रुड़कीका प्राध्यापक विभूति रञ्जन भट्टाचार्यले हस्ताक्षर गर्नुभयो। तीन वर्षका लागि गरिएको यस साझेदारी अन्तर्गत उत्तर त्रिपुरा, उनाकोटी र धलाई जिल्लाका 500 महिला स्वयं सहायता समूहका बुनकरहरूलाई सशक्त बनाइनेछ। ग्रामीण विकास विभागका सचिव अभिषेक सिंहले वास्तविक चुनौतीहरूको समाधान गर्न अनुसन्धानलाई प्रयोगशालाबाट समुदायसम्म पुर्याउनु आवश्यक रहेको बताउनुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीलाई 25 सार्वजनिक सेवामा बधाई र शुभकामना दिन विशेष मन्त्री परिषद बैठक बोलाउनु भएको थियो। मुख्यमन्त्री तामाङले आज एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री मोदीको सार्वजनिक सेवाको 25 ऐतिहासिक समापन मनाउन आज बिहान विशेष मन्त्री परिषद बैठक आयोजना गरेको बताउनुभयो। मुख्यमन्त्रीले मन्त्री परिषदका सदस्यहरूसँगै प्रधानमन्त्री मोदीको नेतृत्व यात्राको प्रशंसा गर्नुभयो र राष्ट्र निर्माण, समावेशी विकास, सुशासन र समृद्ध, आत्मनिर्भर र विश्वव्यापी रूपमा सम्मानित भारत निर्माण गर्ने उहाँको दृष्टिकोणलाई सम्मान व्यक्त गर्नुभयो। मणिपुरले आतंककारी र लागू औषध तस्करहरूमाथि कार्यवाही जारी राखेको छ। मणिपुर पुलिस मुख्यालयले दिएको जानकारी अनुसार विशेष सूचनाको आधारमा सीडीओ इम्फाल पूर्वको एक टिमले पोरमपाट पुलिस थाना क्षेत्र अन्तर्गत हट्टा जेएनआईएमएस रोडमा रहेको मुस्लिम गर्ल्स होस्टेल नजिकै लागू औषध विरोधी अभियान चलायो र विष्णुपुर जिल्लाको क्वाक्ता तेराखोङ मानिङका निवासी मोहम्मद अब्जन खान उर्फ मुर्मूलाई उनको भाडाको घरबाट पक्राउ गरेको छ। अभियुक्तबाट जफत गरिएका सामानहरूमा लगभग 62 संदिग्ध हेरोइन नम्बर 4 पाउडर र 6 ट्रामाडोल क्याप्सुल भएका 2 प्लास्टिकका बोतलहरू समावेश थिए। अभियुक्तले चुराचन्दपुरको एक लागू औषध आपूर्तिकर्ताबाट हेरोइन किनेको र हट्टा इम्फाल पूर्व र वरपरका क्षेत्रहरूमा स्थानीय लागू औषध प्रयोगकर्ताहरूलाई बेचिरहेको बताइएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज 13 निन्या जामगा टुल्कु रेनपुन्छेसँग भेट गरी राज्यका जनताका लागि उहाँको आशीर्वाद ग्रहण गर्नुभएको छ। मुख्यमन्त्री तामाङले सामाजिक सञ्जाल पोस्टमा उक्त भेट आध्यात्मिक रूपमा अत्यन्तै भावपूर्ण रहेको बताउनुभयो। यस पवित्र भेटले आफूलाई शान्ति, विनम्रता र आध्यात्मिक प्रेरणाको गहिरो अनुभूति गराएको उहाँले उल्लेख गर्नुभयो। मुख्यमन्त्री तामाङले यस भेटले सजगता, करुणा, निस्वार्थ सेवा जस्ता शाश्वत मूल्यहरूको महत्वलाई पुनः स्मरण गराएको बताउनुभयो। ईटानगर स्थित मौसम

नमस्कार आदरणीय श्रोता, विश्वमा हामी कार्यक्रमको प्रतीक्षा साँचेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्चालिका सुप्रिनाको तर्फबाट। श्रोता, आजको विश्वमा हामी कार्यक्रममा सुनौ भारतीय महिला फुटबलकी एक प्रेरणादायी गोलकिपर अदिति चौहानको बारेमा केही जानकारीहरू। भारतीय महिला फुटबलकी एक प्रेरणादायी गोलकिपर अदिति चौहान उत्कृष्ट र पूर्व राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर हुन्, जसले अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उच्च बनाउँदै ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनी फुटबल मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन र अनुशासनका लागि विशेष रूपमा चिनिन्छन्। उनको जन्म 20 नोभेम्बर 1992 भारतको चेन्नई तमिलनाडुमा भएको हो। सानै उमेरदेखि खेलकुदमा रुचि राख्ने अदिति कराते र बास्केटबलमा पनि प्रख्यात थिइन्। पछि कोचको सरसल्लाहमा उनले फुटबललाई गोलकिपरको रूपमा अगाडि बढाइन्। उनले दिल्लीको जिस एन्ड मेरी कलेजबाट स्नातक गरेकी हुन्। त्यसपछि उनले बेलायतको लभबर्ग विश्वविद्यालयबाट स्पोर्ट्स म्यानेजमेन्टमा स्नातकोत्तर पुरा गरिन्। सन् 2015 बेलायतमा अध्ययनको क्रममा उनले वेस्ट ह्याम युनाइटेड लेडिज टिमसँग आबद्ध भई खेल्न थालिन्। उनी इङ्ग्लिस लिगमा व्यावसायिक फुटबल खेल्ने पहिलो भारतीय महिला फुटबलर बन्न

भारत फर्केपछि उनले भारतीय महिला लिगमा गोकुलम केरलबाट खेल्दै लिग उपाधि जितेकी थिइन्। उनले 17 वर्षको उमेरमै भारतको U19 टिमबाट खेल्दै राष्ट्रिय टोलीमा प्रवेश गरेकी अदिति लामो समयसम्म सिनियर राष्ट्रिय टिमको मुख्य गोलकिपर रहिन्। उनी भारतका लागि 57 भन्दा बढी आधिकारिक खेलहरूमा सहभागी भइन्।

उनले पाएका उपलब्धिहरू साफ महिला च्याम्पियनसिप का विजेता टिमको महत्त्वपूर्ण हिस्सा बन्न पुगिन् 2012, 2016 अनि 2019मा। अर्को दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक 2016 र 2019मा पुरस्कार तथा खेल जीवन पश्चातको योगदानहरू उहाँको। सन् 2015मा उनले प्रतिष्ठित एसियन फुटबल अवार्ड्स अन्तर्गत वुमन इन फुटबल अवार्ड जितेकी थिइन्। खेल जीवनबाट सन्यास लिइसकेपछि उनले भारतमा महिला फुटबलको विकास र तल्लो तहबाट खेलाडी उत्पादन गर्नका लागि आफ्नो एकाडेमी पनि स्थापना गरिन्। यस मार्फत उनले सयौं बालक बालिका तथा युवा युवतीहरूलाई फुटबल प्रशिक्षण दिँदै आएकी छिन्। अदिति चौहान केवल एक खेलाडी मात्र नभएर भारतीय महिला फुटबलका लागि मार्गदर्शक तथा परिवर्तनकी अग्रदूत पनि हुन्। उनले आगामी पुस्ताका हजारौं युवा युवतीहरूलाई सपना देख्न र त्यसलाई पूरा गर्न प्रेरित गरेकी छिन्।

आजको विश्वमा हामी कार्यक्रममा श्रोताले सुन्नुभयो भारतीय महिला फुटबलकी एक प्रेरणादायी गोलकिपर अदिति चौहानको बारेमा केही जानकारीहरू। अवश्य श्रोता, आगामी अङ्कमा यस्तै अन्य स्रष्टाहरूको बारेमा हजुरहरूलाई बताउने नै छु, तर अहिलेलाई भने घरिको काटाले हजुरहरूबाट बिदा माग्ने संकेत दिइसकेकोले गर्दा म सुप्रिना पनि हजुरहरूबाट बिदा चाहन्छु।

श्रोता, आजको विविध वार्ताको कार्यक्रममा सुनौ समाजमा बढ्दै गइरहेको लागू औषधको समस्या र समाधान बारे केही जानकारीहरू।

आजको आधुनिक युगमा विश्वभरि नै एउटा गम्भीर रूपमा देखा परेको समस्या हो लागु औषध। विकसित देशहरू मात्र नभएर साना साना विकासोन्मुख देशहरूमा समेत यसको जालो तीव्र गतिमा फैलिरहेको छ। विशेष गरी युवा पुस्ताहरू यसको चपेटमा नराम्ररी फस्दै गइरहेका छन्। समाजको मेरुदण्ड मानिने युवा वर्ग नै यस कुलतमा फसिनु देश र समाजकै लागि एउटा ठूलो अभिशाप बन्दै गएको छ। लागु औषध दुर्व्यवसनको समस्या रातारात उत्पन्न भएको होइन, यसका पछाडि विभिन्न सामाजिक, मानसिक र मनोवैज्ञानिक कारणहरू जिम्मेवार छन्। कुलतमा लागेकाहरूको संगत, धेरैजसो युवाहरू साथीभाइको देखासिकी र उत्साहमा परेर पहिलो पटक लागु औषध प्रयोग गर्न थाल्छन्। पारिवारिक कलह र व्यवस्थता, परिवारमा आमा बाबु बीचको विवाद, अभिभावकले सन्तानलाई समय नदिनु वा अत्याधिक नियन्त्रण गर्न खोज्दा युवाहरूमा मानसिक तनाव बढेर यसको सहारा लिने गर्छन्। बेरोजगारी र नैराश्यता, पढे लेखेका युवाहरूले

पनि योग्यता अनुसारको रोजगारी नपाउँदा उत्पन्न हुने नैराश्यता र असफलताका कारण मानसिक शान्तिको खोजीमा लागु औषधतर्फ आकर्षित हुन्छन्। सजिलो उपलब्धता, खुला सिमाना, नियमको अभाव र कालो बजारीका कारण समाजमा यस्ता दुर्व्यवसानका सामग्रीहरू सजिलै पाइनु अर्को मुख्य कारण हो। यो मुख्य कारणलाई चाहिँ हामी सबै देश, राष्ट्र, समाज साथै घर परिवार नै मिलेर यसलाई एकदमै हामीले रोक्नुपर्छ। यसका नकारात्मक असरहरू, लागु औषधको कुलतले केवल व्यक्तिको व्यक्तिगत जीवन मात्र बर्बाद पार्दैन, यसले आफ्नो परिवार, समग्र समाज र राष्ट्रलाई नै गम्भीर असर पुर्याउँछ। साथै स्वास्थ्यमा हार्स पनि हुन्छ। यसको अत्याधिक प्रयोगले कलेजो, मृगौला, फोक्सो जस्ता मुख्य अङ्गहरू बिगार्छन् भने मानसिक स्वास्थ्य कमजोर भएर पागलपन वा डिप्रेसनको शिकार पनि भइन्छ।

नशालु पदार्थको पारिश्रमिक जुटाउनका लागि युवाहरू चोरी, लुटपाट, झैझगडा र हत्या जस्ता गम्भीर आपराधिक क्रियाकलापमा संलग्न हुन पुग्छ। पारिवारिक र सामाजिक विखण्डन। एउटै घरको सदस्य यसमा फस्दा सम्पूर्ण परिवार नै आर्थिक र मानसिक संकटमा पर्छ। यसले समाजमा शान्ति र सुरक्षा खलबल्याउँछ। यो लागू औषधका समाधानका उपायहरू पनि सुनाऊ। यो विकराल बन्दै गइरहेको समस्यालाई समयमै नियन्त्रण गर्न सकिएन भने यसले भयंकर रूप लिन सक्छ। त्यसैले यसको निवारणका लागि निम्न

उपायहरू अप्नाउनु अनिवार्य छ। पहिलो, सचेतना अभियान। कलेज, विद्यालय र समुदाय स्तरमा लागु औषधका दुष्परिणामहरूबारे जनचेतनामूलक कार्यक्रम र गोष्ठीहरू सञ्चालन गर्नुपर्छ। अर्को छ परिवारको भूमिका। अभिभावकहरूले आफ्ना सन्तानको गतिविधिलाई नजिकबाट निहाल्नुपर्छ र उनीहरूलाई सक्दो समय दिएर साथीको जस्तो व्यवहार गर्नुपर्छ। अर्को छ पुनर्स्थापना केन्द्र अर्थात् रिह्याब सेन्टर। दुर्व्यवसनमा फँसेका युवाहरूलाई सजाय दिनुभन्दा पनि उनीहरूको उपचार र परामर्शका लागि प्रभावकारी पुनर्स्थापना केन्द्रहरूको स्थापना र व्यवस्थापन गर्नुपर्छ। अर्को छ कानुनी कडाई। लागु औषधको अवैध ओसार पसार, बिक्री वितरण र सेवन गर्नेहरूलाई कानुन बिमोजिम कडाभन्दा कडा कारवाही गरिनुपर्छ, एउटा मुख्य समाधान हो। अनि अन्तमा भन्नुपर्दा, लागु औषधको समस्या कुनै एक व्यक्तिको मात्र नभएर यो एउटा सिङ्गो राष्ट्रिय र समाजको साझा शत्रु हो। यसको समयमै रोकथाम गर्न सकिएन भने हाम्रो देशको भविष्य अन्धकारमय बन्न पुग्छ। त्यसर्थ सरकार, सुरक्षा निकाय, विद्यालय, अभिभावक र स्वयं युवाहरू सबै मिलेर हातेमालो गर्दै समाजलाई लागु औषध मुक्त बनाउन दृढ संकल्प साथ अघि बढ्नुपर्ने आजको मुख्य आवश्यकता हो।

आजको विविध वार्ताको कार्यक्रममा श्रोताले सुन्नुभयो अहिले समाजमा एकदमै बढ्दै गइरहेको लागू औषधको समस्या र समाधानबारे केही जानकारीहरू। हवस् त श्रोता, आगामी अङ्कमा यस्तै अन्य विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने नै छु, तर अहिलेलाई भने घरिको काटले हजुरहरूबाट बिदा माग्ने सङ्केत दिइसकेकोले गर्दा म सुप्रिना पनि हजुरहरूबाट बिदा चाहन्छु। नमस्कार।

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अब सुन्नुहोस् समाचार।
1: पानी हो अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। भारतीय

0: नौसेनाले तटीय र उथुले समुद्री क्षेत्रहरूमा खतराको सामना गर्न पनडुब्बी रोधी युद्धपोत आईएनएस मांगरोललाई आफ्नो बेडामा सामेल गरेको छ। भारतका मुख्य न्यायाधीश सूर्यकान्तले इण्डिया ब्लकसितको बैठकको अनुरोधको प्रतिक्रिया दिँदै सर्वोच्च न्यायालयको ढोका प्रत्येक भारतीय नागरिकका लागि खुला रहेको बताउनु भएको छ। सर्वोच्च न्यायालयसम्म विपक्षी दलहरूको विरोध मार्चलाई ध्यानमा राख्दै दिल्ली पुलिसले दिल्लीमा सुरक्षा बढाएको छ। दिल्ली मेट्रोका 6 स्टेशनहरूको प्रवेश र निकासद्वार दिउँसो 4 बजेसम्म बन्द गरिएको छ। दिल्ली पुलिसले विरोध प्रदर्शनका लागि 3 नयाँ स्थल निर्धारित गरेको छ। जन्तर मन्तरलाई विरोध प्रदर्शन स्थलको सूचीबाट हटाइएको छ र दिल्ली, हरियाणा, पन्जाब र छत्तीसगढमा भोलिसम्म आँधी तुफानका साथ चट्याङको पूर्वानुमान गरिएको छ। अब समाचार विस्तारमा। भारतीय नौसेनाले आज मुम्बई स्थित नौसैनिक सिपयार्डमा कोचिन सिपयार्ड लिमिटेडद्वारा निर्मित तेस्रो पनडुब्बी रोधी वारफेयर सेलो वाटर क्राफ्ट आईएनएस मांगरोल नौसेनामा सामेल गर्यो। स्वदेशी प्रविधिबाट निर्मित यस युद्धपोतको समावेशले तटीय र उथुले समुद्री क्षेत्रहरूमा पनडुब्बीहरूको पत्तो लगाउनका साथै नौसेनाको क्षमतालाई बलियो बनाउनेछ। नौसेनाको पश्चिमी कमान्डको फ्ल्याग अफिसर कमान्डिङ इन चीफ वाइस एडमिरल सञ्जय वात्स्यायनको अध्यक्षतामा कमिसनिङ समारोह आयोजित गरियो। यस अवसरमा वहाँले 80% भन्दा बढी स्वदेशी सामग्रीबाट निर्मित यो युद्धपोतले भारतको इन्जिनियरिङ क्षमता, प्राविधिक प्रगति र राष्ट्रिय संकल्पलाई दर्शाउँदछ भन्नुभयो।
1: तटीय और उथले समुद्री क्षेत्रों में पानी के भीतर मौजूद खतरों का पता लगाने और उनसे निपटने के लिए डिजाइन किया गया आईएनएस मंगरूल आधुनिक हथियारों और सेंसरों से लैस है। इनमें अभय हल माउंटेड सोनार, हल्के टॉर्पीडो, स्वदेशी पनडुब्बी रोधी रॉकेट लॉन्चर और मारीच उन्नत टॉर्पीडो डिकॉय सिस्टम शामिल है। वाटर जेट प्रोपल्शन वाले 3 डीजल इंजनों से संचालित यह पोत उथले पानी में तेजी से दिशा बदलने में सक्षम है। यह पानी के भीतर निगरानी, कम तीव्रता वाले समुद्री अभियानों और माइन वॉरफेयर से जुड़े अभियानों के लिए भी इस्तेमाल किया जा सकता है। मंगरूल समुद्री गश्ती विमानों, हेलीकॉप्टरों और अन्य युद्धपोतों के साथ मिलकर पनडुब्बी से जुड़े खतरों का पता लगाने और उनसे निपटने में पूरी तरह सक्षम है। प्रार्थना, आकाशवाणी समाचार, मुंबई।
0: सर्वोच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति सूर्यकान्तले संवैधानिक अधिकारहरूको उल्लङ्घन अदालतहरूले हस्तक्षेप गर्नुपर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा राष्ट्रिय मानवाधिकार आयोगको 33 स्थापना दिवसमा न्यायाधीश सूर्यकान्तले भन्नुभयो, संविधानले प्रत्येक नागरिकलाई गरिमा, समानता, स्वतन्त्रता र न्याय जस्ता ठूला प्रतिज्ञाहरू गरेको बताउनुभयो। न्यायाधीश सूर्यकान्तले भन्नुभयो, सर्वोच्च न्यायालयको ढोका सबैका लागि खुल्ला छ।
2: सुप्रीम कोर्ट के द्वार सबके लिए खुले हैं। कोई भी पिटीशन, किसी भी, कोई भी, चाहे वो आम नागरिक है या कोई माननीय सदस्य है किसी इलेक्टेड बॉडी का, कोई भी है, भारत का हर नागरिक का उसका अधिकार है, वो हमारे पास आए, हम कानून की व्यवस्था और कानून के अनुरूप सुनवाई करेंगे और जो जिसको बनता है उसको जरूर उसका अधिकार वो देंगे।
0: इन्डिया ब्लकको बैठकको मागबारे न्यायाधीश सूर्यकान्तले भन्नुभयो, उहाँले हिजो मात्र बैठकको लागि पत्र प्राप्त गर्नुभएको थियो। उहाँले भन्नुभयो, हिजो राति नै उहाँले यसको जवाफ दिनुभएको थियो र उनीहरूसित भेट्न नसक्नुको कारण पनि बताउनु भएको थियो। दिल्लीमा विपक्षी दलहरूको प्रस्तावित विरोध प्रदर्शनलाई ध्यानमा राख्दै यातायात पुलिसले परामर्श जारी गरेको छ। विरोध प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका 6 मेट्रो स्टेशनहरूमा प्रवेश र निकास अपराह्न 4 बजेसम्म बन्द रहनेछ। यातायात पुलिसले प्रभावित मार्गहरूमा अनावश्यक यात्रा नगर्न र डाइभर्जन संकेतहरू र यातायात पुलिसको निर्देशन पालना गर्न अपील गरेको छ। दिल्ली पुलिसले विरोध प्रदर्शन र धरनाका लागि 3 नयाँ स्थान निर्धारित गरेको छ। यसमा रामलीला मैदान, बुढारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान सामेल छन्। दिल्ली पुलिस आयुक्त अनुराग कुमारद्वारा जारी आदेश अनुसार जन्तर मन्तरलाई निर्धारित प्रदर्शन स्थलको सूचीबाट हटाइएको छ। गृह मन्त्रालयले नागरिकहरूको विरोध प्रदर्शन, धरना आयोजित गर्ने अधिकार सुनिश्चित गर्न उपयुक्त वैकल्पिक स्थानहरू पहिचान गर्न एक समिति गठन गरेको थियो। समितिको सिफारिशको आधारमा जन्तर मन्तरलाई निर्धारित प्रदर्शन स्थलको सूचीबाट हटाउने फैसला गरिएको थियो। भारतीय जनता पार्टी महिला मोर्चाले आज नयाँ दिल्लीमा विरोध प्रदर्शन गर्यो। मोर्चाले जवाहरलाल नेहरू विश्वविद्यालय जेएनयूमा महिला छात्रहरूसित यौन उत्पीडनको आरोपी मणिपुरबाट कंग्रेस सांसद डाक्टर अङ्गोमचा बिमोल अको इजम विरुद्ध कार्यवाहीको माग गरेको छ।

एघार जना छात्रहरूको उजुरीको जाँचपछि जेएनयूले अगोमोचालाई उनको पदबाट हटाइएको भाजपाको दावी छ। पत्रकारहरूसितको कुराकानीमा भाजपा सांसद बाँसुरी स्वराजले यस विषयमा कंग्रेस नेता राहुल गान्धी र अन्य वरिष्ठ पार्टी नेताहरूको कथित मौनको आलोचना गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभएको छ, एक आपसमा जोडिएको संसारमा अन्तर्राष्ट्रिय सहयोग केवल एक कूटनीतिक विकल्प मात्र नभएर विश्वको शान्ति, सुरक्षा र समृद्धिको लागि रणनीतिक आवश्यकता हो। नयाँ दिल्ली स्थित राष्ट्रिय रक्षा महाविद्यालयमा श्री राधाकृष्णनले विश्वव्यापी सहयोगको मुख्य मूल मन्त्र भनेको साझा हितहरूको पहिचान गर्नु, सम्मान गर्नु र सामूहिक कार्यमा रूपान्तरण गर्नु हो भन्नुभयो। उहाँले जलवायु परिवर्तन र आतंकवाद जस्ता वैश्विक समस्याहरूको सामना गर्न सामूहिक प्रतिक्रिया आवश्यक रहेको बताउनु भएको छ। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले भन्नुभएको छ, वर्ष 2047सम्ममा विकसित भारतको लक्ष्य हासिल गर्न आर्थिक विकासका साथ पारिस्थितिक सुरक्षालाई पनि प्राथमिकता दिनुपर्छ। नयाँ दिल्लीमा आज भारतीय वन सेवा अधिकारीहरूको मिड करियर प्रशिक्षण कार्यक्रममा श्री यादवले देशको वन वन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षणमा वन सेवा अधिकारीहरूको योगदानको सराहना गर्नुभयो। उहाँले मानव वन्यजीव संघर्ष, जंगलमा आगो लाग्नु, जलवायु परिवर्तन र विकाससित पर्यावरण संरक्षण बीच सन्तुलन बनाउनु प्रमुख चुनौतीहरू रहेको बताउनुभयो। यी चुनौतीहरूको समाधान गर्न वैज्ञानिक दृष्टिकोण र समुदायको सहभागिता आवश्यक छ। आज शारदीय नवरात्रिको दोस्रो दिन हो। यस दिन तपस्या, त्याग र संकल्पको प्रतीक देवी ब्रह्मचारिणीको पूजा अर्चना गरिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। प्रधानमन्त्री श्री मोदीले देवी ब्रह्मचारिणीले सबैलाई साहस र आत्मा संयमको आशीर्वाद प्रदान गरून् भनी कामना गर्नुभयो। पाकिस्तानमा बिग्रन्दो सुरक्षा स्थितिबीच आपतकाल लागू गरेपछि पुलिसले खैबर पख्तुनख्वाका पूर्व मुख्यमन्त्री सोहेल अफ्रिदी र पीटीआईका सात अन्य नेताहरूलाई हिरासतमा लिएको छ। इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साम पीटीआईका कार्यकर्ताहरूले जेलमा रहेका पूर्व प्रधानमन्त्रीको रिहाई र उनलाई उचित चिकित्सा सुविधा उपलब्ध गराउन माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्। साउदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार फेरि आक्रमण भएको छ। साउदी अरबको नागरिक उड्डयन सामान्य प्राधिकरण GACA अनुसार घाइतेहरूको स्थिति र आक्रमणबाट भएको स्थितिको मूल्याङ्कन भइरहेको छ। शनिबार पनि विमानस्थलमा आक्रमण भएको थियो, जुन लगभग एक दशकमा साउदी अरबमा भएको सबैभन्दा घातक आक्रमणहरूमध्ये एक हो। यसअघि साउदी नेतृत्वको गठबन्धनले किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै हवाई रक्षा प्रणालीले एक मिसाइललाई नष्ट गरेको रिपोर्ट गरेको थियो। दम्माम स्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई पनि आइतबार साँझ लक्षित गरिएको थियो। मौसम विभागले भोलिसम्म दिल्ली, हरियाणा, चण्डीगढ, पंजाब र छत्तीसगढ़मा चट्याङसहित आँधी तुफानको पूर्वानुमान गरेको छ। आगामी दुई दिनमा तमिलनाडु, पुडुचेरी, काराइकल, आन्ध्र प्रदेश, केरलम र माहेमा पनि यस्तै स्थिति रहने अनुमान गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार एकपल्ट पुनः सुन्नुहोस्। भारतीय नौसेनाले तटीय र उथुले समुद्री क्षेत्रहरूमा खतराको सामना गर्न पनडुब्बी रोधी युद्धपोत INS माङ्ग्रोललाई आफ्नो बेडामा सामेल गरेको छ। भारतका मुख्य न्यायाधीश सूर्यकान्तले इन्डिया ब्लकसितको बैठकको अनुरोधको प्रतिक्रिया दिँदै सर्वोच्च न्यायालयको ढोका प्रत्येक भारतीय नागरिकका लागि खुल्ला बताउनु भएको छ। सर्वोच्च न्यायालयसम्म विपक्षी दलहरूको विरोध मार्चलाई ध्यानमा राख्दै दिल्ली पुलिसले दिल्लीमा सुरक्षा बढाएको छ। दिल्ली मेट्रोका 6 स्टेशनहरूको प्रवेश र निकासद्वार दिउँसो 4 बजेसम्म बन्द गरिएको छ। दिल्ली पुलिसले विरोध प्रदर्शनका लागि नयाँ 3 स्थल निर्धारित गरेको छ। जन्तर मन्तरलाई विरोध प्रदर्शन स्थलको सूचीबाट हटाइएको छ र दिल्ली, हरियाणा, पंजाब र छत्तीसगढमा भोलिसम्म आँधी तुफानका साथ चट्याङको पूर्वानुमान गरिएको छ। आगामी दुई दिनमा तमिलनाडु, पुडुचेरी, काराइकल, आन्ध्र प्रदेश, केरलम र माहेमा पनि यस्तै स्थिति रहने मौसम विभागको सम्भावना छ।

0: यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारको प्रसारणपछि अब सुनौ समस्वरमा यो देशभक्ति गीत।

0: श्रोता, ओजन तह पृथ्वीलाई सूर्यबाट आउने हानिकारक पराबैजिनी अर्थात् युवी किरणबाट जोगाउने प्राकृतिक सुरक्षा कवच हो। तर केही मानव गतिविधिहरूबाट उत्सर्जित रसायनको कारण ओजन तहमा क्षय हुने समस्या देखेको छ। यसको प्रभाव केवल वातावरणमा मात्र होइन, मानव स्वास्थ्य, वनस्पति तथा सम्पूर्ण पारिस्थितिक प्रणालीमा पर्न सक्छ। त्यसैले ओजन तहको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो। आज हामी यसै महत्त्वपूर्ण विषयमा थप जानकारी अनि कुराकानी गर्न लागिरहेछौँ जितेन सिन्चिरीज्यूसित, र यहाँ स्टुडियोमा उपस्थित भइसक्नु भएको छ। हामी यहाँलाई स्वागत जनाउँछौँ।
1: नमस्कार सम्पूर्ण श्रोतावृन्दलाई, अनि हजुरलाई पनि नमस्कार।

0: जितेन्ज्यू,
1: हजुर,
0: आजको हाम्रो विषय ओजन तहको क्षय रहेको छ है। यो ओजन तहको क्षय अर्थात् ओजन लेयर डिप्लेसन भन्नाले चाहिँ हामी के बुझ्छौँ?
1: ओजन तहको क्षय, ओजन लेयर डिप्लेसन भन्नाले पृथ्वीको वायुमण्डलको दोस्रो तहमा रहेको ओजन ग्यासको पातलो हुने प्रक्रियालाई बुझाउँछ। यस तहले सूर्यबाट आउने हानिकारक अल्ट्राभायोलेट किरणहरूलाई पृथ्वीसम्म पुग्नबाट रोक्छ, जसले गर्दा पृथ्वीमा जीवन सम्भव भएको छ। तर मानव निर्मित विभिन्न रसायनहरूका प्रयोगका कारण यो तह बिस्तारै कमजोर हुँदै गइरहेको छ, जसलाई तहको क्षयीकरण भनिन्छ। यद्यपि वैज्ञानिकहरूले अन्टार्क्टिकाको माथिल्लो ओजन तहमा एउटा छेदको होल पत्तो लगाएका छन्, यसद्वारा पर्यावरण सम्बन्धी विभिन्न मुद्दाहरू र त्यसलाई नियन्त्रित गर्ने उपायहरूमा उनीहरूको ध्यान केन्द्रित भएको छ।
0: यो जुन चाहिँ ओजन तह छ, ओजन तहमा जुन चाहिँ अघि तपाईँले ओजनको होल अर्थात् छेद देखियो भन्ने कुरा है, यो ओजन तहमा छेद अर्थात् होल भनेको चाहिँ के होला त जितेन्ज्यू?
1: हजुर, यो महत्वपूर्ण प्रश्न राख्नुभयो। ओजन छेद अर्थात् होल पृथ्वीको वातावरणमा त्यो क्षेत्र हो जहाँ ओजनको मात्रा अत्यधिक घट्छ। यसको अर्थ यो होइन कि त्यो सम्पूर्ण रूपले छेद हो, तर ओजनको घनत्व खतरनाक रूपले कम्ती भइरहेको छ। यो घटना सबैभन्दा पहिला 1980 दशकमा अन्टार्क्टिकाको माथि देखियो। वैज्ञानिकहरूले उपग्रहहरू र जमिनी अवलोकनहरूको माध्यम थाहा पाए कि त्यहाँ ओजन तीव्र रूपले समाप्त भइरहेको छ।
0: यो जुन चाहिँ अन्टार्क्टिकाको माथि नै यो ओजनको चाहिँ अब जुन चाहिँ होल अर्थात् छेद चाहिँ किन देखे त, यस बारेमा पनि केही जानकारी छ जितेन्ज्यू?
1: हजुर, यसबारे बताउँदाखेरि यसको कारण हो अत्यधिक ठण्डा तापमान, ध्रुवीय समताप मण्डलीय बादलहरूको निर्माण, वायुमण्डलीय प्रवाह फसिनु, अनि वसन्तमा सूर्य प्रकाश फर्किँदा रासायनिक प्रतिक्रियाहरू तीव्र हुनु, यी सबै कारणहरूले ओजनको विनाश अत्यधिक तीव्रसँग भइरहेको छ।
0: ओजन जुन चाहिँ छ, यो ओजन पृथ्वीको चाहिँ कुन सतहमा पाइन्छ त जितेन्ज्यू?
1: हजुर, यो पनि महत्वपूर्ण प्रश्न हजुरले राख्नुभयो। ओजन मुख्य रूपले पृथ्वीको वायुमण्डलको समताप मण्डल जसलाई स्ट्राटोस्फियर तहमा पाइन्छ। ओजन वायुमण्डलमा दुईवटा मुख्य स्तरमा पाइन्छ, समताप मण्डल, स्ट्राटोस्फियर। यो लगभग 90% भागमा छ। अब यसको स्थिति हेर्दाखेरि यो पृथ्वीको सतहदेखि 10-50 किलोमिटर माथि स्थित छ। यसको मुख्य हिस्सा 20-30 किलोमिटरको उचाइमा केन्द्रित छ। अब यसको लाभलाई हेर्नु हो भने यसलाई असल ओजन पनि भनिन्छ है। यसले सूर्यबाट आउने हानिकारक परावैगनी किरणहरूलाई रोक्छ अनि पृथ्वीमा जीवनको रक्षा गर्छ। अर्को दुई नम्बरमा हेर्दाखेरि छोप मण्डल जसलाई ट्रोपोस्फियर, यो लगभग 10% भागमा छ। अब यसको स्थिति यो पृथ्वीको सतहको सबै

0: नजिकको तह हो तर यसको प्रभाव कस्तो छ भन्दाखेरि यसलाई नराम्रो ओजन पनि भनिन्छ। यो जमिन नजिक प्रदूषण र रासायनिक प्रतिक्रियाहरूको कारण बनिन्छ।
1: त्यसो हो भने चाहिँ ओजन तह क्षयका मुख्य कारणहरू चाहिँ के हुन सक्छ त जितेन्द्रज्यू?
0: हजुर, यसको मुख्य कारणहरू के हुन् भन्दा ओजन तह क्षय एउटा गम्भीर चिन्ताको विषय हो अनि यो कैयौं कारकहरूसँग जोडिएको छ। ओजन तह क्षयको निम्ति जिम्मेवार मुख्य कारणहरू हुन् क्लोरोफ्लोरोकार्बन। यो क्लोरोफ्लोरोकार्बन या सीएफसी ओजन तह क्षयको मुख्य कारण हो। यो स्प्रे, एरोसोल, रेफ्रिजरेटर, एयर कन्डिसनर आदिद्वारा उत्सर्जित हुन्छ। यसरी नै अनियमित रकेट प्रक्षेपण, शोधहरूबाट थाहा लागे अनुसार रकेटको अनियमित प्रक्षेपणद्वारा ओजन तह क्षय सीएफसीको तुलनामा कहीँ अधिक हुन्छ। यदि यसलाई नियन्त्रित गरिएन भने 2050 ओजन तहमा धेरै कमी आउन सक्छ भन्ने भनाइ छ। नाइट्रोजन युक्त यौगिक, यो नाइट्रोजन युक्त यौगिक जस्ता NO2, NO, N2O ओजन तह क्षयको निम्ति अत्यधिक रूपमा जिम्मेवार छ। यसरी नै ह्यालोन्स आगो निभाउने उपकरणहरूमा यसको प्रयोग गरिन्छ, यो पनि ओजन तह क्षयको निम्ति जिम्मेवार छ। यसरी नै नाइट्रोजनका अक्साइडहरू हवाई जहाजबाट निस्कने जुन धुवा हुन्छ, यो धुवा र रासायनिक मलको प्रयोगबाट यो ग्यास उत्पन्न हुन्छ, यो पनि धेरै हानिकारक छ। सूर्यको धब्बा र समताप मण्डलका हावाहरू जस्ता केही प्राकृतिक प्रक्रियाहरूको कारण ओजन तहमा कम्ती पाइएको छ, तर यसले ओजन तहमा हुने कुल कमीको 1-2% अधिक हिस्सा हुँदैन भन्ने भनाइ छ।
1: ओजन तहको क्षय बारे आदरणीय श्रोता हामीले कुराकानी गरिरहेका छौँ जितेन्द्र सेन्जीरुजीसित। र जितेन्द्रज्यू, ओजन तह क्षयका प्रभावहरू चाहिँ कस्ता हुन्छन्?
0: हजुर, प्रभावहरू त हुन्छ नै, यो पनि एउटा गम्भीर विषय हो। ओजन तहको क्षयले पर्यावरणमाथि हानिकारक प्रभाव पर्छ। ओजन तहको क्षयको मनुष्य र पर्यावरणमाथि पर्ने प्रमुख प्रभावहरू हुन् जस्तै मानव स्वास्थ्यमाथि प्रभाव। ओजन तहको क्षयको कारण मनुष्य सूर्यका हानिकारक परावैगनी किरणहरूको सिधा सम्पर्कमा आउँछ, जसको कारण मनुष्यमा त्वचा रोग, क्यान्सर, सनबर्न, मोतीबिन्दु, शीघ्र वृद्ध अवस्था र कमजोर प्रतिरक्षा प्रणाली जसलाई इम्युन सिस्टम जस्ता गम्भीर स्वास्थ्य समस्याहरू उत्पन्न हुन सक्छन्। यसरी नै जनावरहरूमाथि प्रभाव, परावैगनी किरणहरूको सिधा सम्पर्कमा आउँदा जनावरहरूमा त्वचा र आँखाको क्यान्सर हुन्छ भन्ने भनाइ छ। पर्यावरणमाथि प्रभाव, तीव्र परावैगनी किरणहरूले पौधाहरूको वृद्धि, पुष्पन र प्रकाश संश्लेषणलाई कम्ती गर्न सक्छ। वन जङ्गलहरूले पनि परावैगनी किरणहरूका हानिकारक प्रभावहरूको सामना गर्नुपर्छ। अर्को समुद्री जीवनमाथि प्रभाव, जलीय खाद्य श्रृङ्खलामा उच्च स्थानमा मौजुद प्लवक परावैगनी किरणहरूको सम्पर्कमा आउँदा अत्यधिक प्रभावित हुन्छ। यदि प्लवक नष्ट भयो भने खाद्य श्रृङ्खलामा मौजुद अन्य जीवहरू पनि प्रभावित हुन्छन्। यति मात्र होइन, अन्न बालीको उत्पादकत्व र गुणस्तरमा ह्रास आउँछ, साथै पृथ्वीको तापक्रम बढ्नमा सहयोग पुग्छ र जलवायु परिवर्तन हुन्छ।

0: यो जुन चाहिँ ओजन तहको क्षय छ, यसको क्षयलाई नियन्त्रण गर्ने उपायहरू पनि त होलान्, यसबारे पनि केही जानकारी छ जितेन्द्रज्यू?
1: हजुर, यसका उपायहरू पनि छन्। ओजन तहको क्षय एउटा गम्भीर समस्या मात्र नभएर चिन्ताको विषय पनि हो। अहिले घरी यसको रोकथामको निम्ति विभिन्न देशहरूका सरकारहरूद्वारा अनेकौं कार्यक्रमहरू सुरु गरिएको छ। यद्यपि ओजन तहको क्षयलाई रोक्नको निम्ति व्यक्तिगत स्तरमा पनि पाइला उठाउनु आवश्यक छ। केही यस्ता बिन्दुहरू छन् जुन वैश्विक स्तरमा यस समस्यालाई रोक्नमा सहायक हुन्छन्। ओडिएसको उपयोग गर्नुदेखि बचौं। ओजन तहलाई नोक्सान पुर्याउने पदार्थहरूको उपयोग कम्ती गरौँ। उदाहरणको निम्ति रेफ्रिजरेटर र एयर कन्डिसनरमा सिएफसीको उपयोग बन्द गरौँ। ह्यालोन आधारित अग्निशमक यन्त्रहरूको उपयोग बन्द गरौँ। वाहनहरूको उपयोग कम्ती भन्दा कम्ती गरौँ। यसको कारण हो, वाहनहरूबाट धेरै मात्रामा ग्रिन हाउस ग्यास निस्किन्छ, जुन वैश्विक तापमान वृद्धि र ओजन तहमा कमीको कारण बनिन्छ। पर्यावरण अनुकूल सफाई उत्पादहरूको उपयोग गरौँ। अधिकांश सफाई उत्पादहरूमा क्लोरिन र ब्रोमिन जस्ता रसायन हुन्छन्, जुन वायुमण्डलमा प्रवेश गरेर ओजन तहलाई प्रभावित गर्छ। पर्यावरण संरक्षणको निम्ति यी रसायनहरूको स्थानमा प्राकृतिक उत्पादहरूको उपयोग गरिनुपर्छ। नाइट्रस अक्साइडको उपयोगमा प्रतिबन्ध लगाउनु पर्छ। प्रत्येक देशहरूका सरकारहरूले कारवाही गर्नुपर्छ अनि ओजन तहलाई नोक्सान पुर्याउने हानिकारक नाइट्रस अक्साइड र यस ग्यासको उत्सर्जन गर्ने उत्पादहरूका हानिकारक प्रभावहरू बारे मानिसहरूलाई जागरूक गरिनुपर्छ, ताकि व्यक्तिगत स्तरमा पनि यसको उपयोग कम्तीमा गर्न सकियोस्। यसका साथै क्लोरोफ्लोरोकार्बन र अन्य हानिकारक रसायनहरू उत्पादन गर्ने उपकरणहरूको प्रयोगमा प्रतिबन्ध वा कमी ल्याउनु पर्छ। ओजन मैत्री प्रविधि र पर्यावरण अनुकूल विकल्पहरूको प्रवर्धन गरिनुपर्छ। यति मात्र होइन, मोन्ट्रियल प्रोटोकल जस्ता अन्तर्राष्ट्रिय सन्धिहरूको पालन गरिनुपर्छ। ओजन तहको क्षयलाई बचाउनु हो भने वृक्षारोपणलाई बढावा दिनुपर्छ, साथै पर्यावरण शिक्षा फैलाउनु पर्छ।
0: धेरै राम्रो कुरा गर्नुभयो अहिले यहाँले कि यो ओजन तहको क्षयलाई बचाउनु हो भने चाहिँ हामीले वृक्षारोपणलाई पनि हामीले बढाउनु पर्छ, साथै पर्यावरणको शिक्षा पनि हामीले फैलाउनु पर्छ भन्ने कुरा है। र ओजन पृथ्वीको सुरक्षा कवच हो भन्ने गरिन्छ, जसलाई मैले प्रथमै भूमिका बान्दा नै भनेको थिएँ। यस विषयमा के भन्न चाहनुहुन्छ जितेन्द्रज्यू?
1: हजुर, हो, ओजन तहलाई पृथ्वीको सुरक्षा कवच भनिन्छ, तर पृथ्वी

0: मा लगातार बढिरहेको प्रदूषणको कारण यस कवचको मजबुती कम्ती भइरहेको छ। ओजनको एक अणु अक्सिजनका तीनवटा अणुहरू जोडिनाले बन्छ। भूतलदेखि लगभग 50 किलोमिटरको उचाइमा वायुमण्डलमा अक्सिजन, हिलियम, ओजन र हाइड्रोजन ग्यासहरूको तह हुन्छ, जुनमा ओजन तह पृथ्वीको निम्ति एउटा सुरक्षा कवचको काम गर्छ।
1: वायुमण्डलमा ओजनको मात्रा कसरी मापिने गरिन्छ जितेन्ज्यू?
0: हजुर, यो पनि एउटा गम्भीर प्रश्न नै हो। वायुमण्डलमा ओजनको मात्रालाई विभिन्न तकनिकहरूद्वारा नापिन्छ। यी तकनिकहरू ओजनको अद्वितीय प्रकाशीय र रासायनिक गुणहरूको उपयोग गर्छ। मापन तकनिकहरूको दुई मुख्य श्रेणीहरू छन्, स्थानीय र दूरस्थ। यी तकनिकहरूद्वारा ओजन मापन ओजन तहमा हुने परिवर्तनहरूको देखरेख गरिन्छ।
1: जुन चाहिँ हामीले ओजन तहको क्षय बारे कुराकानी गरिरहेका छौँ अहिले, र यो ओजन तह संरक्षण हेतु चाहिँ विश्व स्तरीय प्रयासहरू के कस्ता छन्, यस बारेमा केही जानकारी छ?
0: ओजन तहको बढ्दो क्षयलाई ध्यानमा राख्दै कतिपय देशहरूद्वारा गत 3 दशकहरूमा महत्वपूर्ण पाइला उठाइएको छ। ओजन तहको संरक्षण हेतु विभिन्न देशहरूद्वारा विश्व स्तरमा गरिएका केही महत्वपूर्ण प्रयासहरू यस प्रकार छन्। अन्तर्राष्ट्रिय सम्झौता हेतु अन्तर सरकारी बातचित 1981 प्रारम्भ भयो। मार्च 1985 ओजन तहलाई बचाउन भियनामा एउटा विश्व स्तरीय सम्मेलन भयो, जसमा ओजन संरक्षणसँग सम्बन्धित अनुसन्धानमाथि सुव्यवस्थित तरिकाद्वारा निरीक्षण जस्ता मुद्दाहरूमाथि चर्चा भएको थियो। यसरी नै 1987 संयुक्त राष्ट्र संघले पनि कनाडाको मन्ट्रियल शहरमा ओजन तहमा छेदहरूको उत्पन्नमाथि चिन्ताको निवारण हेतु सम्मेलन गरेको थियो, जसमा 33 देशहरूले सम्झौतामा हस्ताक्षर गरेको थिए, जसलाई मन्ट्रियल प्रोटोकल भनिन्छ। यस सम्मेलनमा तय गरिएको थियो कि ओजन तहलाई नष्ट गर्ने पदार्थ जस्तै क्लोरोफ्लोरोकार्बन CFC को उत्पादन र उपयोगलाई सीमित गरियोस्। उक्त प्रोटोकलमा हाम्रो देश भारतले पनि हस्ताक्षर गरेको थियो। 1990 मन्ट्रियल सन्धिमा हस्ताक्षर गर्ने देशहरूले 2000 CFC र ट्रेटाक्लोराइड जस्ता ग्यासहरूको प्रयोगमाथि पनि सम्पूर्ण रूपले बन्द गर्न सुरुवात गरे। यसरी नै किगाली संशोधन 2016 भएको थियो। यस संशोधनमा HFC ग्यासहरूमा कटौती गरी जलवायु संरक्षणमाथि विशेष ध्यान दियो। हाम्रो देश भारतमा ओजन क्षय पदार्थ सम्बन्धित कार्यको सञ्चालन मुख्यत पर्यावरण एवं वन मन्त्रालयद्वारा गरिरहेको छ। यसका साथै स्मल इन्डस्ट्रिज डेभलपमेन्ट अर्गनाइज इन्दोरको पनि यसमा सहयोग छ।
1: र जितेन्ज्यू, अन्तमा चाहिँ ओजन तह क्षय बारे तपाईँ के भन्न चाहनुहुन्छ?
0: यो ओजन तह क्षय बारेको आजको विषयको निष्कर्षमा मैले भन्नु पर्दा, ओजन तह पृथ्वीको सुरक्षा कवच हो। मैले अघि नै भनिहाले, हजुरले पनि भन्नुभएको अघि नै, मानव गतिविधिहरूको कारण यसमा आएको क्षयले यो प्रमाणित गर्छ कि हामी प्राकृतिक प्रणालीहरूलाई कति नोक्सान पुर्याउन सक्छौ। तर मन्ट्रियल प्रोटोकल जस्ता वैश्विक सहयोगी प्रयासहरूले यो देखाएका छन्, मानिसहरूले यदि चाह्यो भने सुधार सम्भव छ। यसमा कठोर कानून, वैज्ञानिक निगरानी, स्वच्छ तकनिकहरू र आम नागरिकहरूको जागरूक भागीदारीले नै भविष्यमा ओजन तहलाई पूर्ण रूपले सुरक्षित राख्न सकिन्छ। पृथ्वी, पर्यावरण र आउने पिँढीहरूको सुरक्षाको निम्ति ओजन तहको रक्षा हाम्रो सामूहिक दायित्व हो। ज्ञात रहोस्, हरेक वर्ष 16 सेप्टेम्बरमा ओजन दिवस मनाइन्छ, ताकि यस दिन ओजन तहसँग जोडिएका तथ्यहरू बारे जागरूकता बनाउन सकियोस्।
1: धेरै राम्रो कुरा, अहिले ओजन तहको क्षय बारे जितेन सेन्चिरुजुले यसरी स्टुडियोमा आएर राखिदिनु भयो। जितेन्ज्यू, तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद, साथै सुनिरहनु भएका श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद।

यो गीत सुनिसके पश्चात आदरणीय श्रोता, अब म यहाँहरूलाई टिबी वा क्षयरोग, एक गम्भीर तर उपचार गर्न सकिने रोगबारे केही जानकारी प्रदान गर्न लागिरहेछु।

स्वस्थ जीवन मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो। मानिस स्वस्थ भए मात्र आफ्नो व्यक्तिगत जीवन, परिवार, समाज र राष्ट्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्न सक्छ। तर विभिन्न संक्रामक तथा गैर संक्रामक रोगहरूले मानिसको स्वास्थ्यमा ठूलो असर पारिरहेका छन्। यस्ता संक्रामक रोगहरूमध्ये टिबी अर्थात् क्षयरोग, ट्युबरकुलोसिस पनि एउटा महत्वपूर्ण रोग हो। क्षयरोग मुख्य रूपमा माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक जीवाणुका कारण हुने संक्रामक रोग हो भन्छन्। यसले प्राय फोक्सोलाई असर गर्छ, जसलाई पल्मोनरी टिबी भनिन्छ। तर यसले शरीरका अन्य अङ्गहरू जस्तै लिम्फ नोड, हड्डी, मृगौला, मस्तिष्क तथा अन्य भागलाई पनि असर गर्न सक्छ। त्यसैले टिबीलाई केवल फोक्सोको रोग भनेर मात्र बुझ्नु उचित हुँदैन भनेर भन्छन् विशेषज्ञहरू। टिबी पुरानो रोग भए पनि आज यसको निदान, उपचार र रोकथामको प्रभावकारी उपायहरू उपलब्ध छन्। समयमा रोग पहिचान गरेर स्वास्थ्य कर्मीको निगरानीमा उपचार पूरा गरेमा अधिकांश बिरामी निको हुन सक्छन्। क्षयरोगको इतिहास कस्तो छ भन्दा, क्षयरोग मानव इतिहासमा लामो समयदेखि देखिँदै आएको रोग हो। विगतमा यसको उपचार प्रभावकारी रूपमा उपलब्ध नभएकाले धेरै मानिसहरूले ज्यान गुमाउने गर्थे। पछि वैज्ञानिक अनुसन्धान र चिकित्सा क्षेत्रमा भएको विकाससँगै टिबीको कारण, संक्रमणको तरिका, परीक्षण र उपचार बारे धेरै जानकारी प्राप्त भयो। 24 मार्च सन् 1882 जर्मन वैज्ञानिक रोबर्ट कोकले क्षयरोग गराउने जीवाणु पत्तो लगाएको घोषणा गरेका थिए। त्यसैले प्रत्येक वर्ष मार्च 24 विश्व क्षयरोग दिवसको रूपमा मनाइन्छ। त्यस दिन टिबी बारे जनचेतना फैलाउने, रोगको रोकथाम गर्ने र उपचार सबैको राम्रो होस् भनेर सुनिश्चित गर्ने विषयमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ। टिबी माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक जीवाणुको कारणले हुन्छ। फोक्सोमा सक्रिय टिबी भएको व्यक्तिले खोक्दा, हाँच्यु गर्दा वा बोल्दा हावामा सूक्ष्म कणहरू फैलिन सक्छन्। यस्ता कणहरू लामो समयसम्म हावामा रहन सक्ने अवस्थाहरूमा अरू व्यक्तिमा संक्रमणको जोखिम बढ्न सक्छ। तर टिबी भएको व्यक्तिसँग एकपटक भेट्दैमा सबैलाई रोग लाग्छ भन्ने

किन संक्रमणको जोखिम व्यक्तिको स्वस्थ अवस्था, सम्पर्कको अवधि, वातावरणमा हावाको आवाजावत र रोग प्रकार जस्ता विभिन्न कुरामा निर्भर गर्छ। टिबीका पनि प्रकार हुन्छ। टिबीलाई मुख्य रूपमा दुई तरिकाले बुझ्न सकिन्छ, फोक्सोको टिबी अनि अर्को फोक्सो बाहेकको टिबी। फोक्सोको टिबीलाई पल्मोनरी ट्युबरक्लोसिस भनिन्छ। यसमा फोक्सो प्रभावित हुन्छ र लामो समयसम्म खोकी, छातीमा असहजता, ज्वरो, राति पसिना आउने तथा कमजोरी जस्ता लक्षण देखिन सक्छन्। फोक्सो बाहेकको टिबी, यसलाई एक्स्ट्रा पल्मोनरी ट्युबरक्लोसिस भनिन्छ, यसमा फोक्सो बाहेक शरीरका अन्य अङ्गहरू प्रभावित हुन सक्छन्। उदाहरणको लागि लिम्फ नोड, हड्डी, मृगौला वा मस्तिष्कमा पनि टिबी हुन सक्छ। टिबीको शंका भएमा स्वास्थ्य कर्मीले बिरामीको लक्षण, स्वास्थ्य इतिहास र सम्पर्कको अवस्था हेरेर आवश्यक परीक्षण सिफारिस गर्न सक्छन्। आवश्यकता अनुसार खाकारको परीक्षण, छातीको एक्सरे, आणविक मलिकुलर परीक्षण, अन्य प्रयोगशाला परीक्षण जस्ता विधि प्रयोग गर्न सकिन्छ। समयमै परीक्षण गर्दा रोग चाँडै पत्ता लगाउन र उचित उपचार सुरु गर्न सजिलो हुन्छ। टिबी उपचार गर्न सकिने रोग हो। यसको उपचारमा सामान्यत एक भन्दा बढी टिबी विरोधी औषधि प्रयोग गरिन्छ। औषधिको प्रकार र उपचारको अवधि, टिबीको प्रकार, परीक्षणको परिणाम र औषधि प्रतिको संवेदनशीलता अनुसार स्वास्थ्य कर्मीले निर्धारण गर्ने गर्छन्। बिरामीले स्वास्थ्य कर्मीले दिएको औषधि नियमित र पूरा अवधिसम्म सेवन गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ। लक्षण कम हुँदैमा औषधि आफै बन्द गर्नु हुँदैन। उपचार बीचमै रोक्दा रोग पुनः देख्न सक्छ र औषधि प्रतिरोधी टिबी हुने जोखिम बढ्न सक्छ। त्यसैले उपचारको क्रममा स्वास्थ्य कर्मीहरूको सम्पर्कमा रहनुपर्छ। अन्त्यमा भन्नुपर्दा, टिबी एउटा गम्भीर संक्रामक रोग भए पनि समयमा यसलाई खुट्याउन सके र उचित उपचार पाएमा निको हुन सक्ने रोग हो। रोगसँग डराउनु भन्दा यसको बारेमा सही जानकारी लिनु आवश्यक हुन्छ। लामो समयदेखि खोकी, ज्वरो, राति पसिना आउने, कमजोरी, भोक कम लाग्ने वा तौल घट्ने जस्ता लक्षणहरू देखेमा व्यवस्था गर्नु हुँदैन। स्वास्थ्य संस्थामा गई आवश्यक परीक्षण गराउनु पर्छ। टिबी नियन्त्रणको लागि बिरामीको नियमित उपचार, परिवारको सहयोग, स्वास्थ्य संस्थाको सेवा, सरकारको प्रभावकारी कार्यक्रम र समाजको सकारात्मक सोच सबै आवश्यक छन्। टिबी विरुद्धको लडाईँमा हाम्रो सबैभन्दा ठूलो हतियार हो जनचेतना। समयमै परीक्षण र उपचार पूरा गर्ने प्रतिबद्धता हुनुपर्छ। टिबी वा क्षयरोग एक गम्भीर तथा उपचार गर्न सकिने रोग। आदरणीय श्रोता, अहिले मैले यस विषयबारे यहाँहरूलाई जानकारी प्रदान गरिरहेको थिएँ। यस जानकारीको अन्तसाथै आजलाई हाम्रो साप्ताहिक विज्ञान दर्पण कार्यक्रमको समय सिद्धिएको छ। अर्को सोमबार यसै दिन यसै समय विज्ञानको अर्को अङ्कको साथ यहाँहरू समक्ष फेरि उपस्थित हुने नै छौँ। आजलाई म सञ्चालिका लगायत प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

आदरणीय श्रोतागण नमस्कार। शिक्षा ज्योति कार्यक्रम सुनेर बस्नुभएका मेरा सम्पूर्ण श्रोता साथै विद्यार्थीवर्गलाई हार्दिक अभिवादन एवं स्वागत जनाउँदै कार्यक्रम सुरु गर्न लागिरहेछु। देशवन्दनाबाट

आज शिक्षा ज्योति कार्यक्रममा तीनधारे उच्चतर माध्यमिक विद्यालयका शिक्षक विमल कुमार शेर्पाज्यू उपस्थित हुनुहुन्छ शिक्षा ज्योति कार्यक्रमको निम्ति। र आज उहाँले विद्यार्थी वर्गको निम्ति भौगोलिक ज्ञान अन्तर्गत गोबी डेजर्ट बारेमा जानकारी दिनुहुनेछ।

मेरा प्यारा प्यारा विद्यार्थीहरू अनि सम्पूर्ण श्रोतागणहरूमा नमस्कार। म विमल कुमार शेर्पा, तिन्धारी उच्चतर माध्यमिक विद्यालयका सहशिक्षक साथै भूगोल विषयका शिक्षक भएको हुनाले आजका यस शिक्षा ज्योति कार्यक्रममा उपस्थित भएको छु। सदाझैँ आज पनि भूगोल अन्तर्गत अति नै रोमाञ्चक अनि ज्ञानमूलक विषय लिएर हजुरहरू समक्ष यस ज्ञानमूलक विषयहरू बाँड्नका निम्ति उपस्थित भइसकेको छु। श्रोतागण साथै विद्यार्थीवर्गहरू, आजको विषय रहेको छ गोबी मरुभूमिको भौगोलिक जानकारी। हुन त पृथ्वीमा धेरै प्रकारका मरुभूमिहरू पाउँछौँ हामी, र यो विशाल पृथ्वीभित्र पनि एउटा अलग्गै विशेषता अनि महत्त्व बोकेको मरुभूमि छ जसलाई गोबी मरुभूमिको रूपमा चिनिन्छ, जानिन्छ। यही गोबी मरुभूमि कस्तो प्रकारको के हो भन्ने विषय लिएर आज हजुरहरूलाई यहाँ जानकारी गराउन गइरहेको छु। लौ त अब म सुरु गर्न लागि है त, ध्यान दिएर सुन्नुहोस् है त विद्यार्थी नानीहरू अनि सम्पूर्ण श्रोताहरू। हामी बसेको पृथ्वीमा धेरै प्रकारको मरुभूमिहरू देख्न सक्छौँ। ती धेरै प्रकारको मरुभूमिहरू मध्ये एक मरुभूमिको नाम हो गोबी मरुभूमि। गोबी मरुभूमि एसिया महादेशमा अवस्थित संसारभरिको अति नै प्रसिद्ध मरुभूमिहरू मध्ये एक मरुभूमिको रूपमा चिन्न सक्छौँ। यो

मुख्य रूपमा एसिया महादेशको मङ्गोलिया र चिनको भूभागमा फैलिएको छ। गोबी मरुभूमि संसारको सबैभन्दा ठुलो मरुभूमि नभए तापनि यसको संसारको अरू भूमिको तुलनामा अलग्गै यसको क्षेत्रफल अनि यसको विशेषता रहेको छ। यो करिब 13 लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिन पुगेको छन्। गोबीलाई सामान्यतया बालुवाले चारैतिरबाट भरिएको तातो मरुभूमिको रूपमा कल्पना गर्न सकिन्छ। अर्थात् गोबी मरुभूमि बालुवाको साथसाथै त्यहाँको जलवायुको अवस्था पनि तातो छ भन्ने हामी जान्न सक्छौँ। तर वास्तवमा गोबी एउटा चिसो मरुभूमि पनि हो। यसलाई तातोमा तातो अनि चिसोमा चिसो मरुभूमिको रूपमा चिनिन्छ। यहाँको वातावरण अत्यन्तै सुक्खा छ अनि वर्षभरि अति नै कम हुन्छ। गर्मीको समयमा तापक्रम धेरै बढ्न सक्छ भने जाडोमा अत्यन्तै चिसो हुन्छ। यस मरुभूमिमा जति नै तातो हावा चल्छ भने त्यति नै यसको उल्टातर्फ चिसो पनि अत्याधिक हुने गर्दछ। गोबी मरुभूमि प्राकृतिक, भौगोलिक, ऐतिहासिक र वैज्ञानिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण बन्न पुगेको छ वर्तमान समयमा। यहाँ विभिन्न प्रकारको चट्टान अथवा पहाडहरू, सुक्खा मैदान, बलुवा, गैग्रेन युक्त भूभाग पाइन्छन्। यस क्षेत्रमा विभिन्न प्रकारका वनस्पति र जनावरहरू पनि हामी देख्न सक्छौँ। गोबी मरुभूमि विशेष गरी डाइनोसरको जीवाश्म र अन्डाहरू भेटिएको कारण वैज्ञानिकले आजको वर्तमान समयमा यसलाई अति नै महत्त्वपूर्ण मरुभूमिको रूपमा हेर्न पुगेको छ। किनभने डाइनोसरको एज थियो, जति पनि आजभन्दा हजार साल वर्ष अगाडि जुन किसिमको वनस्पतिहरू थियो, जुन किसिमको चराचरङ्गी पशु प्राणीहरू थियो, ती सबैको जीवाश्महरू आजको समयमा वैज्ञानिकले गोबी मरुभूमिमा प्रशस्त मात्रामा खोजको रूपमा लागि परिरहेको छन्। यो मरुभूमि एसिया महादेशको मध्य भागतिर अवस्थित छ। यसको ठुलो भाग दक्षिणी मङ्गोलिया र उत्तरी चिनमा पर्दछ। गोबीको उत्तरी भागतिर मङ्गोलियाको विशाल घाँसे मैदान र पहाडी क्षेत्रहरू छन्। घाँसे घाँसले भरिएको मैदानहरू पनि गोबी मरुभूमिको केही भागतिर देख्न सक्छौँ भने दक्षिणतिर चिनको उत्तरी भाग भूभाग पर्छ। यसको आसपास विभिन्न पर्वत र मालभूमि क्षेत्रहरू रहेका छन्। गोबीको अवस्थिति समुद्र तटबाट निकै टाढो भएको हुनाले यहाँ समुद्रको आर्द्रता कम पुग्न जान्छ। यसकारण यहाँ वर्षा पनि अति नै कम हुन्छ। त्यही कारणले गर्दाखेरि वर्षा कम हुने कारणले गर्दाखेरि वातावरण सुक्खा बन्न पुगेको हो। गोबी मरुभूमिको भौगोलिक अवस्थिति लगभग 40 डिग्री उत्तर अक्षांशदेखि 50 डिग्री उत्तरी अक्षांशसम्म फैलिएको छ। गोबीसँग सम्बन्धित क्षेत्रहरू दक्षिण मङ्गोलिया, उत्तरी चिन, मङ्गोलियन मालभूमि, अल्बाई पर्वत र उत्तरी चिन आदि पर्दछ। यसरी हेर्दा गोबी मरुभूमि कुनै एउटा देश मात्र सीमित नभई दुई देशमा विशाल प्राकृतिक रूपले फैलिएको छन्। भन्नुपर्दा गोबी मरुभूमि कुनै एउटा देश अन्तर्गत नपरेर यो एसिया महादेशको दुईवटा देश मङ्गोलिया अनि चिन देशमा अन्तर्गत फैलिएको छ। गोबी मरुभूमि निकै ठुलो क्षेत्रफलमा फैलिएको हुनाले यसको प्राय प्राय भागहरूमा विभिन्न अध्ययन र परिभाषा अनुसार फरक फरक पाइन्छ। गोबी मरुभूमिको सबैभन्दा रोचक अनि भौगोलिक विशेषता यसको विविध भूआकृति हो। गोबी मरुभूमिको अति नै महत्त्वपूर्ण अनि रोचक के छ भने यो मरुभूमि अन्तर्गत विभिन्न प्रकारको हामीले भू प्रकृतिको त्यहाँनिर अवस्थानहरू देख्न सक्छौँ। धेरै मानिसले मरुभूमि भन्नसाथ केवल बलुवाको समुद्र मात्र सम्झन्छन्। बलुवाले ढाकेको क्षेत्रलाई मात्रै मानिसहरूले के सम्झन्छ भने मरुभूमि हो भन्छन्। तर गोबी मरुभूमि यस्तो प्रकारको मरुभूमि होइन जहाँ चाहिँ बलुवाले घेरिएको छ। बलुवा बाहेक पनि यसको अन्य धेरै भौगोलिक अथवा भू आकृति भएको संरचनाहरू हामी देख्न सक्छौँ। यहाँ मुख्य रूपमा निम्न भूआकृतिहरू पाइन्छन्, जस्तै चट्टानी मैदान, ठुला ठुला ढुङ्गाहरूले भरिएको मैदान छन्, कङ्कडयुक्त मैदान छन्, मसिनो ढुङ्गाहरूले भरिएको मैदानहरू पाउँछन्, बलुवाको टिब्बाहरू अथवा बलुवाको थाकै थाक भएका भूमिहरू पनि देख्न सक्छौँ। साथै पठार मालभूमि पनि देख्न सक्छौँ भने गोबी मरुभूमि अन्तर्गत धेरै पहाडी क्षेत्रहरू पनि यहाँनिर अवस्थित छ। र गोबीको जलवायुको विषयमा भन्नुपर्दा गोबी मरुभूमिको जलवायु अत्यन्त सुक्ख अनि महादेशीय प्रकारको जलवायु हो। समुद्र तटबाट धेरै टाढो रहेको कारण यहाँ समुद्री प्रभाव कम हुन्छ। भन्नुपर्दा समुद्रको लहरको यहाँनिर कुनै प्रभाव पर्दैन। यसले गर्दा गर्मी र जाडोको तापक्रममा ठुलो अन्तर देखिन्छ। गोबीमा दिन र रातको तापक्रममा पनि ठुलो अन्तर भएको हामी चाल पाउन सक्छौँ। दिनमा अति नै गर्मी भए तापनि त्यस क्षेत्रमा रातमा निकै चिसो हुने गर्दछ। यस्तो किन भएको यो मरुभूमिमा दिनमा अति नै गर्मी अनि रातमा अति नै चिसो भन्नुपर्दा यहाँनिर

0: गर्मीमा धेरै तातो हुनसक्छ अथवा दिनमा धेरै तातो हावा चल्न सक्छ, जाडोमा अति नै चिसो हावा चल्न सक्छ। दिनरातको तापक्रम अत्यन्तै भिन्नता हुन्छ, वर्षा अत्यन्तै कम हुन्छ अनि धुलोको आँधी एकदमै बेसी मात्रामा चल्ने गर्दछ। जलस्रोत, गोबी मरुभूमिको अर्को मुख्य आकर्षणको केन्द्र के छ भन्दाखेरि जलस्रोत। यस मरुभूमिमा पानी कहाँबाट आउँछ त भन्नुपर्दा गोबी मरुभूमिमा पानी अत्यन्त मूल्यवान प्राकृतिक स्रोत हो। स्थायी नदीहरू कम भए पनि विभिन्न ठाउँमा भूमिगत पानी, झरना, मौसमी खोल्सा, साना तेल, साना ताल अथवा पोखरी, झरना आदिहरू देख्न सक्छौँ। यहाँनिर जलस्रोतको धेरै अभाव हामी देख्छौँ। साथै गोबीको माटोमा सामान्य कृषि जस्तो उर्वर हुँदैन। मरुभूमि भन्नुपर्दाखेरि मरुभूमिमा त्यस्तो कुनै प्रकारको राम्रो कृषि पनि हुँदैन। साथै यसमा त्यति राम्रो कृषि नहुनुको पछाडिको कारण के छ भने यहाँ बलुवाले भरेको भूमि, कङ्कर, बजरी, चट्टन, सुक्खा माटो आदिको कारणले गर्दाखेरि खेतीपातीमा त्यति यस क्षेत्रमा महत्त्व जाँदैन। कम वर्षा र कम वनस्पतिको कारण जैविक पदार्थको मात्रामा पनि धेरै ठाउँमा यहाँनिर कम भएको अनुभव गर्न सकिन्छ। प्राकृतिक वनस्पति, गोबी मरुभूमिमा वर्षा कम भएकोले बाक्लो जङ्गल पाइँदैन, प्रायः प्रायः त्यस क्षेत्रमा घाँसका मैदानहरू अनि सानो सानो झाडीहरू मात्र देख्न सक्छौँ। तर यहाँको वनस्पतिहरूले सुक्खा वातावरणमा आफूलाई अनुकूल बनाएका छन्। यहाँ विशेष गरी मरुभूमिय घाँस, सानो सानो झाडी, काँडेदार वृक्ष यी वनस्पतिको जरा धेरै गहिरोसम्म पुग्न सक्छन्, साथै थोरै पानीमा पनि बाँच्न सक्ने क्षमता हुन्छ।
1: त श्रोता, अहिलेलाई केही क्षण आनन्द लिँदै गरौँ यो मालसी गीत सुनेर।

0: रह्यो। मालसिगीत पछि हाम्रा विद्यार्थीवर्गलाई भौगोलिक ज्ञान अन्तर्गत गोबी डेजर्ट बारेमा रहल जानकारी दिनुहुनेछ शिक्षक विमल कुमार शेर्पाज्यूले।
1: भन्नु पर्दाखेरि मरुभूमिमा पाइने वनस्पति विश्व प्रसिद्ध संसारले जानेको वनस्पति क्याक्टस हो, जुन चाहिँ यस मरुभूमिमा लछप्रै देख्न सक्छौँ। वन्य जन्तु गोबी मरुभूमिमा कठोर वातावरण भए पनि यहाँ केही मात्रामा वन्यजन्तुको बसोबास भएको हामी देख्छौँ। यहाँ दुई जुरो भएको उँट पाइन्छ, अथवा यहाँ पाउने एक प्रकारको पशु छ जो चाहिँ उँट अनि अङ्ग्रेजीमा क्यामल पनि भनिन्छ। यस क्यामल अथवा उँटको चाहिँ दुईवटा कुम हुन्छ, यहाँनिर कुमलाई हामी जुरो पनि भन्न सक्छौँ, र यसको अति नै महत्त्व हुन्छ यस मरुभूमि क्षेत्रमा, र उँटलाई मरुभूमिको जहाज पनि भन्ने गरिन्छ, जसलाई ब्याक्ट्रियन उँट भनिन्छ। यस मरुभूमिमा दुई कुम अथवा जुरो भएको जुन उँट पाइन्छ त्यस उँटलाई चाहिँ ब्याक्ट्रियन उँटको नामले चिनिन्छ। यस जनावरले अत्यन्तै चिसो अनि तातो दुवै प्रकारको वातावरण सहन सक्ने क्षमता हुन्छ। यहाँ पाइने अन्य पशुहरू यस प्रकारको छन्, गोबी गजेल, जङ्गली गधा, हिम चितुवा आदि, साथै स्तनधारी पशुहरू, चराहरू, सरीसृप प्राणीहरू अनि विभिन्न प्रकारको किराहरू पनि देख्न सकिन्छ। यस क्षेत्रमा मानवले आफ्नो जीवनशैली अनि आफ्नो घरबार कसरी बनाएर बसेका छन् भन्दाखेरि, गोबी मरुभूमिमा जनसङ्ख्या त्यति बाक्लो छैन, कठोर वातावरणको कारण यहाँ स्थायी सहर तथा गाउँको संख्या अन्य क्षेत्र मेरी एकदमै कम पाइन्छ। मङ्गोलियाको गोबी क्षेत्रमा परम्परागत रूपमा घुमन्ती अथवा अर्ध घुमन्ती पशुपालक जीवनशैली महत्त्वपूर्ण रहेको छ। भन्नुपर्दा मङ्गोलिया क्षेत्रमा जुन प्रकारको मानव जीवन पाउँछौँ त्यहाँ हामी त्यस मानव जीवनलाई हामीले घुमन्ती आदिवासीको रूपमा पनि चिनिन्छ। तिनीहरू एक जग्गामा पर्मानेन्टली अथवा सदा सदाको लागि कहिले पनि बस्ने गर्दैन, तिनीहरू चारैतिर घुमिरहने गर्छ। यहाँको मानिसहरूले पशुपालन, ऊन, दुध, मासु आदिमा आफ्नो कामधन्दा चलाउने गर्छन्। यहाँ विशेष गरी ऊन, घोडा, बाख्रा, भेडा, गाई आदि पाल्ने गर्दछ। खनिज द्रव्य अनि प्राकृतिक स्रोत, गोबी मरुभूमि प्राकृतिक स्रोतको दृष्टिले पनि अति नै महत्त्वपूर्ण छ। यहाँ विभिन्न क्षेत्रमा कोइला, तामा, सुन अनि अन्य धातु अथवा खनिज पदार्थहरू पाइने गर्दछन्, र विशेष गरी कृषिको रूपमा हेर्नु पर्दाखेरि यहाँ कुन कुन प्रकारको अन्न बालीहरू उब्जनी गरिन्छ यहाँको बासिन्दाहरूले भन्दाखेरि, यस मरुभूमिमा सामान्य प्रकारको कृषि मात्र गरिन्छ।

किन भन्दाखेरि त्यहाँ कृषि गर्ने लायकको जमिन अनि जलवायु छैन। यसको प्रमुख कारण हो कम वृष्टि, पानीको अभाव, रुखो माटो, अत्यधिक तापक्रम अनि सुक्खा हावा। तर जहाँ पानी उपलब्ध हुन्छ त्यहाँ सीमित रूपमा कृषि गर्न सकिन्छ र मरुभूमिको कोही कोही क्षेत्रमा त केही मात्रामा पानीको जलस्रोतहरू देख्न सकिन्छ अनि जलस्रोतले भरिएको क्षेत्रतिर चाहिँ केही मात्रामा त्यहाँको बासिन्दाले खेतीपाती गर्ने गर्छ। केही स्थानमा सिंचाइको प्रयोग अथवा क्यानल पनि प्रयोग गरेर अन्नबाली उत्पादन गर्ने गर्दछ। तर गोबीको अधिकांश भाग पशुपालन कृषिभन्दा बढी उपयुक्त जीवनयापनको साधन बन्न पुगेको छ। गोबी मरुभूमि पाइने जीवाश्म जसलाई फसिल पनि भनिन्छ, गोबी मरुभूमि यही जीवाश्मको लागि आज विश्व प्रसिद्ध बन्न पुगेको छ। सारा विश्वको वैज्ञानिकहरू जीवाश्मको खोजी तलासमा गोबी मरुभूमिमा जाने गर्दछन्। गोबी मरुभूमि विश्वव्यापी महत्वको एउटा ठुलो कारण यहाँको डाइनोसरको जीवाश्म हुन्, जुन चाहिँ हाम्रो पृथ्वीमा एउटा डाइनोसरको युग थियो। त्यो डाइनोसरको युग कसरी अन्त भए भन्ने कुरो वैज्ञानिकहरूले आफ्नो विचारहरू प्रकट गरेका छन् अनि त्यही डाइनोसरको हाडखोर प्राय यो गोबी मरुभूमिमा लछप्रे फैलिएको हुनाले डाइनोसरको जीवाश्म यहाँ पाइन्छ। वैज्ञानिकहरूले यस क्षेत्रमा डाइनोसरको हड्डी, दाँत, अन्डा, अन्डाको गुड, पदचिन आदि फेला पारेको हुनाले यसको अनुसन्धान लगातार रूपमा चलिरहेको छन्। वर्तमान समयमा गोबी मरुभूमिले विभिन्न वातावरणीय चुनौती सामना गर्न परिरहेका छन्। ती चुनौतीहरू यस प्रकारका छन्। जलवायु परिवर्तन, संसारमा आज ग्लोबल वार्मिङ भनिन्छ, दिन प्रतिदिन पृथ्वीमा तापमान वृद्धि भइरहेको छन्, पानीको कमी भइरहेको छन्, अत्यधिक तापक्रम बढिरहेको छन्, माटोको क्षय भइरहेको छन्, खानी उत्खनन भइरहेको छन्। यसको समस्या पनि गोबी मरुभूमिले लगातार सामना गर्नु परिरहेको छन्। आर्थिक महत्त्व गोबी मरुभूमिको अर्थतन्त्रमा विभिन्न प्रकारको योगदान छन्, जसमा खानीको उद्योग, पशुपालन, पर्यटन अनि वैज्ञानिक अनुसन्धानको निम्ति धेरै महत्त्वपूर्ण बन्न पुग्दछ। पर्यटनको सम्भावना गोबी मरुभूमि प्राकृतिक तथा सांस्कृतिक पर्यटनको लागि आकर्षक क्षेत्र हो। विश्वव्यापी पर्यटकहरू यस क्षेत्रमा विशेष गरी आउनुको प्रमुख कारणहरू नै विशाल मरुभूमि हेर्नु। यो विशाल मरुभूमि को जुन भू आकृति, जुन किसिमको भूमिको संरचना छ त्यसलाई हेर्नु, देश विदेशबाट धेरै हजारौँको संख्यामा यहाँनिर विदेशी पर्यटकहरू आउने गर्दछ। बलुवाको क्षेत्र अवलोकन गर्नु, पहाडी भूभाग हेर्नु, ऊँटको यात्रा गर्नु, घुमन्ते जातिको संस्कृति बुझ्नु, जीवाश्म सम्बन्धी स्थानमा अवलोकन गर्नु, साथै रातको आकाश तथा ताराहरू हेर्न पर्यटकहरूको यहाँ घुइँचो लाग्ने गर्दछ। गोबी मरुभूमिमा पर्यटकहरू आउनुको मुख्य कारण के छ भने, जुन हाम्रो सौर मण्डल छ त्यो सौर मण्डलको अनुसन्धान गर्नको निम्ति पनि धेरै साइन्टिस्ट अनि पर्यटकहरू त्यहाँ घुम्ने जाने गर्दछन्। गोबीको खुल्ला र कम प्रकाश प्रदूषण भएको वातावरणको कारणले खगोल पर्यटनको लागि राम्रो सम्भावना बन्दै गइरहेका छन् र गोबी मरुभूमि एउटा अलग्गै विशेषता बोकेको मरुभूमि भएको हुनाले यहाँ खगोल पर्यटन भन्नु मतलब अहिले जुन किसिमको एस्ट्रोनटहरूले, जुन किसिमको वायुमण्डल सम्बन्धित वैज्ञानिकहरूले चाहिँ यहाँको यस जग्गामा राम्रो किसिमको एउटा भविष्य छ भन्ने कुरो बुझेर त्यहाँनिर वैज्ञानिकहरू, साइन्टिस्टहरू लगातार रूपमा अनुसन्धान गर्न पुगिरहेको हुन्छन्। र गोबी मरुभूमिको वैज्ञानिक महत्त्व, यस मरुभूमिले विश्वको धेरै वैज्ञानिकहरूलाई एट्र्याक्सन आफूपट्टि खिचेको छ। किन भन्दाखेरि गोबी मरुभूमि विभिन्न वैज्ञानिक विषयको लागि प्राकृतिक प्रयोगशाला जस्तै छ, जस्तै भूगोल, भूगर्भशास्त्र, जीवाश्म विज्ञान, जलवायु विज्ञान, जैविक विविधता आदि यस गोबी मरुभूमिको वैज्ञानिक महत्त्व बन्न पुगेको। गोबी मरुभूमिको नामकरण, अब गोबी मरुभूमि यस क्षेत्रलाई कसरी चाहिँ नामकरण गरियो भन्दाखेरि, गोबी नाम मङ्गोलियन भाषासँग सम्बन्धित मानिन्छ अथवा मङ्गोलियन भाषाबाट नै गोबी भन्ने नाम उच्चारण भएको भन्ने भनाइ छ। सामान्य अर्थमा यसले सुक्खा वा मरुभूमि भूभागलाई जनाउँदछ। गोबीलाई एउटा मात्र समान प्राकृतिकको मरुभूमि नभनि विभिन्न प्रकारको सुक्खा भूभागहरूको ठुलो समूहको रूपमा बुझ्न सकिन्छ। र यो भयो आज मैले यहाँ श्रोता अनि विद्यार्थी नानीहरूलाई जुन चाहिँ गोबी मरुभूमिको सम्पूर्ण भौगोलिक परिवेशको बारेमा जानकारी गराए, हजुरहरू सम्पूर्णले बुझ्नुभयो होला। र पनि फेरि म कार्यक्रमको अन्त अन्तमा आएर के भन्न लागिरहेको छु भन्दाखेरि, आज मैले यहाँ जति हजुरहरूलाई सुनाए त्यसको निष्कर्षमा पुगेको छु। अब निष्कर्षमा भन्नुपर्दाखेरि गोबी मरुभूमि एसिया महादेशको अत्यन्त महत्त्वपूर्ण भौगोलिक क्षेत्र हो। यो मुख्य रूपमा मङ्गोलिया र चीनमा फैलिएको विशाल सुक्खा भूभाग हो। यसको कठोर जलवायु, कम वर्षा, चट्टानी तथा

0: कङ्गरीको मैदान, बलुवाको क्षेत्र, पहाड, सुक्खा उपत्यकाहरूले यसलाई विशेष भौगोलिक पहिचान दिएका छन्। म अब यस विषयमा अन्त अन्तमा आइपुगेको छु। गोबी मरुभूमि केवल प्राकृतिक रूपमा महत्वपूर्ण नभई मानव जीवन, पशुपालन, खनिज स्रोत, पर्यटन र वैज्ञानिक अनुसन्धानको दृष्टिले पनि महत्वपूर्ण छ। विशेष गरी यहाँ भेटिएका डायनासोरको जीवाश्म र अन्डहरूले गोबीलाई विश्वको महत्वपूर्ण पुराजीवी वैज्ञानिक क्षेत्रहरूमध्ये एक बनाएको हामी देख्छौँ। यद्यपि गोबी मरुभूमि प्राकृतिक रूपमा कठोर भए पनि यहाँको मानिस तथा जनावरहरूले वातावरणसँग अनुकूल गरेर जीवनयापन गरिरहेका छन्। दुई कुम भएका उँट जस्तै जनावरहरू यसको उत्कृष्ट उदाहरण हुन्। वर्तमान समयमा जलवायु परिवर्तनले मरुभूमिकरण, अत्याधिक पशुचरण, पानीको कमी र खानी उत्खनन जस्तो विषयहरू गोबी मरुभूमिको वातावरण संरक्षणको लागि चुनौती बनेका छन्। त्यसैले गोबीको प्राकृतिक स्रोत उपयोग गर्दा वातावरणीय सन्तुलन कायम राख्नु आवश्यक भएको आजका वैज्ञानिकहरूले जनाइसकेका छन्। अन्तमा, गोबी मरुभूमि एउटा साधारण बलुवाको मरुभूमि मात्र होइन, यो भूगोल, जलवायु, जैविक विविधता, मानव संस्कृति, प्राकृतिक स्रोत र पृथ्वीको प्राचीन इतिहासलाई एकै ठाउँमा अध्ययन गर्न सकिने विशाल प्राकृतिक क्षेत्र हो। त्यसैले गर्दा विश्वको भौगोलिक अध्ययनमा गोबी मरुभूमिको विशेष स्थान रहेको छ। श्रोतागण साथै विद्यार्थी भाइ बहिनीहरू, म कार्यक्रमको अन्त्यतिर आइपुगिसकेको छु। विद्यार्थी नानीहरू, आज मैले यहाँ जुन विषय लिएर प्रस्तुत गरेँ, हजुरहरू सबैले राम्ररी स्पष्टको साथ आजको विषयबाट केही जानकारी पाउनुभयो होला, यसबाट धेर थोर ज्ञान प्राप्त गर्नुभयो होला भन्दै आशा गर्दछु। अनि भविष्यमा पनि धेरै प्रकारको रोचक अनि ज्ञानमूलक विषयहरू लिएर फेरि उपस्थित हुनेछु। र हवस् त, धन्यवाद।
1: अहिले भर्खरै शिक्षा ज्योति कार्यक्रममा शिक्षक विमल कुमार शेर्पाज्यूले हाम्रा विद्यार्थी वर्गलाई भौगोलिक ज्ञान अन्तर्गत गोबी मरुभूमि बारेमा जानकारी दिनुभयो। त कार्यक्रमको अन्तमा फेरि पनि राखिरहेछु समूह आवाजमा मानश्री गीत।

हामीलाई सुन्दै हुनुहुन्छ FM 103.5 MHz आकाशवाणी खरसाङ केन्द्रबाट। साथै यहाँहरूले हामीलाई दार्जिलिङ FM 100.2 MHz अनि मोबाइल एप न्यूज अन एआई आरमा पनि सुनिरहनु भएको छ। समय अहिले ठिक साँझको 5:05 भइरहेछ र यस समयको साथै म उद्घोषिका अनुपमा यहाँहरू समक्ष उपस्थित छु अबको प्रस्तुतिहरूको साथमा।

त तमाम श्रोताहरूमा हार्दिक न्यानो अभिवादन टक्र्याउँदै शुरू गरिरहेछौँ यस अधिवेशनको सन्ध्याकालीन अधिवेशन फौजी श्रोताहरूको निम्ति समर्पित कार्यक्रम जय जवानबाट।

पौजी कार्यक्रममा स्वागत जनाउँदै यो पहिलो गीत स्वीकार्नुहोस् श्रोता हरिहरन अनि सुखिन्दर सिंहको युगल स्वरमा ताल चलचित्रबाट जसमा संगीत रहेको छ एआर रहमानको अनि शब्द रहेको छ आनन्द बख्शीको।

कार्यक्रमको अर्को प्रस्तुति यहाँहरूलाई सुनाइरहेछु। मे प्रेम की दिवानी हुँ चलचित्रबाट चित्र अनि केकेको युगल स्वरमा शब्द रहेको छ देव कोहलीको अनि सङ्गीत छ अनु मल्लिकको।

मैगी कम चलचित्रबाट सुन्नुभयो भर्खरै यस गीतलाई श्रोताहरूले। संगीत रहेको थियो शिवमको अनि अरिजित सिंहको आवाज रहेको थियो, जसमा शब्द थियो सन्दीप सिंहको। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा र फौजी कार्यक्रम जय जवान सुनाउने क्रममा अब यो अर्को गीत स्वीकार्नु श्रोता मोनाली ठाकुरको स्वरमा। लुटेरा चलचित्रबाट शब्द रहेको छ अमिताभ भट्टाचार्यको अनि संगीत छ अमित त्रिवेदीको।

श्रोतावत सुन्नुहोस् एक सूचना। स्वास्थ्यसँग सम्बन्धित आफ्ना जिज्ञासा र समस्याहरूको समाधान खोज्दै हुनुहुन्छ, त्यसो भए सुन्न नभुल्नुहोस् स्वस्थ शरीर स्वस्थ सम्बन्धी विशेष प्रत्यक्ष फोन इन कार्यक्रम आगामी 14 अक्टोबर 2026 साँझ 5:05 एफएम 103.5 मेगाहर्जमा प्रसारण हुनेछ। यसपटकको कार्यक्रममा हाम्रो स्टुडियोमा उपस्थित हुनुहुनेछ डाक्टर भूपेन्द्रजीत सिंह, विशेषज्ञ भिटेरियो रेटिना, जहाँ डाक्टरले आँखा तथा दृष्टि सम्बन्धी समस्याहरूबारे श्रोताहरूका जिज्ञासाको प्रत्यक्ष रूपमा जवाफ दिनुहुनेछ। आफ्नो स्वास्थ्य सम्बन्धी प्रश्न लिएर तपाईँ पनि कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ। डाक्टरसँग सोझै फोन गरेर आफ्ना समस्या तथा जिज्ञासा राख्नुहोस् र डाक्टरको सल्लाह प्राप्त गर्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 0354-2999-317। त्यसैले मिति सम्झनामा राख्नुहोस् 14 अक्टोबर 2026 साँझ 5:05 सुन्नुहोस् आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा र सहभागी बन्नुहोस् फोन इन कार्यक्रम स्वस्थ शरीर स्वस्थ जीवनका लागि स्वस्थ कुराकानी। तपाईँको स्वास्थ्य हाम्रो सरोकार।

श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो महालक्ष्मी अय्यरको स्वरमा यस गीतलाई नई पडोसन चलचित्रबाट, जसमा संगीत रहेको थियो शंकर एशान लयको अनि शब्द थियो समीरको। त श्रोता, यस गीतको अन्त साथै कार्यक्रम जय जवानको आजको अङ्क यतिमा नै पूरा हुँदछ। हामी बोलिरहेछौ आकाशवाणी खरसाङ केन्द्रबाट, र अब समय भएको छ पाश्चात्य कार्यक्रम इभिनिङ मेलोडिजको।

0: You were listening to Evening Melodies on 103.5 Akashwani Khorsang, and now it's time for the news headlines in Nepali.
1: यो आकाशवाणी हो, अब प्रमुख समाचार उषा किरणबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले 25 वर्ष सार्वजनिक सेवा पूरा गर्नुभएको छ। जनताको सेवाद्वारा राष्ट्रको सेवा गर्नु उहाँको यात्राको मुख्य मन्त्र रहेको छ। सेवा र सुशासनको यो दृष्टिकोणका साथ सरकारले 2047सम्ममा भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य हासिल गर्न अथक प्रयास गरिरहेको छ। संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले आज नयाँ दिल्लीमा बुधबारसम्म चल्ने ब्रिक्स थिएटर महोत्सवको उद्घाटन गर्नुभयो। यस अवसरमा बोल्दै श्री शेखावतले विश्वमा बढ्दो भू राजनैतिक तनाव, द्वन्द र अनिश्चितताहरूका बीचमा संस्कृतिले संवाद बढाउन, विश्वास निर्माण गर्न र विश्वव्यापी सद्भाव प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज जापानमा हालै सम्पन्न एसियाली खेलकुदमा 27 पदक जित्ने तीन सेनाका खेलाडीहरूलाई सम्मान गर्नुभएको छ। यी खेलाडीहरूले 6 स्वर्ण, 11 रजत र 10 काँस्य पदक जितेका छन्। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले देशका युवाहरूको नयाँ विचार, नवीनता र स्पष्ट उद्देश्यका साथ भारतको विकास यात्रामा सक्रिय भूमिका खेल्न पर्ने बताउनुभयो। दिल्ली मेट्रोले सुरक्षा कारणले गर्दा आज बिहान 6 बजेदेखि दिउँसो 4 बजेसम्म बन्द गरिएका मेट्रो स्टेशनहरू

को बन्द समय एक घण्टा बढाएको घोषणा गरेको छ। यी स्टेशनहरू अब साँझ पाँच बजेसम्म बन्द रहनेछन्। मुख्यमन्त्री रेखा गुप्ताले आज मुख्यमन्त्री जनसेवा गृहमा दिल्लीका विभिन्न कलेजका विद्यार्थी प्रतिनिधिहरूसँग बातचित गर्नुभयो। प्रमुख समाचार पूरा भयो। साँझ छ बजेर पचास मिनटमा प्रादेशिक समाचारको अघिल्लो संस्करण लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

हामी बोलिरहेछौँ श्रोता आकाशवाणी खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्समा। साथै श्रोताहरूले हामीलाई दार्जिलिङ एफएम 100.2 मेगाहर्स अनि मोबाइल एप न्युज अन एआईआरबाट पनि सुनिरहनु भएको छ।

शाहिद माल्याको स्वरले सुन्नुभयो भर्खरै यस गीतमा मौसम चलचित्रबाट। संगीत थियो प्रीतमको अनि शब्द रहेको थियो इर्शाद कामिलको।

0: गए म पनि
1: एहे नमस्ते नमस्ते विजय भाइ बस्नुहोस् है सजिलो गाडी सफा गर्नु निकै लामो छ
0: हुन्छ हुन्छ
2: म त आज धनमाया दिदी आउनु भएको थियो त्यस पछाडि म आएँ अब को आउनुहुन्छ भनेर हेर्दै थिएँ तपाईँ पनि ठिक्कै समयमा आइपुग्नु भयो
0: हो नि भन्दा पनि अब त नौरथा पनि सुरु भयो अनि नौरथा सुरु भयो भनेपछि चाहिँ अब हाम्रो रमाइलो चाड दसैँको पनि आगमन भयो अनि दसैँ भनेपछि अब नयाँ लुगा लाउने नयाँ कपडा होइन नयाँ जुत्ताहरू किन्ने विभिन्न चिजहरू हामी किनिराखेका हुन्छौँ यो सँगसँगै घरमा चाहिने आवश्यक चिजहरू पनि किन्छौँ है
2: हो नि हो नि अब पाहुनापात आउँछन् है अब नानीहरूले पनि नयाँ लुगा लाउने इच्छा गर्छन् अनि यो खुसियालीको पर्व हो नि त
1: हजुर हजुर घरहरू कति सजाएको हुन्छ रमाइलो भइरहेको हुन्छ नि त
0: हजुर अनि त्यो सँगसँगै अर्को कुरा चाहिँ के हुन्छ भन्दाखेरि अब यो समयमा चाहिँ सबैजनाले किन्छ भनेर चाहिँ दोकानेहरूले विभिन्न हामीलाई प्रलोभन देखाएर विभिन्न सामानहरूमा हामी ठगिराखेका हुन्छौँ
2: हजुर हजुर हजुर अब यो दसैँको समयमा त भिडभाड पनि बेसी हुन्छ नि त
0: हो त्यो भएर चाहिँ आज यहाँ धनमाया दिदीलाई नि
1: हजुर
0: दसैँको खरिदारी गर्दाखेरि चाहिँ हामीले के सावधानी अप्नाउनु पर्छ भन्ने विषयमा चाहिँ जानकारी गराउँ कि भन्ने विचार पो राखिराखेको छु
1: हजुर हजुर राम्रो कुरा बताउनु भयो विजय भाइ यस्तो कुरोहरू त जानिराख्नु पर्यो बुझिराख्नु पर्यो सावधानी त बस्नु पर्यो नि त
0: हो नि अनि अघि नै भनिहालेँ मैले धनमाया दिदी दसैँ नजिकै जाँदा चाहिँ घर परिवारको लागि नयाँ लुगा कपडा खाद्य सामग्री फलफुल मिठाई पूजा सामग्री उपहार तथा अन्य आवश्यक सामानहरू किन्ने चलन पनि छ अनि दसैँको समयमा बजारमा मानिसहरूको भिड पनि धेरै हुन्छ भन्ने कुरा यहाँ चुल्ठे भाइले बताइहाल्नु भयो अनि धनमाया दिदी यो सामानहरू किन्दा चाहिँ हामीले के सावधानी अप्नाउने भन्दाखेरि नि पहिले चाहिँ हामीले आवश्यक सामानहरूको सूची बनाएर मात्र बजार जानुपर्छ जस्तै कि दसैँको समयमा बजारमा धेरै प्रकारको सामानहरू आकर्षक रूपमा राखिएका हुन्छन्
1: हजुर हो नि
0: अनि नयाँ नयाँ सामानहरू पनि देखिन्छ के
1: हजुर हजुर हो
0: तर आवश्यक नभएको वस्तु पनि किन्ने सम्भावना चाहिँ बेसी हुन्छ फेरि हाम्रो गृहिणीहरूको के
2: हो नि यता देख्यो उतै लोभिन्छन् यता देख्यो यतै लोभिन्छन्
1: जति मूल्य भने पनि त्यसमा खर्च गरिराखै हुन्छ
0: हजुर त्यसले गर्दाखेरि चाहिँ दिदी बजार जानु अघि घरमा आवश्यक पर्ने सामानको सूची चाहिँ पहिले नै हामीले तयार पार्नुपर्छ
1: हो नि
0: अनि आवश्यक सामानहरू चाहिँ हामीले आफ्नो गच्छे अनुसार किन्नु पर्यो अनि अनावश्यक सामानमा चाहिँ पैसा खर्च गर्नु हुँदैन यसले चाहिँ दसैँको खर्चलाई नियन्त्रणमा राख्नु चाहिँ सहयोग गर्छ त्यसले गर्दाखेरि चाहिँ हामीले आवश्यक सामानहरूको सूची बनाएर मात्र बजार जाने काम चाहिँ गर्नुपर्छ है कि कसो भन्नुहुन्छ
2: अब यसमा चाहिँ म के जोड्न चाहन्छु भने नि दसैँमा चाहिँ आम्दानी भन्दा चाहिँ खर्च बढी गर्ने बानीले चाहिँ पछि चाहिँ आर्थिक समस्या निम्त्याउन सक्छ जस्तो लाग्छ हो अनि त्यही कारण चाहिँ हामीले बजेट बनाएर खरिदारी गर्न आवश्यक छ जस्तो लाग्छ अब दसैँ सुरु हुन अघि आफ्नो आर्थिक अवस्था हेरेर बजेट बनाउनु पर्यो हामीले कपडा किन्नु छ कि खाद्य सामग्री किन्नु छ कि पूजाको सामग्रीहरू किन्नु छ उपहार अब अन्य सामानको लागि कति पैसा छुट्याउने के छुट्याउने पहिला चाहिँ यो निर्धारण गर्यो भने चाहिँ राम्रो हुन्छ दसैँ रमाइलो गर्नको निम्ति हो तर के छ भने देखासेखी गरेर हामीले चाहिँ ऋण लिएर ऋणको बोझ बढाउनको लागि मात्रै हो जस्तो हुन्छ हो त्यही भएर चाहिँ हामीले यो दसैँ चाहिँ रमाइलो गर्नकै निम्ति नै चाडबाड चाहिँ मनाउनु पर्छ ऋण बोक्नुको लागि चाहिँ मनाउनु भएन त्यही कारण चाहिँ आफ्नो बजेट बनाएर मात्रै खरिदारी गर्नुपर्छ जस्तो लाग्छ
0: ठिक भन्नुभयो ठिक भन्नुभयो हामीले सामान किन्दाखेरि चाहिँ सामानको मूल्यको चाहिँ तुलना गर्नुपर्छ के एउटै सामानको मूल्य दोकान अनुसार फरक फरक हुन सक्छ त्यसैले कुनै सामान मन परेपछि तुरुन्तै किनिहाल्नुको सट्टा सम्भव भए दुई तिनवटा पसलमा गएर मूल्य बुझ्नुपर्छ कि
1: हजुर हजुर
0: विशेष गरेर महँगो कपडा जुत्ता विद्युतीय सामान तथा घरेलु सामग्रीहरू किन्दा मूल्य र गुणस्तर दुवैको तुलना गर्नु चाहिँ एकदमै हाम्रो लागि सहयोग मिल्छ उपयोगी हुन्छ के धनमाया दिदी
1: हजुर हजुर
2: अनि अहिले चाहिँ अब यो दसैँको समयमा चाहिँ कस्तो

0: स्थिति हुन्छ बजारको भन्दाखेरि नि यो सामानमा यति छुट छ अफर छ भनेर चाहिँ झुक्याइन्छ।
1: हो हो,
0: दसैँको समयमा चाहिँ विभिन्न दोकानेले भनौँ पसलेले विशेष छुट छ, दसैँको अफर छ, यो एकदमै डिस्काउन्ट बम्पर डिस्काउन्ट छ भनेर विज्ञापन गर्ने गर्छन्।
1: हो त हो त,
0: अब यो छुट देखेर सामान सस्तो नै छ भन्ने सोच्नु चाहिँ भएन।
2: हजुर,
0: छुट पाउनु भन्दा चाहिँ पहिले वास्तविक मूल्य चाहिँ कति थियो कति हो भनेर बुझ्नु चाहिँ आवश्यक छ।
1: हो नि,
0: अब आवश्यक नभएको सामानमा 50% छुट पाए पनि त्यो पैसा खर्च नै हो नि त। अब आवश्यकै छैन तर हामीले सस्तो पायौँ छुट पायौँ भनेर किनिहाल्नु चाहिँ भएन। त्यसैले छुटको लोभमा चाहिँ अनावश्यक सामान किन्नु चाहिँ भएन। अब हामीले आवश्यकता छैन तर पनि हामीले सामान किन्यौँ भनेदेखिको खर्च नै बढ्छ। छुटको अफरको नाममा चाहिँ झुक्किनु चाहिँ भएन हामी
2: भएन। तर अब के गर्नु, लोभिन्छ नि त चुल्ठे भाइ।
0: यहाँनिर धनमाया दिदी पनि लोभिनु भएको रहेछ पहिला, त्यही कारण भन्नुहुँदैछ।
2: हो नि, सामान देखेपछि त त्यसै लोभिहाल्छ।
1: हो नि धनमाया दिदी, अनि अब दसैँ भनेपछि हामी अन्य सामग्रीहरू पनि किन्छौँ, जस्तै चामल दाल मसला भयो मिठाई भयो है फलफुल, यस्ता सामग्रीहरू किन्दा चाहिँ हामीले के ध्यान दिने भन्दाखेरि उत्पादन गरेको मिति, म्याद सकिने मिति, प्याकेटको अवस्था र लेबल चाहिँ हेर्नुपर्छ हौ धनमाया दिदी, बुझ्नुभयो?
2: ए ज्यू ज्यू, यो कुरामा चाहिँ भनेपछि धेरै ध्यान दिनु चाहिँ पर्ने रहेछ है बिरे भाइ।
1: हो नि, हतारमा गर्दा हामी जुनसुकै सामानहरू किनिराखेका हुन्छौँ।
2: हजुर हजुर,
1: तर प्याकेट फुलेको च्यातिएको चुहिएको वा अस्वाभाविक देखिएको खाद्य सामग्री चाहिँ हामीले किन्नु हुँदैन।
2: ज्यू हजुर,
1: धेरै सस्तो भन्दैमा गुणस्तरमा चाहिँ शङ्का लाग्ने सामान चाहिँ प्रयोग गर्नु हुँदैन।
0: त्यहीमा म के जोड्न चाहन्छु भने हामीले दसैँको खरिदारी गर्दाखेरि मिठाईहरू त धेरै किन्ने गर्छौँ, तेलहरू किन्छौँ है, अनि विशेष गरी दसैँमा मिठाई तथा अन्य परिकारको प्रयोग बढ्छ हाम्रो घरमा है। मिठाई किन्दा चाहिँ सफा र भरपर्दो दोकानहरू चाहिँ हामीले रोज्नु पर्यो।
1: हो नि
2: हजुर,
0: अब धेरै समयदेखिको खुल्ला राखिएको वा गुणस्तरमा शङ्का लाग्ने मिठाईहरू चाहिँ किन्नु भएन। अब त्यसै गरी हामी घरमा तेल चलाउँछौँ, पकाउने तेल है, तेल भयो घिउ भयो अन्य सामग्रीहरूको गुणस्तरमा पनि एकदमै ध्यान दिनुपर्छ। परिवारमा हाम्रो बालबालिका हुन्छन्, ज्येष्ठ नागरिकहरू हुन्छन्, स्वास्थ्य सम्बन्धी विशेष आवश्यकता भएको व्यक्तिहरू हुन्छन् भने खानाको छनौटमा चाहिँ अझ बढी हामीले ध्यान दिनुपर्छ। किनभने भिड हुन्छ दोकानहरूमा, हामीले अघि हाम्रो वीर दाजुले भनेको जस्तै हामीले त्यो हेर्नै भ्याउँदैनौँ। अब कहिलेसम्म म्याद छ, प्याकेटको अवस्था के छ, लेबल के छ भने हेर्न भ्याउँदैन। हामीले खरिदारी गर्छौँ किन्छौँ अनि तुरन्तै दौडेर घरमा आउँछौँ, भिडभाड हुन्छ। अनि यो समयमा चाहिँ अलिकति समय लिएर यो कुराहरू जाँच गर्न चाहिँ आवश्यक छ जस्तो लाग्छ।
1: हो नि हो नि, अनि आज यहाँ धनमाया दिदीलाई दसैँको खरिदारीमा चाहिँ के कस्तो प्रकारले सावधानी अप्नाउनु पर्ने भन्ने विषयमा हामी जानकारी गराउँदैछौँ। तर हाम्रो यो कुराकानीलाई एकछिन विश्राम गरेर एउटा मालश्री सुनौ न त है।
0: ए हुन्छ हुन्छ हुन्छ, दसैँमा त मालश्री
2: वर्षमा एकचोटि सुन्न पाइन्छ, रमाइलो लाग्छ नि, सुनौ न त बिरे भाइ।

0: लौ त अहिले हामीले मालश्री सुनेर आनन्द पनि लिइहाल्यौँ।
1: हजुर,
2: मालश्री सुन्दा त एकदमै दसैँले छोपिहालेको जस्तो लाग्यो
1: हो नि। कति खुसी लाग्छ, रमाइलो लाग्छ चुल्ठे भाइ। आज तपाईँहरूले यो दसैँको खरिदारीमा सावधानी कसरी अप्नाउनु पर्ने भनेर धेरै धेरै कुरोमा जानकारी दिनुहुँदैछ। अब त्यो बाहेक अरू के कुरोमा हामी चाहिँ सावधानी अप्नाउनु पर्ने हो?
0: अघि नै भनियो कि दसैँको बेलामा हामी विभिन्न सामानहरू किन्छौँ है, विशेष गरेर कपडा तथा जुत्ता किन्दा चाहिँ हामीले गुणस्तरको जाँच चाहिँ गर्नुपर्छ है धनमाया दिदी।
1: ज्यू ज्यू, के कस्तो प्रकारले चाहिँ गर्नु?
0: अब नयाँ कपडा र जुत्ता दसैँको खरिदारीको महत्त्वपूर्ण भाग नै मान्नुपर्छ है। अनि कपडा किन्दा केवल डिजाइन र मूल्य मात्र नहेरी कपडाको गुणस्तर, साइज र यो कति दिनसम्म खप्छ भन्ने कुरा पनि हामीले जाँच गर्नुपर्छ धनमाया दिदी।
1: ए हजुर हजुर।
0: अनि जुत्ताहरू किन्दा चाहिँ आफूलाई आरामदायी छ या छैन, साइज मिलेको छ कि छैन, प्रयोग गर्नु ठिक छ कि छैन भनेर पनि हामीले जाँच चाहिँ गरेको हुनुभयो। अब यो त गर्दै आएको कुरो तरै पनि तपाईँलाई मैले बताइदिइराखेको।
1: हजुर, राम्रो कुरा हो नि बिरे भाइ, यसरी बेला बेलामा त सबै कुरोमा नै ध्यान दिएकै राम्रो हो।
2: अब ध्यान दिएकै राम्रो हो त भन्नुभयो दिदी। अर्को कुरा ध्यान दिनुपर्ने चाहिँ के छ भने बिल लिनु चाहिँ बिर्सनु भएन कुनै पनि सामान किन्दा। हेर्नुहोस् है, महँगो सामान किन्दा चाहिँ बिल या रसिद अवश्य लिनुपर्छ हामीले, विशेष गरी यो दसैँको समयमा। पछि त्यो सामानमा समस्या आयो भने, त्यो सामान बिग्रिएको छ या त्यो सामानमा समस्या छ भयो भने बिल चाहिँ प्रमाणको रूपमा उपयोगी हुन्छ। अब जस्तै विद्युतीय सामान भयो, मोबाइलहरू हामी किन्छौँ, घरेलु उपकरणहरू किन्छौँ, यो किन्दा चाहिँ बिलसँगै त्यसको वारेन्टी कति छ या ग्यारेन्टी कति छ त्यो पनि जानकारी लिनु पर्यो। अनि बिल चाहिँ लिनै पर्छ। पछि हामीले त्यो राम्रो छैन भनेर साथमा जाँदाखेरि चाहिँ बिल छैन भने चाहिँ अब दोकानेले मेरोबाट लिएको होइन भन्न पनि सक्छन्। आफै सचेत हुनुपर्छ है दिदी।
1: एकदम राम्रो कुरा गर्नुभयो।
0: अनि धनमाया दिदी
1: ज्यू,
0: अब चाहिँ तपाईँलाई एउटा मुख्य विषयमा जानकारी गराउँछु।
1: ए हुन्छ हुन्छ, बताउनुहोस् न बिरे भाइ।
0: त्यो चाहिँ के भन्दाखेरि हिजो आज चाहिँ डिजिटल तथा अनलाइन सामानहरू पनि हामी किन्छौँ होइन। यस्तो प्रकारले हामीले सामानहरू किन्दा पनि एकदमै ख्याल गर्नुपर्ने हुन्छ धनमाया दिदी।
1: हजुर,
0: किनभने आजकल दसैँको समयमा अनलाइनको खरिदारी पनि धेरै बढेको छ। सामाजिक सञ्जालमा देखिएको विज्ञापन वा अनलाइन अफर देखेर तुरुन्तै पैसा चाहिँ पठाइहाल्नु हुँदैन। वेबसाइट वा विक्रेता भरपर्दो हो कि होइन, सामानको विवरण, मूल्य, कुन समयमा यो सामान पाइन्छ, यसको शुल्क, रिटर्न तथा रिफन्डको नियमहरू आदि बुझ्नुपर्छ। अनि कतिवटा सामानमा चाहिँ नि धनमाया दिदी, अब तपाईँले एउटा जुत्ता मगाउनु भयो, अब तपाईँलाई त्यो

0: सानो भयो भने फर्काउनु सक्नु हुँदैन, किनभने त्यसमा कतिवटा अनलाइनमा चाहिँ यो फर्काउने जुन प्रावधान छ नि यो चाहिँ हुँदैन, त्यसले गर्दाखेरि आफू ठगिन्छ। अनि यस्तै प्रकारले अपरिचित व्यक्तिलाई ओटिपी, एटिएम पिन, पासवर्ड वा ब्याङ्क सम्बन्धी गोप्य जानकारी चाहिँ दिनु हुँदैन।
1: हजुर हजुर,
0: यो चाहिँ किन भनेको भन्दाखेरि नि धनमाया दिदी,
1: हजुर बताउनुहोस् न,
0: हिजो आज डिजिटल तथा अनलाइन खरिदारी गर्दा नि धेरै जसो चाहिँ यो अनलाइनको ठगीको शिकार भएको छ। अब यो दसैँ तिहारमा झन् धेरै मानिसहरूले चाहिँ सामानहरू मगाउँछन् के अर्डर गर्छन्, यसो हुँदा चाहिँ आफू ठगिने एकदमै ठुलो सम्भावना अथवा जोखिम रहन्छ हौ धनमाया दिदी।
1: ज्यू ज्यू, त्यो बाहेक पनि अरू के कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ होला?
2: अब त्यो बाहेक चाहिँ यहाँ अनलाइनको कुरा गरिहाल्नु भयो विदेशले, विशेष गरी मलाई चाहिँ के लाग्छ भने स्थानीय उत्पादनलाई पनि हामीले प्राथमिकता दिनुपर्छ।
0: पक्का हुने हो चुल्ठे भाइ, तपाईँले ठिकै भन्नुभयो।
1: हजुर हजुर,
2: अब दसैँको खरिदारी गर्दा स्थानीय जति पनि हामी कृषकहरू छौँ है, कारिगरहरू छौँ, अब साना साना हामी व्यवसायीहरू पनि छौँ, हामीले उत्पादन गरेको सामानलाई पनि त्यति नै प्राथमिकता दिनु पर्यो नि त
1: होइन।
2: स्थानीय रूपमा उत्पादन भएको तरकारी भयो, फलफुल भयो, अचार, कपडाहरू भयो, हस्तकलाहरू भयो होइन, अन्य सामग्रीहरू चाहिँ त्यो किन्दाखेरि चाहिँ स्थानीय व्यवसायलाई पनि सहयोग पुग्छ जस्तो लाग्छ। अब हाम्रो स्थानीय अर्थतन्त्र, पहाडको यो मौलिक उत्पादनलाई पनि हामीले प्रोत्साहन गर्यौँ भने चाहिँ एकदमै राम्रो हो जस्तो लाग्छ। अब यही समय त
0: हो नि, ठिक भन्नुभयो
1: नि।
0: अब स्थानीय व्यवसायहरूलाई हामीले सहयोग गर्नु हो भने यही समय नै हो। फेरि हिजो आज त कतिजना जागरुक युवाहरूले है दसैँमा सिसारको रूपमा हामी अरूको घरमा त जान्छौँ नि, सिसार लिएर जाँदा चाहिँ स्थानीय चिजहरूलाई लिएर गएको छौँ त कति राम्रो होइन त।
2: एकदमै एकदमै,
0: त्यसले गर्दाखेरि उनीहरूलाई पनि हामीले बढावा चाहिँ दिनै पर्छ। अनि धनमाया दिदी,
1: ज्यू ज्यू बिने भाइ,
0: दसैँको खरिदारी गर्दाखेरि देखा सिकीमा खर्च गर्नु हुँदैन। अब दसैँमा अरूले महँगो कपडा, मोबाइल वा अन्य सामान किनेको देखेर आफूले पनि त्यस्तै गर्नुपर्छ भन्ने सोच चाहिँ राख्नु हुँदैन।
1: हजुर हजुर, ठिकै कुरा भन्नुभयो विजय भाइ।
0: अब यस्तो हुन्छ नि त, प्रत्येक परिवारको आर्थिक अवस्था आफ्नो आफ्नै हुन्छ नि त, अनि त्यो फरक फरक हुन्छ, त्यसले गर्दाखेरि आफ्नो क्षमता र आवश्यकता अनुसार दसैँ मनाउनु नै बुद्धिमानी हो है। अनि दसैँमा, अनि दसैँको खुसी महँगो सामानको होइन, दसैँको खुसी महँगो सामानमा होइन, परिवार र आफन्तसँग प्रेम भेटघाट र सद्भावमा हुन्छ।
1: हजुर हजुर, ठिकै कुरा गर्नुभयो।
0: अनि धनमाया दिदी, भनिन्छ नि दसैँ आयो ढोल बजाई, गयो दसैँ ऋण बोकाई, यस्तो परिस्थिति चाहिँ हामीले सृजना गर्नु हुँदैन।
1: त्यो बाहेक पनि अझै सावधानी अप्नाउने कुरोहरू त धेरै छ होला चुल्ठे भाइ, बताउँदै जानुहोस् न।
2: अब दसैँको जुन चाहिँ खरिदारी छ नि, दसैँको खरिदारीमा चाहिँ हामीले वातावरणको पनि ख्याल गर्नुपर्छ है दिदी।
1: के कस्तो प्रकारले चाहिँ अब वातावरणको चाहिँ ख्याल गर्नुपर्ने हो?
2: अब हेर्नुहोस् है, दसैँको समयमा धेरै सामानहरू हामीले किनमेल गर्छौँ है, किनमेल गर्दा चाहिँ प्लास्टिकको प्रयोग पनि बढ्छ, सकेसम्म चाहिँ हामीले कपडाको झोला वा पुनः प्रयोग गर्न मिल्ने झोला चाहिँ प्रयोग गर्नुपर्छ। अब अनावश्यक प्लास्टिक र प्याकेटहरू जथाभावी चाहिँ फाल्नु भएन। अब स्वच्छ बजार, सफा घर, सुन्दर पहाड बनाउनको निम्ति त हामीले सबैले एकजुट भएर काम गर्नु पर्यो नि त होइन। अब हेर्नुहोस् है, यो दसैँ चाहिँ एकदम खुसीको समय हो, खुसियाली समय हो। अब आफ्नो जग्गामा यो प्लास्टिकहरू जता भए त्यतै फ्याँकेर मैला बनाएर त भएन नि त होइन। अब यो पारिवारिक मिलनको चाड हो। अब दसैँको तयारी गर्दा चाहिँ किनमेल गर्ने, खरिदारी गर्ने पनि यसको एउटा महत्त्वपूर्ण हिस्सा
0: हो।
2: तर अब हामीले किनमेल गर्दा हतार गर्नु भएन, देखासेखी गर्नु भएन, अब यहाँनिर छुट छ भने त्यो लोभमा फस्नु भएन, अनि अनावश्यक खर्च गर्नु भएन,
1: ठिकै कुरा
2: होइन, सबै कुराहरू हेर्नु पर्यो।
0: हो नि ठिकै भन्नुभयो चुल्ठे भाइ। यो सँगसँगै अर्को कुरा चाहिँ के थप्छु भने नि धनमाया दिदी, सामान किन्नु अघि आवश्यकतालाई चाहिँ हेर्नु पर्यो, मूल्य र गुणस्तरको जाँच गर्नु पर्यो, खाद्य सामग्रीको म्यादहरू हेर्नु पर्यो, बिल लिनु पर्यो, डिजिटल कारोबारमा सचेत बनेर आफ्नो बजेटभित्र रहेर

0: दसैँ मनाउनु पर्छ।
1: हजुर हजुर, राम्रो कुरा हो बिरे भाइ।
0: यसरी हामीले सावधानपूर्वक गरिएको दसैँको खरिदारीले आर्थिक बोझ कम गर्नुको साथै परिवारलाई सुरक्षित, स्वस्थ, सुखद र आनन्दमय दसैँ मनाउन चाहिँ सहयोग पुर्याउँछौँ।
1: हजुर हजुर,
0: त्यसले गर्दाखेरि चाहिँ दसैँको खरिदारी गर्दाखेरि चाहिँ हामीले पहिलेबाटै सावधानी अप्नाएको छौँ भने चाहिँ पछि गएर हामीलाई पछुतो चाहिँ हुँदैन।
1: हजुर हजुर, एकदमै राम्रो कुरा भन्नुभयो बिरे भाइ। र बिरे भाइ, चुल्ठे भाइ, आज तपाईँहरूले दसैँको खरिदारीमा के कस्तो प्रकारले सावधानी अप्नाउनु पर्ने त्यो सम्बन्धी धेरै धेरै कुराहरू राम्रोसँगले जानकारी दिनुभयो। यो कुरोमा चाहिँ मलाई एकदमै खुसी पनि लाग्यो, धेरै ज्ञान पनि पायौँ। अब यस्तो कुरोहरू गाउँ घरमा पनि सबैलाई नै बताउनु त पर्यो नि त, नजानेको नबुझेकोहरूलाई। तपाईँहरूले जे जति भन्नुभयो, तपाईँहरूले भने अनुसार नै म पनि यस्तै प्रकारले नै खरिदारी चाहिँ गर्नु पर्यो नि त।
0: हो नि, अब तपाईँले कुरा पनि बुझ्नु भएको छ।
1: हजुर, हो नि।
0: अब फेरि हामी अर्को मालश्री सुनेर आनन्द लिउँ न त।
2: हुन्छ हुन्छ,
1: लु सुनाउनु त।

0: लौ त धनमाया दिदी चुल्ठे भाइ, अहिले हामीले मालश्री सुनेर आनन्द पनि लिइहाल्यौँ नि। अब जाँदा जाँदै यहाँ धनमाया दिदीलाई सरकारको एउटा योजना सम्बन्धी जानकारी गरौँ भन्ने विचार पो राखेँ मैले।
1: के कुरा होला नि बिरे भाइ?
0: जल जीवन मिसन भनेको सुन्नु भएको हो?
1: यो जल जीवन मिसन भन्ने त कहिले काहीँ सुनिरहेको हो, तर अब यो चाहिँ के कुरा हो, यसमा के आउँछ बुझिराखौ न त।
0: हुन्छ नि धनमाया दिदी, यो जल जीवन मिसन चाहिँ भारत सरकारको जल शक्ति मन्त्रालय अन्तर्गतको महत्वपूर्ण योजना हो।
1: ए हजुर हजुर।
0: अनि यो योजनाले चाहिँ ग्रामीण क्षेत्रका प्रत्येक घरमा नल मार्फत सुरक्षित पर्याप्त र नियमित पिउने पानी उपलब्ध गराउनु रहेको छ।
1: हजुर हजुर।
0: अनि यसको मुख्य अवधारणा चाहिँ हर घर जल हो।

0: हजुर हजुर।
1: अनि यस योजना अन्तर्गत घरमा नियमित रूपमा पानी आउने घरेलु नल जडान गर्ने लक्ष्य राखिएको छ। अनि पानीको नल जडान गर्नु मात्रै होइन, पानीको स्रोत र आपूर्ति प्रणाली लामो समयसम्म टिकाउ राख्नु पनि यो योजनाको महत्वपूर्ण पक्ष हो धनमाली।
0: हजुर हजुर। अनि यो जल जीवन मिसनका मुख्य उद्देश्यहरू चाहिँ के छ होला त्यो पनि बताइदिनुहोस् न।
2: अब विशेष गरी जल जीवन मिसनको उद्देश्य भन्नुपर्दा चाहिँ दिदी, जति पनि ग्रामीण परिवारहरू हुनुहुन्छ उहाँहरूलाई घरमै नलबाट सुरक्षित पिउने पानी उपलब्ध गराउनु भयो, विद्यालय भयो, आइसिडिएस केन्द्रहरू भयो, स्वास्थ्य केन्द्रहरू भयो, ग्राम पञ्चायत भवनहरू भयो, त्यसमा पनि नलको पानी पुर्याउनु
0: हजुर,
2: अनि पानीको गुणस्तर नियमित रूपमा जाँच र निगरानी गर्नु पनि हो। अनि वर्षाको पानी संकलन, पानीको स्रोत संरक्षण र भूमिगत पानी पुनर्भरणलाई प्रोत्साहन गर्नु
0: हजुर हजुर।
2: अनि घरबाट निस्किने प्रयोग भइसकेको पानी अर्थात् ग्रे वाटरको पनि उचित व्यवस्थापन र पुनः प्रयोग गर्नु हो। अब गाउँका मानिसहरूलाई पानीको योजना सञ्चालन र संरक्षणमा सहभागी गराउनु पनि हो।
1: अनि यही कुरामा अर्को कुरो चाहिँ के जोड्न मन लाग्यो भने यस योजनामा चाहिँ ग्राम पञ्चायत, पानी समिति र स्थानीय समुदायको सहभागिताले विशेष महत्व दिएको छ है। स्थानीय मानिसहरूले पानीको स्रोत संरक्षण, पाइपलाइनको हेरचाह तथा पानी आपूर्ति प्रणालीको सञ्चालन र मर्मतमा भूमिका खेल्छन् है धन्यवाद।
0: हजुर हजुर।
1: अनि यसरी जल जीवन मिसनको उद्देश्य केवल घरमा नल जडान गर्नु मात्र नभई वर्षभरि सुरक्षित र पर्याप्त पानी उपलब्ध गराएर ग्रामीण जनताको स्वास्थ्य, सरसफाई र जीवन स्तर सुधार गर्नु पनि रहेको छ।
0: हजुर हजुर, एकदमै राम्रो कुरा हो नि विजय भाइ।
1: अनि तपाईँलाई अहिले हामीले यो जुन जल जीवन मिसन विषयमा छोटकरीमा जानकारी गरायौं, अब पछि कुनै समय पाइएछ भने यसमा विस्तृत जानकारी गराउँला नि त।
0: हुन्छ नि विजय भाइ र विजय भाइ सुल्ठे भाइ, आज तपाईँहरूले यो जल जीवन मिसन के हो, यसमा के आउँछ, के हुन्छ भनेर बुझ्दा चाहिँ तपाईँले धेरै राम्रोसँगले जानकारी दिनुभयो है।
1: हो नि धनमाया दिदी। अनि आज जुन तपाईँलाई हामीले जानकारी गरायौँ नि यो चाहिँ छोटकरीमा गराएको जानकारी।
0: हजुर हजुर।
1: कुनै दिन समय पाएछौँ भने यसलाई हामी विस्तृत रूपमा तपाईँलाई जानकारी गराउँला नि त। अनि यसरी कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ तिनैजना घरतिर लागौँ।
0: लु लागौँ त सबै।
3: अब समप्रसारण गरी सुनाइरहेछौँ आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार।
4: यो आकाशवाणी गान्तोक हो, प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्।

सिक्किम सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवाको 25 वर्ष पूरा भएको ऐतिहासिक उपलब्धिको अवसरमा उहाँप्रति हार्दिक आभार तथा न्यानो बधाई व्यक्त गर्न आज बिहान मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा विशेष मन्त्री परिषद बैठक आयोजना गर्यो। मन्त्री परिषदले विशेष गरी प्रधानमन्त्रीको सबका साथ सबका विकास सबका विश्वास र सबका प्रयास भन्ने मार्गदर्शक मन्त्रको सराहना गर्यो। मन्त्री परिषदले अझ भन्यो, श्री मोदीको एक भारत श्रेष्ठ भारतको परिकल्पनाले राष्ट्रिय एकता सांस्कृतिक सद्भाव र एकीकरणको भावनालाई अझ सुदृढ़ बनाउँदै भारतको विविधता नै यसको सबैभन्दा ठूलो शक्ति हो भन्ने धारणालाई बलियो बनाएको छ। सेवानिवृत्त आईएएस अधिकारी रिन्जिङ छेवाङ भुटियाले मुख्यमन्त्रीको कार्यालयमा मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रमुख सचिवका रूपमा कार्यभार सम्हालेका छन्। सेवानिवृत्त हुन अघि उनी सिक्किम सरकारको भूमि राजस्व एवं विपद व्यवस्थापन विभागमा सचिव तथा राहत आयुक्तका रूपमा कार्यरत थिए। भारतको निर्वाचन आयोगको निर्देशन र सिक्किमका मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त आदेश बमोजिम हिजो पाकिम जिल्लाका सबै 114 मतदान केन्द्रहरूमा बुथ स्तरका अधिकारी बीएलओहरूको निगरानीमा विशेष शिविरहरू सञ्चालन गरिए। यी शिविरहरूमा बीएलओहरूले नयाँ मतदाताहरूको नाम दर्ता नाम हटाउने तथा मतदाता नामावलीमा विवरण अध्यावधिक वा सच्याउने कार्यका लागि फर्म 6, 7 र 8 संकलन गरे।

सिक्किम विधानसभा की उपसभामुख राजकुमारी थापाले आगामी 29 देखि 31 अक्टोबर सम्म नाम्ची जिल्लाको याङगाङ बजारमा आयोजना हुने ब्लूमिङ याङगाङ 2026 को दोस्रो संस्करणमा सहभागी हुन सबैलाई हार्दिक निमन्त्रणा दिनुभएको छ। कार्यक्रम अन्तर्गत फूल प्रदर्शनी तथा बिक्री र खाद्य महोत्सवको आयोजना गरिनेछ। समुदायको विकास र प्रगतिको उत्सव भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुनेछ। श्रीमती थापाले सबैलाई यस महोत्सवमा सहभागी भई याङगाङको प्राकृतिक सौन्दर्यको अनुभव गर्न, सुन्दर फूलहरूको अवलोकन गर्न, स्थानीय परिकारहरूको स्वाद लिन, स्थानीय उद्यमीहरूलाई सहयोग गर्न तथा यहाँको समृद्ध संस्कृति र सामुदायिक जीवन्त भावनाको उत्सव मनाउन आमन्त्रित गर्नुभएको छ। सिक्किमकी फुटबल खेलाड़ी अभिस्ता बस्नेतको नेतृत्वमा रहेको भारतको अण्डर 17 महिला फुटबल टोली मलेसियालाई 4-0 पराजित गर्दै एएफसी यू 17 महिला एसियन कप चाइना 2027 लागि छनौट भएको छ। समूह ई को निर्णायक खेलमा भारतले वर्चस्व कायम राख्यो, जसमा रेदिमा देवी, चिङ मायुङ, प्रीतिका बर्मन, अनुष्का कुमारी र निधिले 4 गोल गरे। यस जीतसँगै भारत लगातार 2 संस्करणको एएफसी महिला एसियन कपका लागि छनौट हुने पहिलो भारतीय महिला राष्ट्रिय टोली बनेको छ, जुन भारतीय महिला फुटबलका लागि एक महत्वपूर्ण उपलब्धि हो। 42 अखिल भारतीय गवर्नर्स गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल खेलमा आज शिलोङ लाजोङ फुटबल क्लबले ब्ल्याक इगल फुटबल क्लबलाई 3-1 गोलले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ। यस अवसरमा सिक्किम सरकारका सड़क तथा पुल मन्त्री नरबहादुर दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने वन तथा पर्यावरण मन्त्री पिन्सो नामग्याल लेप्चा तथा सिमफेडका अध्यक्ष तेन्जिङ दोर्जी भुटिया विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। भोलि यस च्याम्पियनशीपको पहिलो सेमी फाइनलमा सिक्किम आक्रमण फुटबल क्लब र गोकुलम केरला फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ। पाकिमकी जिल्ला निर्वाचन अधिकारी डीईओ तथा जिल्लापाल परिबिश्नोईले आज जिल्ला प्रशासनिक केन्द्र पाकिममा 22 नाम्चेबुङ विधानसभा निर्वाचन क्षेत्रसँग सम्बन्धित 268 पुनरावेदनको सुनवाई गरिन्। यी सुनवाईहरू मतदाता नामावली 2026 विशेष सघन पुनरावलोकन एसआईआरको एक भागका रूपमा तथा डीईओ स्तरमा सम्बोधन गरिने श्रेणीहरू अन्तर्गतका पुनरावेदनहरूमा केन्द्रित रहेर सञ्चालन गरिएका थिए। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरङ्गमा। र श्रोता, अब आजका रहल साथै भोलि प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त रूपरेखा सुन्नुहोस्। 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार सुन्नुहुनेछ। लोकलहरी कार्यक्रममा मादली गीत बेलुकी 7 बजे, 7:15 मालश्री गायन समूह स्वरमा, युवावाणी राति 8 बजे जसमा दशैं धर्म मनोविज्ञान समाज प्रकृति र विज्ञानको संगम विषयमा वार्ता। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू समप्रसारित हुनेछ। स्पटलाइट राति 9:15, 9:30 अखिल भारतीय कार्यक्रम, अनि सभाको अन्तमा राति 10 बजे विविध भारतीको प्रसारण सेवा। भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुनेछ बिहान 6:22, 6:30 अर्चना जसमा विशेष सांगीतिक रूपक जय दुर्गा दुर्गेश्वरी नवरात्रीको पावन अवसरमा, शुभ प्रभात 7:05, 7:15 नेपाली प्रसारण सेवा अन्तर्गत सुन्नुहुनेछ मालश्री संगीत प्रवाह 7:35। 7:55 सामयिक समीक्षा रङ बिरङको संसार कार्यक्रम, 8:30, 8:40 मादली गीतहरू कृष्ण बस्नेत र साथीहरूबाट कार्यक्रम योजना, 8:45 जसमा सेवा संकल्प अभियान अन्तर्गत वातावरणको निम्ति जीवनशैलीबारे कुराकानी। सीमा क्षेत्रबाट 9:30

0: मिनटमा 10 बजेर 2 मिनटमा हेलो खरसाङको रमाइलो प्रस्तुति हाम्रो सरकार 10 बजेर 30 मिनटमा जसमा एक परिवार एक विपद तयारी योजना बारे जानकारी पाउनुहुनेछ। मालसी गायन सुनाउनेछौ समूह स्वरमा 11 बजेर 5 मिनटमा 11 बजेर 30 मिनटमा बंगला कार्यक्रममा डुवर्स डेरी श्रोताहरूको अनुरोध 12 बजेर 5 मिनटमा पाश्चात्य कार्यक्रम मेलोडी टाइम 12 बजेर 30 मिनटमा 1 बजेर 2 मिनटमा तिब्बती कार्यक्रम हिन्दी चलचित्रका गीतहरू अपराह्न 3 बजे 3 बजेर 20 मिनटको समय रहनेछ गीत संगीत कार्यक्रमको घर संसार कार्यक्रम अपराह्न 4 बजे जसमा नवरथा विषय जानकारी साथै भावना थापाबाट शिक्षा जीवनको आधारबारे एक परिचर्चा शिक्षा ज्योति 4 बजेर 30 मिनटमा ऐतिहासिक धरोहर दिलवारा मन्दिरबारे वार्ता उर्मिला लामाबाट कार्यक्रमहरूको श्रृङ्खलालाई निरन्तरता दिँदै साँझ 5 बजेर 5 मिनटमा सुनाउनेछौ फौजी कार्यक्रम जय जवान अङ्ग्रेजीमा वार्ता द पर्फेक्ट ट्र्याप्ड रागिनी छेत्रीबाट 5 बजेर 30 मिनटमा 6 बजेर 10 मिनटमा प्रायोजित कार्यक्रम किसान वाणी कृषि तथा किसान कल्याण मन्त्रालयद्वारा प्रसारित यस केन्द्रबाट प्रादेशिक समाचार 6 बजेर 50 मिनटमा बेलुकी 7 बजे मादली गीतहरू इन्द्रसिंहबाट सुरसङ्गमा आधुनिक गीतहरू 7 बजेर 15 मिनटमा 7 बजेर 45 मिनटमा भुटानी कार्यक्रम राति 8 बजे युवावाणी जसमा वार्ता विषय युवा प्रतिभाहरू विशेष कार्यक्रम सेवा संकल्प अभियान राति 8 बजेर 30 मिनटमा जसमा विषय रहनेछ सेमी कन्डक्टर मिशन 2021 यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू समप्रसारित हुनेछ राति 8 बजेर 15 मिनटमा स्पटलाइट 9 बजेर 30 मिनटमा अखिल भारतीय कार्यक्रम अनि सभाको अन्तमा विविध भारतीको प्रसारण सेवा त यी थिए श्रोता आजका रहल साथै भोलि प्रसारण हुने कार्यक्रमहरूबारे संक्षिप्त विवरण अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति प्राप्त विज्ञप्ति अनुसार आउँदो 24 घण्टाभित्रसम्ममा पश्चिम बंगाल निम्न हिमालय अञ्चल साथै सिक्किम राज्यका अधिकांश स्थानहरूमा मौसम विशेष सुखा नै रहनेछ हामी बोलिरहेछौ आकाशवाणी खरसाङ केन्द्रबाट र अब समय भएको छ समाचारको त सुनाइरहेछौ यस केन्द्रबाट प्रादेशिक समाचार
1: यो आकाशवाणी खरसाङ हो आरती ठकुरीबाट सुन्नुहोस् प्रादेशिक समाचार सुरुमा मुख्य समाचार राज्य सरकारले आज 11,593 जना पुलिस कन्स्टेबललाई नियुक्ति पत्र प्रदान गरेको छ मुख्यमन्त्रीले राज्यमा 9,000 पुलिस कर्मीहरूको भर्नाको लागि नोभेम्बरको अन्तिम साता विज्ञापन जारी गरिने घोषणा गर्नुभएको छ दिल्ली पुलिसले विरोध प्रदर्शन र धरनाको लागि जन्तर मन्तरलाई तोकिएका विरोध प्रदर्शन स्थलहरूको सूचीबाट हटाइएको छ राज्यमा नमो भारत रिजनल ऱ्यापिड ट्रान्जिट सिस्टम सञ्चालन गर्ने प्रस्ताव अघि सारिएको छ प्रवर्तन निर्देशनालयले आज कोलकाताका विभिन्न क्षेत्रहरूमा छापामारी गरेको छ र दार्जिलिङ हिमालयन रेलवेले खरसाङदेखि महानदीसम्म 2 नयाँ रेल सेवा सुरु गरेको छ अब समाचार विस्तारमा राज्य सरकारले आज 11,593 जना पुलिस कन्स्टेबललाई नियुक्ति पत्र प्रदान गरेको छ मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा 9,000 पुलिस कर्मीहरूको भर्नाको लागि नोभेम्बरको अन्तिम साता विज्ञापन जारी गरिने घोषणा गर्नुभएको छ नेताजी इन्डोर स्टेडियममा पुलिस कन्स्टेबलहरूलाई नियुक्ति पत्र प्रदान गर्ने कार्यक्रममा मुख्यमन्त्रीले कोलकाता पुलिसको लागि 300 जना सब इन्स्पेक्टरहरू चयन भइसकेको जानकारी पनि दिनुभयो नयाँ सरकार गठन भएपछि ओबीसी स्थिति सम्बन्धी अवरोधहरू समाधान भएकोले नै अहिले भर्ना प्रक्रिया अघि बढाउन सम्भव भएको मुख्यमन्त्रीले बताउनुभयो उहाँले भन्नुभयो लोकसेवा आयोगको माध्यमबाट 650 पुलिस क्लर्कहरूको भर्ती गरिनेछ पश्चिम बंगालका मुख्य सचिव मनोज अग्रवालले पूर्ववर्ती तृणमूल काँग्रेस सरकारको संविधान नियुक्ति नीतिको आलोचना गर्दै सरकारी विभागमा स्थायी कर्मचारीको अभाव रहेको बताउनु भएको छ नेताजी इन्डोर स्टेडियममा नवनियुक्त पुलिस कन्स्टेबलहरूलाई नियुक्ति पत्र वितरण गर्ने कार्यक्रममा उहाँले संविधान नियुक्ति गर्ने नीतिको कडा आलोचना गर्नुहुँदै उहाँले भन्नुभयो विगतमा संविधान नियुक्तिहरूको स्वेच्छाचारी नियुक्तिले गर्दा आज सरकारी विभागहरूमा स्थायी पदहरूका सम्बन्धमा गम्भीर संकट उत्पन्न भएको छ। उहाँले आगामी दिनमा लोकसेवा आयोग मार्फत नियम अनुसार रिक्त पदमा नियुक्ति गरिने स्पष्ट पार्नुभयो। पुलिस कर्मीहरूलाई सम्बोधन गर्नुहुँदै मुख्य सचिवले राजनैतिक

0: नसेबाट मुक्त रहेर इमानदारीपूर्वक काम गर्न र आम नागरिकको विश्वास जित्न आग्रह गर्नुभयो। दिल्ली पुलिसले विरोध प्रदर्शन र धरनाको जन्तर मन्तरलाई तोकिएका विरोध प्रदर्शन स्थलहरूको सूचीबाट हटाइएको छ। यसको सट्टा प्रदर्शन र धरनाको लागि तीनवटा नयाँ स्थानहरू तोकेको छ। यसमा रामलीला मैदान, बुढाडी मैदान र पूर्वी दिल्लीको सीबीडी ग्राउण्ड समावेश छन्। दिल्ली पुलिस आयुक्त अनुराग कुमारद्वारा जारी आदेश अनुसार जन्तर मन्तरलाई तोकिएका विरोध प्रदर्शन स्थलहरूको सूचीबाट हटाइएको हो। नागरिकहरूको विरोध प्रदर्शन र धरना गर्ने अधिकार सुनिश्चित गर्न उपयुक्त वैकल्पिक स्थानहरूको पहिचान गर्न गृह मन्त्रालयले एउटा समिति गठन गरेको थियो। समितिको सिफारिशको आधारमा जन्तर मन्तरलाई तोकिएका विरोध प्रदर्शन स्थलहरूको सूचीबाट हटाउने निर्णय गरिएको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनको 25 साल पूरा गर्नुभएको छ। उहाँको यो यात्रा जनसेवाद्वारा देशसेवाको मन्त्रले अनुप्रेरित छ। जनसेवाले देशसेवाको उहाँको यो प्रतिबद्धता लगातार जारी छ। सेवा र सुशासनको यस दृष्टिकोणले निर्देशित भएर केन्द्र सरकारले 2047 भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य हासिल गर्न लगातार काम गरिरहेको छ। समावेशी विकास तथा सामाजिक सशक्तिकरणद्वारा उहाँको यो समर्पित जीवनले मानिसहरूको जीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याइरहेको छ। आजको हाम्रो यस विशेष श्रृङ्खलामा तपाईँहरू समक्ष एउटा उदाहरण प्रस्तुत गरिरहेका छौँ, जसले माई भारत अर्थात् मेरा युवा भारत संगठन विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा सार्थक परिणाम हासिल गरिरहेको देखिँदैछ।
1: मेरा युवा भारत भारत सरकारको एउटा युवा केन्द्रित संगठन हो। 31 अक्टोबर 2023 दिन यसको थालनी गरिएको थियो। यसको उद्देश्य देशका युवाहरूलाई राष्ट्र निर्माणसित जोड्नु हो अनि उनीहरूलाई अलग अलग सामाजिक गतिविधिहरूमा सक्रिय सहभागी बन्ने मौका प्रदान गर्नु हो। प्रधानमन्त्री नरेन्द्र मोदी भन्नुहुन्छ, माई भारत संगठन 21 औं सदीमा देशको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ।
2: मेरा युवा भारत संगठन यानी माई भारत की नींव रखी गई है। 21वीं सदी में राष्ट्र निर्माण के लिए मेरा युवा भारत संगठन बहुत बड़ी भूमिका निभाने वाला।
1: छत्तीसगढ़मा माई भारत को गतिविधिहरूले युवाहरूलाई ठूलो भागीदारीलाई एउटा नयाँ दिशा दिएको छ। छत्तीसगढमा माई भारतका स्टेट डाइरेक्टर अर्पित तिवारी भन्छन् कि यस पहलले छत्तीसगढका युवा राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाइरहेका छन्। माई भारतको लक्ष्य युवाहरूमा नेतृत्व कौशल, जिम्मेवारीको भावना र नागरिक कर्तव्य बोधको विकास गर्नु, साथै उनीहरूलाई विकसित भारतको लक्ष्य हासिल गर्ने दिशामा सक्रिय बनाउनु रहेको छ। माई भारत एउटा बलियो मञ्च हो, जसले युवाहरूलाई अवसर, नेतृत्व र देश बनाउने विषयसित जोड्दछ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। दिल्लीमा जस्तै पश्चिम बंगालमा पनि अत्याधुनिक नमो भारत रिजनल ऱ्यापिड ट्रान्जिट सिस्टम सञ्चालन गर्ने प्रस्ताव अघि सारिएको छ। यस अन्तर्गत कोलकातालाई केन्द्र बनाएर राज्यका विभिन्न शहरलाई जोड्ने 604 किलोमिटर लामो 4 हाई स्पीड रेल करिडोर निर्माण गर्ने प्रस्ताव केन्द्रीय आवास एवं शहरी कार्य मन्त्रालय समक्ष पेश गरिएको छ। राज्यसभा सांसद समीक भट्टाचार्यले यस सम्बन्धी प्रस्ताव केन्द्रीय मन्त्री मनोहर लाल खट्टरलाई बुझाउनु भएको छ। प्रस्तावित करिडोरहरूले कोलकातालाई कल्याणी, कृष्णनगर, मायापुर, वर्धमान, दुर्गापुर, आसनसोल, फाल्टा, डायमण्ड हार्बर, हल्दिया, नन्दीग्राम तथा सन्तरागाछी, कोलाघाट, खड़गपुर, मेदिनीपुरसँग जोड्नेछन्। यी रेलको डिजाइन गति प्रति घण्टा 160 देखि 180 किलोमिटर राख्ने लक्ष्य छ। पश्चिम बंगालका सबै न्यायालय परिसरभित्र चुरोट पान र गुटखाको सेवनमा प्रतिबन्ध लगाउने प्रस्तावसहित मुख्य न्यायाधीश रविन्द्र भी घुगेले जिल्ला न्यायाधीशहरूलाई पत्र लेख्नुभएको छ। बारुईपुर न्यायालयमा एक अधिवक्तामाथि भएको आक्रमण सम्बन्धी सुनवाईको क्रममा उहाँले यो जानकारी दिनुभएको हो। दुर्गा पूजाको ठिक अगाडि प्रवर्तन निदेशनालय ईडीले कोलकातामा वित्तीय ठगी एवं मनी लन्ड्रिङको एउटा पुरानो मामिलामा आफ्नो जाँचलाई तीव्रता दिएको छ।

0: केन्द्रीय जाँच एजेन्सीका अधिकारीहरूले आज बिहान कोलकाताका विभिन्न क्षेत्रहरूमा एकैसाथ छापामारी शुरू गरे। टलीगंज र शरद बोस रोड सहित 8 विभिन्न स्थानहरूमा खोजी अभियान भइरहेको छ। यो कार्यवाही एक चिट फण्ड कम्पनीले आम लगानीकर्ताहरूलाई उच्च मुनाफाको प्रलोभन दिएर करोडौं रूपियाँको ठगी गरेको आरोपसँग सम्बन्धित छ। जाँचसित जोडिएको सूत्र अनुसार ईडीले अमृत प्रोजेक्ट लिमिटेड नामक कम्पनीको वित्तीय अनियमितताहरूको गहन अनुसन्धान गरिरहेको छ। दार्जीलिङ हिमालयन रेलवेले खरसाङदेखि महानदीसम्म 2 नयाँ रेल सेवा शुरू गरेको छ। पर्यटकहरूलाई खरसाङ क्षेत्रका प्राकृतिक सुन्दरता र पर्यटकीय स्थलहरूको अवलोकन गराउने उद्देश्यले वाष्प चालित इन्जिनहरूसहित रेड पाण्डा र डिजेल इन्जिनहरूसहित मुक्तधारा नामका रेल सेवा सञ्चालनमा ल्याइएको हो। रेलवेका सूत्रहरू अनुसार बिहान वाष्प चालित इन्जिनसहित रेड पाण्डा र अपराह डिजेल इन्जिनसहित मुक्तधारा रेल सञ्चालन हुनेछ। यी दुवै सेवा दार्जीलिङदेखि घुमसम्म सञ्चालन हुने रेल सेवा जस्तै दैनिक रूपमा चलाइने बताइएको छ। रेलले खरसाङ क्षेत्रका विभिन्न पर्यटकीय स्थल हुँदै यात्रा गर्नेछ। दुर्गा पूजाको अवसरमा विशेष आयोजनको तयारीलाई ध्यानमा राख्दै पूर्व मेदिनीपुर जिल्लाको दीघामा सबै समुद्र तटका सबै पसलहरू लगातार 6 बन्द रहनेछन्। दीघा संगरपुर विकास प्राधिकरणले 11-16 अक्टोबरसम्म पसल बन्द गर्ने घोषणा गरेको छ। 14 र 15 अक्टोबरका दिन दीघामा आनन्द दीघाको नामले 2 विशेष कार्यक्रम आयोजना गरिनेछ। यस कार्यक्रमलाई मध्यनजर राख्दै न्यू दीघाको जगन्नाथ मन्दिर वरिपरि तीव्र गतिमा तयारी भइरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारी मुख्य अतिथिका रूपमा कार्यक्रममा सहभागी हुने सम्भावना रहेको छ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। राज्य सरकारले आज 11,593 पुलिस कन्स्टेबललाई नियुक्ति पत्र प्रदान गरेको छ। मुख्यमन्त्रीले राज्यमा 9,000 पुलिस कर्मीहरूको भर्नाको लागि नोभेम्बरको अन्तिम साता विज्ञापन जारी गरिने घोषणा गर्नुभएको छ। दिल्ली पुलिसले विरोध प्रदर्शन र धरनाको लागि जन्तर मन्तरलाई तोकिएका विरोध प्रदर्शन स्थलहरूको सूचीबाट हटाइएको छ। राज्यमा नमो भारत रिजनल ऱ्यापिड ट्रान्जिट सिस्टम सञ्चालन गर्ने प्रस्ताव अघि सारिएको छ। प्रवर्तन निदेशालय ईडीले आज कोलकाताका विभिन्न क्षेत्रहरूमा छापामारी गरेको छ र दार्जीलिङ हिमालयन रेलवेले खरसाङदेखि महानदीसम्म 2 नयाँ रेल सेवा शुरू गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: श्रोता, समय अहिले ठिक बेलुकीको 7:00। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जको तरङ्गमा। रबको क्रममा प्रस्तुत छ कार्यक्रम लोकलहरी, जसमा आज यहाँहरूलाई मादले गीतहरू सुनाइरहेछौ पूर्ण बहादुर गुरुङबाट।

कार्यक्रम लोकलहरीमा मादरी गीतहरू सुन्नुभयो पूर्णबहादुर गुरुङको स्वरमा। हामी बोलिरहेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा। र अब समय भएको छ कार्यक्रम सुरसङ्गमको, जसमा यहाँहरूलाई आज सुनाइरहेछौँ मालश्री गीतहरू।

यो प्रसारण हो आकाशवाणी खरसाङको। र अबको केही क्षणमै सम प्रसारण गरी सुनाइरहेछौ आकाशवाणीको समाचार।

0: सुरुमा प्रमुख समाचार। प्रधानमन्त्रीद्वारा सार्वजनिक सेवामा 25 वर्ष पूरा। उपराष्ट्रपतिद्वारा राष्ट्रिय रक्षा कलेजमा आयोजित कार्यक्रमलाई सम्बोधन। सरकारले विगत केही वर्षदेखि रक्षा क्षेत्रमा आत्मनिर्भरता र आधुनिकीकरणमा ध्यान केन्द्रित गरिरहेको रक्षा मन्त्रीको भनाई। प्रधान न्यायाधीशले सर्वोच्च अदालतको ढोका सबैका लागि खुला रहेको दिनुभयो जानकारी। विदेश मन्त्रीले आज भारतीय विदेश सेवाका अधिकारीहरूसँग गर्नुभयो अन्तर्क्रिया। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्नुभएको छ। जनताको सेवा मार्फत राष्ट्रको सेवा गर्नु उहाँको यात्राको मुख्य उद्देश्य रहेको छ। सेवा र सुशासनको यस दृष्टिकोणका साथ सरकारले 2047 भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य हासिल गर्न अथक प्रयास गरिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत जनताको जीवनलाई रूपान्तरण गर्ने प्रयास भइरहेको छ। आज यस विशेष श्रृङ्खलामा हामी एफडिआई नीति मार्फत यो दृष्टिकोण कसरी साकार भएको छ भनी साझा गर्दैछौ।
1: आज दुनिया के 100 से अधिक देश भारत में एफडीआई के जरिए निवेश कर रहे हैं। वर्ष 2014 से पहले के 10 वर्षों की तुलना में भारत में 2.5 गुना से अधिक एफडीआई आया है और ज्यादा विदेशी निवेश का अर्थ है भारत के युवाओं के लिए रोजगार के अनगिनत अवसर।
0: उपराष्ट्रपति सीपी राधाकृष्णनले एक आपसमा जोडिएको संसारमा अन्तर्राष्ट्रिय सहयोग कूटनीतिक विकल्प मात्र नभई विश्वव्यापी शान्ति, सुरक्षा र समृद्धिका लागि रणनीतिक आवश्यकता पनि हो भनेर भन्नुभयो। आज नयाँ दिल्ली स्थित राष्ट्रिय रक्षा कलेजमा बोल्दै उहाँले भन्नुभयो, विश्वव्यापी सहयोगको मुख्य कुरा भनेको साझा हितलाई पहिचान गर्नु, सम्मान गर्नु र सामूहिक कार्यमा रूपान्तरण गर्नु हो। जलवायु परिवर्तन र आतंकवाद जस्ता विश्वव्यापी समस्याहरू सामना गर्न सामूहिक प्रतिक्रिया आवश्यक छ। उहाँले वसुधैव कुटुम्बकम् भारतका लागि नारा मात्र होइन, बरु कुनै विपत्ति वा त्रासदीले अर्को देशलाई आक्रमण गर्दा भारत मदत गर्ने पहिलो देशहरूमध्ये एक हो भन्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले सरकारले विगत केही वर्षदेखि रक्षा क्षेत्रमा आत्मनिर्भरता र आधुनिकीकरणमा ध्यान केन्द्रित गरिरहेको बताउनु भएको छ।

0: यसमा हतियार र प्रविधिदेखि लिएर पोषक उपकरण तालिमसम्मका सबै क्षेत्र समावेश छन्। आज नयाँ दिल्लीमा भारतीय सेना र भारतीय खाद्य निगमबीच भएको सम्झौता कार्यक्रममा बोल्दै श्री सिंहले भारतले आफ्नो रक्षा आवश्यकताको ठूलो हिस्सा घरेलु रूपमा उत्पादन गर्छ अनि सैनिकहरूलाई पौष्टिक खाना, उचित उपकरण, गुणस्तरीय तालिम र पर्याप्त सुविधाहरू प्रदान गर्नाले उनीहरूको मनोबल बढ्छ भनेर बताउनुभयो।
1: आज आर्मी और फूड कॉर्पोरेशन ऑफ इंडिया के बीच स्ट्रेटेजिक लॉजिस्टिक पार्टनरशिप एमयू की साइनिंग भी और नेशनल सिक्योरिटी को इन्हांस करने की दिशा में यह एक महत्वपूर्ण कदम है। आज के युद्ध केवल फ्रंट लाइन पर नहीं जीते जाते, युद्ध के पीछे सप्लाई चेन की मजबूती, स्टोरेज की क्षमता, ट्रांसपोर्टेशन नेटवर्क्स, वेयर हाउसिंग इंफ्रास्ट्रक्चर और टाइमली रिप्लेसमेंट की क्षमता भी उतनी ही महत्वपूर्ण होती है।
0: देशका प्रधान न्यायाधीश न्यायाधीश सूर्यकान्तले सर्वोच्च अदालतको ढोका सबैका लागि खुला रहेको बताउनुभयो। उहाँले कुनै पनि नागरिक वा निर्वाचित निकायबाट निवेदनहरू स्वागतयोग्य छन् अनि प्रत्येक भारतीय नागरिकलाई अदालतमा जाने अधिकार छ र अदालतले उनीहरूको निवेदन सुन्नेछ र कानून अन्तर्गत उपलब्ध हुने कुनै पनि राहत प्रदान गर्नेछ भनेर स्पष्ट पार्नुभयो। इन्डिया ब्लकको बैठकको मागका बारेमा न्यायाधीश सूर्यकान्तले हिजो भेटका लागि अनुरोध पत्र प्राप्त भएको बताउँदै हिजो राति यसको जवाफ दिएको र आफूसँग भेट नगर्नुको कारण दिएको जानकारी गराउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज मध्य करियर प्रशिक्षण कार्यक्रममा भाग लिने 2011 ब्याचका भारतीय विदेश सेवाका अधिकारीहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले सामाजिक सञ्जालमा पोस्ट गर्दै उनीहरूले छिमेकी पहिलो नीति र अन्तर्राष्ट्रिय प्रणालीमा आपूर्ति श्रृङ्खला जोखिम न्यूनीकरण जस्ता विषयमा छलफल गरेको बताउनुभयो। साथै उहाँले विभिन्न समाजको संरचना बुझ्ने र हाम्रो कूटनीतिका लागि क्षेत्रीय स्तरमा ध्यान केन्द्रित गर्ने महत्त्वमा पनि जोड दिनका साथै सबै सहभागीलाई थप जिम्मेवारी वहन गर्न शुभकामना दिनुभयो। समाचार अपडेटहरू प्राप्त गर्न हाम्रा आधिकारिक एक्स ह्यान्डल एयर न्युज गान्तोक साथै फेसबुक ह्यान्डल आकाशवाणी न्युज गान्तोकलाई फलो गर्नुहोस्। तपाईँ आकाशवाणी न्युज गान्तोकको राष्ट्रिय बुलेटिन सुन्दै हुनुहुन्छ। यो आकाशवाणी हो र समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले देशका युवाहरूले नयाँ विचार, नवीनता र स्पष्ट उद्देश्यका साथ भारतको विकास यात्रामा सक्रिय भूमिका खेल्नुपर्ने बताउनु भएको छ। उहाँले आज नयाँ दिल्लीमा दिल्ली सम्वाद 2026 सम्बोधन गर्दै वैश्विक चुनौतीहरूको बावजुद भारतको प्रगति र चुनौतीहरूको सामना गर्ने क्षमतामाथि प्रकाश पार्नुभयो। उहाँले 140 करोड जनसङ्ख्या भएको भारत र यसको युवा शक्ति देशको प्रमुख शक्ति भएको बताउनुभयो। यस वर्षको अर्थशास्त्रमा नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट ई हल र माइकल वुडफोर्डलाई दिइने घोषणा गरेको छ। उनीहरूले समष्टिगत आर्थिक मोडलहरू विकास गरेका छन् जसले नीति निर्माताहरूलाई उछाल र मन्दीको समयमा अर्थतन्त्रलाई स्थिर बनाउन मद्दत गर्दछ। रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले उनीहरूको कामले वित्तीय र मौद्रिक नीतिहरूको सैद्धान्तिक आधारलाई बलियो बनाएको अनि सरकार र केन्द्रीय ब्याङ्कहरूको आर्थिक उतार चढाउसँग सामना गर्ने क्षमतामा सुधार गरेको बताएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले नयाँ दिल्लीमा भारत बेलायत संयुक्त आर्थिक तथा व्यापार समितिको 16 बैठकको सहअध्यक्षता गर्नुभयो। बैठकको उद्देश्य साझा व्यापार र आर्थिक प्राथमिकताहरूलाई अगाडि बढाउनु रहेको थियो। श्री गोयलले दिगो संलग्नता, सुदृढ संस्थागत संयन्त्र र बढ्दो सहयोग मार्फत भारत बेलायत आर्थिक सहयोगलाई अझ बढाउने भारतको प्रतिबद्धता दोहोऱ्याउनुभयो। उहाँका अनुसार यसले दुवै देशका व्यवसायहरूका लागि नयाँ अवसरहरू खोल्नेछ। आज दिउँसो दिल्लीमा विपक्षी दलहरूले प्रस्ताव गरेको विरोध प्रदर्शनलाई ध्यानमा राख्दै ट्राफिक पुलिसले परामर्श जारी गरेको छ। पुलिसका अनुसार राजधानीका धेरै मार्गमा ट्राफिक प्रभावित हुने सम्भावना छ। विरोध प्रदर्शनलाई ध्यानमा राख्दै 6 दिल्ली मेट्रो स्टेसनमा प्रवेश र निकास दिउँसो 4 बजेसम्म बन्द रहनेछ। ट्राफिक प्रहरीले प्रभावित मार्गहरूमा अनावश्यक यात्रा नगर्न अनि डाइभर्सन सङ्केतहरू र ट्राफिक पुलिस निर्देशनहरू पालन गर्न अपिल गरेको छ। यसबीच राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले आज नयाँ दिल्लीमा आफ्नो 33 स्थापना दिवस मनाएको छ। यस अवसरमा उदयमान विश्वव्यापी प्राविधिक चुनौतीहरूबीच मानव अधिकारको संरक्षणको बललाई जोड दिइयो। 12 अक्टोबर 1993 स्थापित आयोगले देशभर मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि काम गर्दै आएको छ। यस अवसरमा आयोगका अध्यक्ष न्यायमूर्ति बी रामसुब्रमण्यमले विश्वले स्वास्थ्य, शिक्षा र जीवन स्तरमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो, तर जलवायु परिवर्तन, आर्थिक असमानता, सामाजिक रूपमा कमजोर वर्गका समस्याहरूले अझै पनि लाखौँ मानिसलाई असर गरिरहेको जानकारी दिनुभयो। क्रिकेटमा हिजो राति इन्दोरको होल्कर स्टेडियममा भएको तेस्रो T20 अन्तर्राष्ट्रिय खेलमा भारतले वेस्ट इन्डिजलाई 14 रनले पराजित गर्यो। 2024 रनको लक्ष्य बनाउँदै वेस्ट इन्डिजले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 209 रन मात्र बनाउन सक्यो। श्रृङ्खलाको चौथो खेल अक्टोबर 14 हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा खेलिनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्रीद्वारा सार्वजनिक सेवामा 25 वर्ष पुरा, उपराष्ट्रपतिद्वारा राष्ट्रिय रक्षा कलेजमा आयोजित कार्यक्रमलाई सम्बोधन, सरकारले विगत केही वर्षदेखि रक्षा क्षेत्रमा आत्मनिर्भरता र आधुनिकीकरणमा ध्यान केन्द्रित गरिरहेको रक्षा मन्त्रीको भनाई, प्रधान न्यायाधीशले सर्वोच्च अदालतको ढोका सबैका लागि खुला रहेको दिनुभयो जानकारी, विदेश मन्त्रीले आज भारतीय विदेश सेवाका अधिकारीहरूसँग गर्नुभयो अन्तर्क्रिया। आकाशवाणीबाट समाचार पुरा भयो।

0: समय अहिले ठिक बेलुकीको 7:50 हुन लागिरहेछ श्रोता, र अब समय भएको छ आकाशवाणीको समाचार।
1: आकाशवाणी हो समाचार, उषा किरणबाट सुन्नुहोस्।

0: प्रथममा मुख्य समाचार। गृहमन्त्री अमित शाहले भोलि नयाँ दिल्लीमा हुने बिम्स्टेक गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन आउने सदस्य राष्ट्रहरूका गृहमन्त्री तथा प्रतिनिधि मण्डलहरूलाई स्वागत गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले सरकारले विगत केही वर्ष यता रक्षा क्षेत्रमा आत्मनिर्भरता र आधुनिकीकरणमा विशेष जोड़ दिँदै आएको बताउनु भएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत ब्रिटेन द्विपक्षीय व्यापारलाई 2030 सम्म दुई गुणा बढाउने आह्वान गर्नुभएको छ। केन्द्रले सबै राज्य र केन्द्रशासित प्रदेशहरूलाई स्वास्थ्य सेवा प्रदायक संस्थाहरूद्वारा प्रदान गरिने सेवाहरूको शुल्क स्पष्ट रूपमा प्रदर्शन गर्न आग्रह गरेको छ र अर्थशास्त्रको नोबेल पुरस्कार यस वर्ष अमेरिकाका अर्थशास्त्रीहरू रोबर्ट ई हल र माइकल वुडफोर्डलाई दिने घोषणा गरिएको छ। बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठक भोलि नयाँ दिल्लीमा हुँदैछ। गृहमन्त्री अमित शाहले बैठकमा सहभागी हुन आउने सदस्य राष्ट्रहरूका गृहमन्त्री तथा प्रतिनिधि मण्डलहरूलाई स्वागत गर्नुभएको छ। सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा उहाँले यो बैठकले आतंकवाद, अन्तर्देशीय संगठित अपराध, लागू औषध, अतिवाद, तस्करी, अवैध वित्तीय प्रभाव र साइबर खतराहरूको सामना गर्न बिम्स्टेक राष्ट्रहरूको साझा संकल्पलाई प्रतिबिम्बित गर्ने बताउनुभयो। उहाँले आपसी समन्वय मार्फत बिम्स्टेक क्षेत्रलाई अझ सुरक्षित र बलियो बनाउन सबै सदस्य राष्ट्रहरू प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले सरकारले विगत केही वर्ष यता रक्षा क्षेत्रमा आत्मनिर्भरता र आधुनिकीकरणमा विशेष जोड़ दिँदै आएको बताउनु भएको छ। यसमा हात हतियार र प्रविधिदेखि लिएर पोशाक, उपकरण र तालिमसम्मका सबै पक्षहरू समेटेका छन्। नयाँ दिल्लीमा भारतीय सेना र भारतीय खाद्य निगम बीच समझदारी पत्रमा हस्ताक्षर हुने क्रममा आज बोल्नुहुँदै रक्षा मन्त्री सिंहले भारतले अहिले आफ्ना रक्षा सम्बन्धी आवश्यकताहरूको ठूलो हिस्सा स्वदेशमै उत्पादन गरिरहेको उल्लेख गर्नुभयो। उहाँले सैनिकहरूलाई पौष्टिक खाना, उपयुक्त उपकरण, गुणस्तरीय तालिम र पर्याप्त सुविधा उपलब्ध गराउँदा उनीहरूको मनोबल बढ्ने कुरामा जोड़ दिनुभयो।
1: आज आर्मी और फूड कॉर्पोरेशन ऑफ इंडिया के बीच स्ट्रेटेजिक लॉजिस्टिक पार्टनरशिप एमयू की साइनिंग भी और नेशनल सिक्योरिटी को इन्हांस करने की दिशा में यह एक महत्वपूर्ण कदम है। आज के युद्ध केवल फ्रंट लाइन पर नहीं जीते जाते, युद्ध के पीछे सप्लाई चेन की मजबूती, स्टोरेज की क्षमता, ट्रांसपोर्टेशन नेटवर्क्स, वेयर हाउसिंग इंफ्रास्ट्रक्चर और टाइमली रिप्लेसमेंट की क्षमता भी उतनी ही महत्वपूर्ण होती है।
0: सर्वोच्च न्यायालयले दिल्ली एनसीआरमा वायु प्रदूषण नियन्त्रण गर्न पटाकामाथि प्रतिबन्ध लगाउनुभन्दा जनजागरूकता र स्वच्छ

राजनीतिक सहभागिता बढी प्रभावकारी हुने बताएको छ। शीर्ष न्यायालयले भनेको छ, जमिनी स्तरमा प्रतिदात्मक आदेशहरू लागू गर्न गाह्रो हुन सक्छ। मुख्य न्यायाधीश सूर्यकान्त, न्यायाधीश जय माल्या बाक्सी र बी मोहनाको पीठले दिल्ली एनआरसीमा वायु प्रदूषणसित सम्बन्धित स्वत संज्ञान लिँदै मामिलाको सुनवाई गर्दै भनेको छ, धार्मिक भावनामा चोट पुर्याउने छैन। पीठले पटाकाको हानिकारक प्रभाव कम गर्न सन्तुलित र व्यवहारिक दृष्टिकोण अप्नाउनु पर्ने आवश्यकतामाथि पनि जोड दिएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत ब्रिटेन द्विपक्षीय व्यापारलाई 2030 दुई गुणा बढाउन आह्वान गर्नुभएको छ। श्री गोयलले नयाँ दिल्लीमा भारत ब्रिटेन संयुक्त आर्थिक तथा व्यापार समितिको 16 बैठकमा यो कुरा भन्नुभएको हो। यस बैठकको उद्देश्य साझा व्यापार र आर्थिक प्राथमिकताहरूलाई अगाडि बढाउने उद्देश्यले गरिएको थियो। श्री गोयलले सतत सहभागिता, सुदृढ संस्थागत तन्त्र र बढ्दो सहयोगको माध्यमले भारत ब्रिटेन आर्थिक सहयोगलाई अझ बढाउने भारतको प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले भन्नुभयो, यसले दुवै देशका व्यवसायका लागि नयाँ अवसरहरू खोलिनेछ। रक्षा मन्त्री राजनाथ सिंहले जापानमा हालै सम्पन्न एसियाली खेलकुदमा 27 पदक जित्ने तीनै सेनाका खेलाडीहरूलाई आज सम्मान गर्नुभयो। यी खेलाडीहरूले 6 स्वर्ण, 11 रजत र 10 काँस्य पदक जितेका छन्। भारतले जम्मा 85 पदक जितेको छ र पदक तालिकामा 4 स्थानमा महत्वपूर्ण योगदान पुर्याएको छ। यस अवसरमा श्री सिंहले खेलाडीहरूको अनुशासन, कडा परिश्रम र टीम भावनाको प्रशंसा गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। केन्द्रले सबै राज्य र केन्द्रशासित प्रदेशहरूलाई स्वास्थ्य सेवा प्रदायक संस्थाहरूद्वारा प्रदान गरिने सेवा र सुविधाहरूको शुल्क स्पष्ट रूपमा प्रदर्शन गर्ने व्यवस्था सुनिश्चित गर्न आग्रह गरेको छ। यस कदमको उद्देश्य बिरामीहरूलाई स्वास्थ्य सेवा सम्बन्धी निर्णय लिन सक्षम बनाउनु, बिलिङसँग सम्बन्धित विवादहरू रोक्नु र स्वास्थ्य सेवाप्रतिको विश्वास सुदृढ पार्नु हो। यस सम्बन्धमा केन्द्रीय स्वास्थ्य सचिव पुण्य सलिला श्रीवास्तवले सबै राज्य र केन्द्रशासित प्रदेशका मुख्य सचिवहरूलाई पत्र लेख्नु भएको छ। स्वास्थ्य सेवाको मूल्य निर्धारणमा पारदर्शिताको महत्वमा जोड दिँदै सचिव श्रीवास्तवले शुल्कको स्पष्ट प्रदर्शनले बिरामी र उनीहरूका परिवारलाई उपचारको सम्भावित खर्च बुझ्न, स्वास्थ्य सेवा सम्बन्धी निर्णय लिन र उपचार खर्चको योजना बनाउन मद्दत पुर्याउने कुरा उल्लेख गर्नुभयो। अर्थशास्त्रको नोबेल पुरस्कार यस वर्ष अमेरिकाका अर्थशास्त्रीहरू रोबर्ट ई हल र माइकल वुडफोर्डलाई दिने घोषणा गरिएको छ। उनीहरूले आर्थिक उछाल र मन्दीको समयमा नीति निर्माताहरूका लागि अर्थव्यवस्थालाई स्थिर बनाउन मदद गर्ने व्यापक आर्थिक मोडलहरू विकसित गरेका छन्। रोयल स्वेडिस एकाडेमी अफ साइन्सेसले उनीहरूको कामले राजकोषीय र मौद्रिक नीतिहरूको सैद्धान्तिक आधारलाई बलियो बनाएको बताएको छ। साथै सरकार र केन्द्रीय ब्याङ्कहरूको आर्थिक उतार चढ़ाउसित सामना गर्ने क्षमतामा पनि सुधार गरेको छ। यो मोडलले परिवार र व्यवसायहरूलाई भविष्यको आर्थिक स्थितिलाई ध्यानमा राखेर खर्च, बचत, लगानी र मूल्य निर्धारण सम्बन्धी निर्णय लिन मदद गर्छ। यी मोडलहरू अब विश्वभरिका केन्द्रीय ब्याङ्कहरू र सरकारहरूद्वारा व्यापक रूपमा प्रयोग गरिँदैछ। रोबर्ट इहल स्ट्यानफोर्ड विश्वविद्यालयका प्रोफेसर हुन् भने माइकल वुडफोर्ड कोलम्बिया विश्वविद्यालयका प्रोफेसर हुन्। आज शारदीय नवरात्रिको दोस्रो दिन हो। यस दिन तपस्या, त्याग र संकल्पको प्रतीक देवी ब्रह्मचारिणीको पूजा अर्चना गरिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। प्रधानमन्त्रीले देवी ब्रह्मचारिणीले सबैलाई साहस र आत्मसंयमको आशीर्वाद प्रदान गरून् भनी कामना गर्नुभयो। सामाजिक न्याय तथा आधिकारिता मन्त्रालयले बुधबार नयाँ दिल्लीमा भिक्षावृत्ति मुक्त भारत, भिक्षावृत्ति मुक्त दिल्लीतर्फ अग्रसर शीर्षकको कार्यक्रम आयोजना गर्ने भएको छ। मन्त्रालयले जनाए अनुसार यो पहल आत्मनिर्भर भारत र 2047 विकसित भारत निर्माण गर्ने वृहत राष्ट्रिय आकांक्षासँग मेल खान्छ। मन्त्रालयले जानकारी दिए अनुसार सामाजिक न्याय तथा अधिकारिता मन्त्रालय मन्त्री डाक्टर विजेन्द्र कुमार र दिल्लीका मुख्यमन्त्री रेखा गुप्ता यस कार्यक्रममा विशेष अतिथिको रूपमा सहभागी हुनेछन्। मन्त्रालयले थप जानकारी दिँदै यस कार्यक्रमले केन्द्र र राज्य सरकार, जिल्ला प्रशासन, शहरी स्थानीय निकाय र नागरिक समाजका संस्थाहरूलाई एकै ठाउँमा ल्याई भिक्षावृत्तिमा संलग्न व्यक्तिहरूको सामाजिक पुनर्व्यवस्थाका उपायहरूबारे छलफल गर्ने अवसर प्रदान गर्ने बताएको छ। दिल्ली यातायात पुलिसले नयाँ दिल्लीमा भोलि हुने ब्लुमबर्ग न्यू इकोनोमी फोरम 2026 ध्यानमा राख्दै यातायात

0: परामर्श जारी गरेको छ। पुलिसले बताए अनुसार नयाँ दिल्लीको होटल ताज प्यालेसमा यो फोरम आयोजना हुने भएकाले भोलि बिहान 7 बजेदेखि दिउँसो 1 बजेसम्म कार्यक्रम स्थल वरपरका मुख्य सड़कहरूमा यातायात प्रतिबन्ध र मार्ग परिवर्तन लागू हुने रहनेछ। पुलिसले यात्रीहरूलाई प्रभावित मार्गहरूबाट बस्न, वैकल्पिक मार्गहरू अपनाउन र अतिरिक्त यात्रा समय लिएर हिँड्न आग्रह गरेको छ। दिल्ली मेट्रोले मेट्रो नेटवर्कका सबै स्टेशनहरूमा प्रवेश र निकास द्वार पुनः खोलेको बताएको छ। सबै सम्बन्धित स्टेशनहरूमा मेट्रो फेरबदलको सुविधा पनि उपलब्ध छ। यो समाचार युट्युबमा @AIRNews कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। गृहमन्त्री अमित शाहले भोलि नयाँ दिल्लीमा हुने बिम्स्टेक गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन आउने सदस्य राष्ट्रहरूका गृहमन्त्री तथा प्रतिनिधि मण्डलहरूलाई स्वागत गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले सरकारले विगत केही वर्ष यता रक्षा क्षेत्रमा आत्मनिर्भरता र आधुनिकीकरणमा विशेष जोड़ दिँदै आएको बताउनु भएको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत ब्रिटेन द्विपक्षीय व्यापारलाई 2030 दुई गुणा बढाउन आह्वान गर्नुभएको छ। सबै राज्य र केन्द्रशासित प्रदेशहरूलाई स्वास्थ्य सेवा प्रदायक संस्थाहरूद्वारा प्रदान गरिने सेवाहरूको शुल्क स्पष्ट रूपमा प्रदर्शन गर्न आग्रह गरेको छ र अर्थशास्त्रको नोबेल पुरस्कार यस वर्ष अमेरिकाका अर्थशास्त्रीहरू रोबर्ट ई हल र माइकल वुडफोर्डलाई दिने घोषणा गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: समय अहिले ठिक रातिको 8 बजिरहेछ। श्रोता हामीलाई सुन्दै हुनुहुन्छ एफएम 103.5 MHz आकाशवाणी खरसाङ केन्द्रबाट। र अबको क्रममा प्रस्तुत छ कार्यक्रम युवा वाणी।

103.5 मेगाहर्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको न्यानो अभिवादन। श्रोता मित्र हजुरहरूलाई ज्ञात नै भएको कुरा हो, हामीहरू युवावाणीको हरेक विषयमा विविध विषयहरूमा कुराकानी गर्ने गर्छौँ र श्रोता मित्र आज पनि म हजुरहरूसँग यस्तै एक विषयमा कुराकानी गर्नेछु र मेरो आजको विषय रहेको छ दशैं, धर्म, मनोविज्ञान, समाज, प्रकृति र विज्ञानको संगम। दशैं नेपाली समाजको सबैभन्दा व्यापक, जीवन्त र बहुआयामिक पर्वमध्ये एक हो। सामान्यत दशैंलाई देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको धार्मिक कथासँग जोडेर हेरिन्छ। तर दशैंको अर्थ केवल पूजा, टीका, जमरा, पिङ, नयाँ कपडा, मासु वा आफन्तसँगको भेटघाटमा सीमित छैन। यसको गहिराईमा हेर्ने हो भने दशैं धर्म र संस्कृतिसँगै मानव मनोविज्ञान, सामाजिक सम्बन्ध, ऋतु परिवर्तन, स्वास्थ्य, कृषि जीवन, प्रकृति र वैज्ञानिक सोचसँग समेत जोडिएको देखिन्छ। दशैं एउटा यस्तो सांस्कृतिक संरचना हो जसले मानिसलाई बाहिरी संसारसँग मात्र होइन आफ्नै भित्री संसारसँग पनि संवाद गर्न प्रेरित गर्छ। यसले खराबमाथि राम्रोको विजयको प्रतीक प्रस्तुत गर्छ। तर त्यो विजयलाई केवल पौराणिक युद्धका रूपमा बुझ्नु पर्याप्त हुँदैन। मानिसभित्रको डर, लोभ, अहंकार, क्रोध, ईर्ष्या, असन्तुलन र निराशामाथि विवेक, साहस, करुणा, आत्मअनुशासन र आशाको विजयलाई पनि दशैंको आन्तरिक अर्थका रूपमा बुझ्न सकिन्छ।

धार्मिक र आध्यात्मिक अर्थ। दशैंको धार्मिक आधार शक्तिको आराधनामा केन्द्रित छ। विशेष गरी नवरात्रमा देवीका विभिन्न स्वरूपको पूजा गरिन्छ। हिन्दू परम्परामा देवीलाई शक्ति, संरक्षण, सृजनशीलता र विनाशकारी शक्तिलाई नियन्त्रण गर्ने सामर्थ्यका रूपमा बुझिन्छ। महिषासुरमाथि दुर्गाको विजयले अधर्ममाथि धर्म र अराजकतामाथि व्यवस्थाको विजयको प्रतीकात्मक सन्देश दिन्छ। तर धार्मिक कथाहरूको अर्थलाई केवल ऐतिहासिक घटनाको सत्य असत्यमा सीमित गर्नु आवश्यक छैन। मिथक र प्रतीकले मानव जीवनका गहिरा प्रश्नलाई अभिव्यक्त गर्ने काम पनि गर्छन्। महिषासुरलाई बाहिरी शत्रु मात्र नभई मानिसभित्रका नकारात्मक प्रवृत्तिको प्रतीकका रूपमा पनि व्याख्या गर्न सकिन्छ। त्यस अर्थमा दुर्गा बाहिरी देवी मात्र नभई मानिसभित्रको साहस, चेतना र आत्मशक्तिको प्रतीक बन्न पुग्छन्। दशैंको टीका र आशीर्वादको परम्पराले पनि यही सामाजिक आध्यात्मिक अर्थलाई अगाडि बढाउँछ। ठुलाबाट टीका र आशीर्वाद ग्रहण गर्नु केवल धार्मिक कर्मकाण्ड होइन, यसले पुस्ताबीचको सम्बन्ध, सम्मान र शुभेच्छालाई अभिव्यक्त गर्छ। आफूभन्दा अग्रजबाट जीवनका लागि शुभकामना प्राप्त गर्नु र आफूभन्दा सानालाई माया तथा आशीर्वाद दिनु सामाजिक निरन्तरताको एउटा सांस्कृतिक माध्यम हो। दशैं र मनोविज्ञान। मानिस केवल जैविक प्राणी होइन, ऊ भावनात्मक र सामाजिक प्राणी पनि हो। त्यसैले चाडपर्वको मनोवैज्ञानिक महत्त्व निकै ठुलो हुन्छ। दैनिक जीवनको काम, पढाइ, आर्थिक तनाव, सामाजिक प्रतिस्पर्धा र व्यक्तिगत समस्याबीच दशैंले केही समयका लागि मानिसलाई नियमित दिनचर्याबाट बाहिर निस्कने अवसर दिन्छ। परिवारका सदस्यहरू एक ठाउँमा भेला हुनु, आफन्तसँग भेट्नु, पुराना साथीहरूसँग कुरा गर्नु र सामूहिक भोजन गर्नुले मानिसमा सामाजिक सम्बन्धको अनुभूति बलियो बनाउन सक्छ। मनोविज्ञानमा सामाजिक सम्बन्ध र आफ्नत्वको भावना मानसिक स्वास्थ्यका महत्त्वपूर्ण पक्ष मानिन्छ। त्यसैले पारिवारिक भेटघाट र सामूहिक गतिविधिले भावनात्मक रूपमा सकारात्मक अनुभव दिन सक्छ। श्रोता मित्र, हामीहरूले सुनिरहेका छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत दशैं विषयमाथि केही कुराकानी। र अहिलेलाई भने एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

जे नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनु हुन्न आँसु।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि हजुरहरूलाई सही विषयमा नै कुराकानीहरू सुनाउनेछु। हवस् त सुन्नुहोस्। दर्शकको अर्को मनोवैज्ञानिक पक्ष नयाँ सुरुवातको भावना हो। नयाँ कपडा लगाउने, घर सफा गर्ने, पूजा गर्ने, आफन्त भेट्ने र शुभकामना आदान प्रदान गर्ने अभ्यासले मानिसको मनमा एउटा नयाँ चरण सुरु भएको अनुभूति गराउन सक्छ। मानिसको मनमा प्रतीकको ठूलो भूमिका हुन्छ। क्यालेन्डरको एउटा नयाँ दिन मात्रले जीवन परिवर्तन नगरे पनि अब केही राम्रो गरौँ भन्ने मानिसको प्रतिबद्धता निर्माण गर्न सक्छ। तर दशैं सबैका लागि सम्मान रूपमा खुसीको समय हुन्छ भन्ने मान्यता राख्नु उचित हुँदैन। परिवारबाट टाढा रहेका व्यक्ति, आर्थिक कठिनाइमा रहेका परिवार, शोकमा रहेका मानिस वा सामाजिक एक्लोपन अनुभव गरिरहेका व्यक्तिका लागि चाडपर्व कहिलेकाहीँ झन भावनात्मक रूपमा कठिन हुन सक्छ। सामाजिक सञ्जालमा अरूको उत्सव देख्दा आफ्नो जीवनसँग तुलना गर्ने प्रवृत्तिले पनि तनाव बढाउन सक्छ। त्यसैले दशैंको वास्तविक मनोवैज्ञानिक सौन्दर्य अरूको उत्सवसँग आफूलाई तुलना गर्नुमा होइन, आफ्नो परिस्थिति स्वीकार गर्दै सम्बन्ध, कृतज्ञता र आत्मीयतालाई महत्त्व दिनुमा छ। समाजशास्त्रीय दृष्टिकोणले दशैं नेपाली समाजको सामाजिक संरचनालाई बुझ्ने महत्त्वपूर्ण झ्याल पनि हो। यस समयमा गाउँ शहर, देश विदेश वा विभिन्न कामका कारण टाढिएका परिवारका सदस्यहरू सम्भव भएसम्म पुनः भेट्ने प्रयास गर्छन्। यसले परिवारलाई पुनः जोड्ने काम गर्छ। समाजशास्त्रीय रूपमा हेर्दा चाडपर्वहरूले सामूहिक पहिचान निर्माण गर्छन्। एउटै समयावधिमा लाखौँ मानिसले आफ्ना आफ्ना परम्परा र शैली अनुसार दशैं मनाउँदा उनीहरू आफूलाई एउटा ठूलो सांस्कृतिक समुदायको हिस्सा भएको महसुस गर्छन्। नेपाली जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा दशैं मनाउने तरिका पनि एउटै छैन। विभिन्न समुदायमा टीका, जमरा, पूजा, भोजन, पारिवारिक भेटघाट र अन्य परम्पराका शैली फरक हुन सक्छन्। त्यसैले दशैंलाई एउटा मात्र संस्कृतिको स्थिर रूपमा बुझ्नुभन्दा विभिन्न समुदायले आफ्नो इतिहास र स्थानीय परम्परासँग जोडेर पुनर्व्याख्या गर्दै आएको जीवित सांस्कृतिक अभ्यासका रूपमा हेर्

उपयुक्त हुन्छ। यद्यपि सामाजिक परम्पराको अर्को पक्ष पनि छ। कुनै पनि पर्वमा खर्च, देखासिखी र सामाजिक दबाव बढ्न सक्छ। अरूले जति गरे मैले पनि त्यति नै गर्नुपर्छ भन्ने मानसिकताले आर्थिक बोझ सृजना हुन सक्छ। दशैंको सामाजिक उद्देश्य सम्बन्धलाई बलियो बनाउनु हो भने अत्याधिक प्रदर्शन र प्रतिस्पर्धाले त्यसको मूल्य भावनालाई कमजोर पार्न सक्छ। ऋतु परिवर्तनसँग दशैंको सम्बन्ध। दशैं सामान्यत वर्षायाम समाप्त हुँदै शरद ऋतु सुरु हुने समयतिर पर्छ। भारतका सिक्किम राज्य तथा दार्जिलिङ कालेबुङ तथा डुवर्स तराईका क्षेत्रहरूमा मनसुनपछि आकाश सफा हुँदै जाने, वातावरणमा परिवर्तन आउने र तापक्रममा क्रमिक रूपान्तरण हुने समय यही हो। परम्परागत समाजमा ऋतु परिवर्तनको प्रभाव दैनिक जीवनमा अहिलेभन्दा धेरै प्रत्यक्ष थियो। कृषि प्रधान समाजमा वर्षायाम खेतीका लागि महत्त्वपूर्ण थियो। वर्षा, रोपाई र कृषि कार्यपछि आउने समय केही हदसम्म उत्सव, विश्राम र सामाजिक भेटघाटका लागि उपयुक्त बन्थ्यो। त्यसैले दशैंको समय कृषि चक्रसँग सांस्कृतिक रूपमा जोडिएको देखिन्छ। घर सफा गर्ने परम्परालाई पनि यसै सन्दर्भमा हेर्न सकिन्छ। वर्षायाममा घर वरिपरि चिस्यान्य, फोहोर र विभिन्न प्रकारका किरा फट्याङ्ग्राहरू बढ्न सक्छन्। वर्षा कम भएपछि घर, आँगन र वातावरण सफा गर्ने अभ्यास व्यावहारिक दृष्टिले उपयोगी थियो। आधुनिक सरसफाइ विज्ञानले पनि स्वच्छ वातावरणको महत्त्वलाई स्वीकार गर्छ। श्रोता मित्र, फेरि पनि एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै म फेरि पनि हजुरहरूलाई सही विषयमा नै कुराकानीहरू सुनाउने छु। हवस् त सुन्नुहोस्। स्वास्थ्यसँगको सम्बन्ध। दसैँमा खानपानको विशेष महत्त्व हुन्छ। मासु, दही, फलफुल, मिठाई, सेलरोटी तथा विभिन्न परिकार नेपाली दसैँका अभिन्न भाग हुन्। दसैँमा लामो यात्रा पनि गरिन्छ। सार्वजनिक यातायातमा भिड, लामो समय बसिरहनु, थकान र अनियमित भोजनले स्वास्थ्यमा असर पार्न सक्छ। त्यसैले यात्रा गर्दा पर्याप्त आराम, पानी र आवश्यक औषधि वा स्वास्थ्य सम्बन्धी सामग्रीको व्यवस्थापन उपयोगी हुन्छ। चाडपर्वको स्वास्थ्य पक्ष मानसिक स्वास्थ्यसँग पनि सम्बन्धित छ। परिवारसँग समय बिताउनु, हाँसो खुसी साट्नु र सामाजिक सम्बन्ध पुनः स्थापित गर्नु मानिसका लागि भावनात्मक रूपमा लाभदायक हुन सक्छ। तर पारिवारिक विवाद, अत्याधिक अपेक्षा वा आर्थिक तनावले उल्टो असर पनि पार्न सक्छ। त्यसैले स्वास्थ्य दशैं भनेको शरीर मात्र होइन, मन र सम्बन्ध पनि स्वास्थ्य राख्ने प्रयास हो। प्रकृति र जमराको अर्थ। दशैंमा जमराको विशेष स्थान छ। जमरा सामान्यत जौलगायत अन्नको बिउबाट उमारिन्छ। यसलाई धार्मिक रूपमा शुभता, समृद्धि र जीवन शक्तिको प्रतीक मानिन्छ। प्रकृतिको दृष्टिले जमरा अत्यन्त सुन्दर प्रतीक हो। सानो बिउ उचित वातावरण पाएपछि अङ्कुरित हुन्छ र जीवनको नयाँ रूप देखाउँछ। यसले प्रकृतिको पुनर्जन्म, वृद्धि र निरन्तरताको स्मरण गराउँछ। वैज्ञानिक रूपमा बिउ अङ्कुरण एउटा जैविक प्रक्रिया हो। पानी, उपयुक्त तापक्रम, अक्सिजन र अन्य आवश्यक परिस्थितिको प्रभावमा बिउभित्र रहेका जैविक प्रक्रियाहरू सक्रिय हुन्छन् र नयाँ बिरुवा विकास हुन थाल्छ। परम्पराले यस प्राकृतिक प्रक्रियालाई धार्मिक प्रतीकमा रूपान्तरण गरेको छ। यस अर्थमा जमरा केवल पूजा सामग्री होइन, यो मानव जीवन प्रकृतिबाट अलग छैन भन्ने स्मरण पनि हो। मानिसले अन्न उत्पादन गर्छ, तर अन्नको जीवन चक्र प्रकृति, माटो, पानी, सूर्यको प्रकाश र जैविक प्रक्रियामा निर्भर हुन्छ। वैज्ञानिक दृष्टिकोण परम्परालाई नयाँ आँखाले हेर्ने। वैज्ञानिक र संस्कृति एकाअर्काका शत्रु होइनन्। विज्ञानले कुनै परम्पराको प्राकृतिक वा सामाजिक प्रभाव बुझ्न सहयोग गर्न सक्छ, जबकि संस्कृति मानिसले प्रकृति र जीवनसँग बनाएको अर्थपूर्ण सम्बन्धको अभिव्यक्ति हो। दशैंको आन्तरिक अर्थ। बाहिरको विजयभन्दा भित्रको विजय दशैंको सबैभन्दा गहिरो अर्थ

दीर्घायु वा समृद्धिको शुभकामना प्राप्त गर्नु मात्र होइन, तर आफ्नो जरा परिवार र अघिल्लो पुस्तासँगको सम्बन्ध सम्झिनु पनि हो। सानालाई आशीर्वाद दिनु भनेको आगामी पुस्ताप्रतिको जिम्मेवारी स्वीकार गर्नु पनि हो। निष्कर्षमा भन्नुपर्दा, दशैंलाई एउटै कोणबाट बुझ्न खोज्दा यसको वास्तविक गहिराई छुट्न सक्छ। धार्मिक दृष्टिकोणले यो शक्ति, धर्म र विजयको पर्व हो। आध्यात्मिक दृष्टिले हो भने आत्मशक्ति र आन्तरिक परिवर्तनको प्रतीक बन्न सक्छ। मनोवैज्ञानिक दृष्टिले यसले आफ्नत्व, स्मृति, आशा र सामाजिक सम्बन्धलाई बलियो बनाउने पर्व हो। समाजशास्त्रीय दृष्टिले हेर्नु हो भने परिवार र समुदायलाई जोड्ने काम गर्छ। ऋतु परिवर्तनको दृष्टिले हो भने वर्षायामपछि आउने नयाँ प्राकृतिक चरणसँग सम्बन्धित छ। स्वास्थ्यको दृष्टिले सन्तुलित खानपान, सरसफाई, आराम र मानसिक स्वास्थ्यको महत्त्व यसले सम्झाउँछ। प्रतीकको दृष्टिले जमरा र कृषि जीवन मार्फत मानिसको प्रकृतिसँगको सम्बन्ध देखाउँछ। वैज्ञानिक दृष्टिले परम्पराभित्र रहेका व्यवहारिक पक्षलाई प्रमाण र तर्कका आधारमा बुझ्ने अवसर दशैंले हामीलाई दिन्छ। यसरी हेर्दा दशैं केवल क्यालेन्डरमा आउने एउटा पर्व होइन, यो नेपाली समाजको सामूहिक स्मृति, पारिवारिक सम्बन्ध, प्राकृतिक चक्र, धार्मिक विश्वास र मानवीय मनोविज्ञानलाई एकै ठाउँमा जोड्ने सांस्कृतिक अनुभव हो। आजको बदलिदो समयमा दशैंको संरक्षण भनेको हरेक पुरानो अभ्यासलाई जस्ताको त्यस्तै दोहोर्याउनु मात्र होइन, यसको मूल्य, मानवीय मूल्य, आत्मीयता, सद्भाव, कृतज्ञता, सम्बन्ध, प्रकृतिप्रतिको सम्मान, संयम र सकारात्मक परिवर्तनलाई नयाँ पुस्ताको जीवनसँग जोड्नु पनि हो। अन्तत दशैंले हामीलाई बाहिरका शत्रुमाथि विजयको कथा मात्र सुनाउँदैन, तर यसले एउटा शान्त प्रश्न पनि सोध्छ। हामी आफूभित्रका कुन कमजोरीमाथि विजय प्राप्त गर्ने प्रयास गर्दैछौँ? सायद यही प्रश्नको इमान्दार उत्तर खोज्नु नै दशैंको सबैभन्दा गहिरो आन्तरिक यात्रा हो। श्रोता मित्र, हामीहरूले सुनिरहेका छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम मार्फत दशैंको धार्मिक, मनोवैज्ञानिक, सामाजिक, प्राकृतिक र विज्ञानसँगको सङ्गम विषयमाथि केही कुराकानी। र आजलाई भने प्रस्तुता योजना मोहरा लगायत म प्रयासलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

0: नमस्कार श्रोता नमस्कार श्रोतागण आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आज यस कार्यक्रममा प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको 12 साल कल्याणकारी योजनामा सामाजिक सशक्तिकरणतर्फ भारतको फर्को यस विषयमाथि हामीसित चर्चामा भाग लिन हाम्रो स्टुडियोमा आज उपस्थित हुनुहुन्छ डाक्टर नकुल छेत्री। उहाँ एक अवकाश प्राप्त शिक्षक हुनुहुन्छ तथा दार्जीलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक विद्यालयमा झण्डै 30 वर्षसम्म अध्यापनको कार्य गर्नुभएको छ। उहाँले शिक्षाको क्षेत्रमा उहाँसँग धेरै गहन अनुभवहरू छन् तथा सामाजिक कार्यमा अग्रणी हुनुहुन्छ उहाँ। त कार्यक्रमलाई प्रस्तुत गरिरहेकी छु म सविता छेत्री। डाक्टर नकुलजी आकाशवाणी खरसाङको यो स्टुडियोमा यहाँलाई स्वागत छ र नमस्कार टक्राउन चाहन्छु यहाँलाई।
1: यहाँलाई पनि मेरो तर्फबाट नमस्कार।
0: त डाक्टर नकुलज्यू, प्रधानमन्त्री नरेन्द्र मोदीजीको जुन प्रमुख कल्याणकारी योजनाहरू के हुन् अघि यसको लक्ष्य र उद्देश्य के हो अनि यसले समाज अनि राष्ट्रलाई के कति टेवा दिएको छ यसबारे अलिकति प्रकाश पारिदिनुहोस्।
1: हजुर धन्यवाद। विशेष प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारका 12 वर्ष कल्याणकारी योजनादेखि सशक्तिकरणतर्फको यात्रा सम्बन्धमा चर्चा गर्नुपर्दा 2014 लिएर आज 2026 भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको कार्यकाल ठ्याक्कै 12 वर्ष पुरा भएको छ र यो 12 वर्षको कार्यकाल त अब धेरै लामो विस्तृत छ। 12 वर्षको त हामी त यो 12 महिना होइन 12 दिन पनि होइन यो एकछिनमा त्यो सम्भव छ नहोला, तरै पनि केही मुख्य बुदाहरू म राख्ने प्रयास गर्छु। र विगत 12 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्र सरकारले धेरै कल्याणकारी योजनाहरू लागू गरेर राष्ट्रलाई सशक्त अनि समृद्ध बनाएर लगिरहेकै छ र भारतको कल्याणकारी व्यवस्थालाई अधिकार वा अनुदानमा आधारित प्रणालीबाट सशक्तिकरणमुखी तथा लक्षित सेवा वितरण प्रणालीमा रूपान्तरण पनि गरेको छ र ती योजनाहरू कस्ता छन् भने कोही सोझै लाभार्थीहरू समक्ष पुर्याउन प्रविधिको प्रयोग पनि गरिएको छ र जुन नयाँ यो इको सिस्टमले यो लाभार्थीहरू समक्ष जुन योजनाहरू सोझै पुर्याइन्छ त्यसो हुँदाखेरि यो इको सिस्टमले कागजपत्रमा हुने खर्च र त्यो झन्झट थियो नि पहिला त्यसलाई पनि बचाएको छ र साथै सिधा ग्रामीण र सहरी गरिबहरूलाई फाइदा पुर्याएको छ र 2014 माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यभार ग्रहण गरेपछि भने उनले उनको सरकार गरिबहरूको कल्याणमा समर्पित हुनेछ भनेका थिए। त्यसै बेलादेखि नै हामीले उनका नीतिगत उद्देश्यलाई नजिकबाट पछ्याएका छौँ। ती नीतिगत उद्देश्यहरूमा लक्षित भारत सरकारका अनेकौँ साना ठुला योजनाहरू सरकारी योजनाहरू रहेका छन्। तीमध्ये विशेष अब ती सबैमध्ये 3 मलाई लागेको छ विशेष योजनाहरूलाई मूल रूपमा चर्चा

0: गर्नु हो भने ती हुन् पहिलो प्रधानमन्त्री जनधन योजना, अनि दोस्रो जाम जेएएम ट्रिनिटी भनिन्छ, र जुन चाहिँ जनधन अनि त्यसरी नै आधार अनि मोबाइल को संयोजन त्यसलाई ट्रिनिटी, र त्यस्तै गरेर प्रधानमन्त्री उज्ज्वला योजना, यो प्रमुख रूपमा मैले मेरो संज्ञानमा राखेको छु। किनभने यो प्रधानमन्त्री जनधन योजना पिएमजेडिवाई भनिन्छ, यो प्रधानमन्त्री जनधन योजना भारत सरकारद्वारा 28 अगस्त 2014 सुरु गरेको एक राष्ट्रिय वित्तीय समावेशीकरण अभियान हो, र यसको उद्देश्य समाजका हरेक वर्गलाई ब्याङ्किङ तथा वित्तीय सेवाको पहुँचभित्र ल्याउनु। अनि यसका प्रमुख उद्देश्यहरूलाई हेर्दा यसको पहिलो उद्देश्य चाहिँ हुन्छ हरेक नागरिकलाई ब्याङ्किङ सेवासँग जोड्नु, जस्तो कि ब्याङ्क खाता नभएका व्यक्तिहरूलाई जिरो ब्यालेन्समा ब्याङ्क खाता खोल्ने सुविधा उपलब्ध गराउनु थियो। यस्तै प्रकारले दोस्रो रूपमा हेऱ्यौँ भने वित्तीय समावेशीकरण सुनिश्चित गर्नु पनि छ, अर्थात् ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई पनि औपचारिक वित्तीय प्रणालीमा समावेश गर्नु, यो रहेको छ। र त्यस्तै प्रकारले तेस्रो हेऱ्यौँ भने बचत गर्ने संस्कृतिको विकास गर्नु, अर्थात् नागरिकलाई सुरक्षित रूपमा पैसा जम्मा गर्न र आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रोत्साहित गर्नु पनि यसको उद्देश्य रहेको हामी पाउँछौँ। र चौथोमा हेऱ्यौँ भने सरकारी लाभ प्रत्यक्ष रूपमा लाभार्थीहरूमा पुर्याउनु, अर्थात् विभिन्न सरकारी योजनाका अनुदान, पेन्सन, छात्रवृत्ति तथा अन्य लाभहरू प्रत्यक्ष ब्याङ्क खातामा पठाउने व्यवस्था गर्नु रहेको। अब पाँचौँ रूपमा हेऱ्यौँ भने बिमा तथा सामाजिक सुरक्षा विस्तार गर्नु पनि रहेको छ, जस्तो कि दुर्घटना बिमा भयो, जीवन बिमा तथा अन्य सामाजिक सुरक्षा योजनामा पहुँच बढाउनु पनि यसको उद्देश्य रहेको देखिन्छ। र छैटौँमा हेर्दा सहज ऋण सुविधाको पहुँच प्रदान गर्नु, अर्थात् ओभरड्राफ्ट तथा अन्य ब्याङ्किङ ऋण सुविधा मार्फत आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु। र सातौँमा हेर्दा नगद रहित क्यासलेस कारोबारलाई बढावा दिनु पनि रहेको छ, अर्थात् डेबिट कार्ड तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्नु यसको मूल उद्देश्य यस प्रकारले हामी पाउन सक्छौँ। र यी योजनाहरूलाई संक्षेपमा भन्नुपर्दा प्रधानमन्त्री जनधन योजनाको मूल उद्देश्य हरेक परिवारलाई ब्याङ्किङ सुविधा, वित्तीय सुरक्षा र सरकारी लाभको सहज पहुँच प्रदान गरी आर्थिक सशक्तिकरण गर्नु रहेको छ। र यस योजनाले विशेष गरी गरिब, किसान, श्रमिक, महिला तथा ग्रामीण समुदायलाई वित्तीय मुख्यधारामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। अब यो भयो एउटा, अर्को चाहिँ भयो जाम ट्रिनिटी भनियो, र जाम भन्नाले जनधन आधार मोबाइलको संयोजनलाई जनाउँछ,
1: तिनवटा कुराको संयुक्त
0: संयोजन यस प्रकारले यसलाई राखिएको छ। अब यो एकअर्कामा यो जोडिएको छ भनौँ, यो भारत सरकारद्वारा विकसित गरेको एक डिजिटल वित्तीय संरचना हो, र जसको उद्देश्य चाहिँ सरकारी सेवा र लाभहरूलाई पारदर्शी, छिटो र प्रत्यक्ष रूपमा नागरिकसम्म पुर्याउनु रहेको छ। प्रधानमन्त्री भारतीय जनऔषधि परियोजना भन्ने पनि छ है अहिले चलेको, त्यो अन्तर्गत जनऔषधि केन्द्र मार्फत सस्तो मूल्यमा औषधि उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। र अब यो सबैलाई चाहिँ एक वाक्यमा भन्नु हो भने चाहिँ आयुष्मान भारत योजनाको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर परिवारलाई निशुल्क तथा

0: स्वास्थ्य सेवा उपलब्ध गराई स्वास्थ्य खर्चको बोझ कम गर्नु हो
1: जुन आयुष्मान भारत योजनाले विगत 12 वर्षदेखि गरिरहेको
0: छ।
1: हजुर, र सरलाई म अर्को कुरा राख्न लागिरहेको छु अघि। हाम्रो देशमा अनेकौं यस्ता वञ्चित अनि गरीब मानिसहरू छन् जसलाई गरिबी रेखादेखि माथि उठाउने प्रयास श्री मोदीजीले नै गर्दै आइराख्नु भएको छ र आज 25 करोड़ भन्दा माथिका मानिसहरू गरिबी रेखादेखि माथि उठेका छन्, जो एउटा ठूलो उपलब्धि पनि हो। साथै धेरै मानिसहरू छन् जसको घर छैन अथवा कच्चा झोपडीमा बस्दै आइरहेका छन् अघि, र यसका लागि मोदीजीले एउटा योजना आरम्भ गर्नुभयो जसलाई हामी प्रधानमन्त्री आवास योजना भन्छौँ अघि, र यो प्रधानमन्त्री आवास योजना बारे पनि अलिकति हामीलाई प्रकाश पार्नुहोस्।
0: यो प्रधानमन्त्री आवास योजना जुन चाहिँ लागू गरिएको छ, यसलाई हेर्दाखेरि चाहिँ के लाग्छ भने विशेष महिलाहरूलाई चाहिँ एकदमै प्रावधान दिएको जस्तो मलाई लाग्छ। किनभने हेर्नुहोस् है, कसैको घर छैन भने उसलाई घर दिलाउने, त्यस पछाडि उसको चुला जल्नुको लागि ग्यास दिने, उज्ज्वला योजना, त्यो ग्यास दियो त्यहाँ पकाउने रासिन पानीहरू भयो, होइन हरेक उयो छ नि, त्यो सितै सरसफाइको लागि शौचालयहरू भयो, अब भयो खाने पानीहरू पिउने पानीहरू, यो आधारभूत यो आवश्यकताहरू त धेरै सम्म प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले गरेको जस्तो गर्दै आएको देखिन्छ। र त्यसै अनुरूप प्रधानमन्त्री आवास योजनाको कुरा गर्दा चाहिँ सरकारले आवासलाई सम्मानजनक जीवनको आधार मान्दै प्रधानमन्त्री आवास योजना सञ्चालन गरेको छ, र यस योजनाको उद्देश्य घरविहीन तथा कमजोर आर्थिक अवस्थाका परिवारलाई पक्की आवास उपलब्ध गराउनु हो। एक तथ्य अनुसार यस योजना अन्तर्गत सन् 2029 5 करोड़ घर निर्माण गर्ने लक्ष्य राखिएको छ भने करिब 3,90,00,000 घर त स्वीकृत भएको छ अनि लगभग 3 करोड़ घर त निर्माण सम्पन्न भइसकेको देखिन्छ। र विशेष कुरा के छ भने यसका लागि लाभार्थीको छनौट डिजिटल माध्यमबाट गरिन्छ र आधार प्रमाणीकरण प्रयोग पनि गरिन्छ। यसमा घरहरूको जियो ट्यागिङ गरिन्छ अनि कृत्रिम बुद्धिमत्ता एआई भनिन्छ नि, त्यो आधारित अनुगमन प्रणाली पनि प्रयोग गरिन्छ। र यस प्रकारले यस योजना अन्तर्गत घर प्राप्त गर्ने परिवारहरूलाई अन्य योजनाहरूसँग पनि जोडिएको छ, जस्तै स्वच्छ भारत अभियान मिसन भयो, जल जीवन मिसन भयो, उज्ज्वला योजना भयो, पीएम सूर्य घर योजना, त्यस्तै निशुल्क अब बिजुली सम्बन्धी योजनाहरू छ यो भित्र, र यी सबैमा चाहिँ एकअर्कामा यो संयोजन भएको पाउँछौँ।
1: यस्ता विभिन्न योजनामा विशेष गरेर महिला सशक्तिकरण हामीले देखिरहेका छौँ अघि, र नकुलजी, यो प्रधानमन्त्री नरेन्द्र मोदीले यो 12 वर्षहरूमा महिला सशक्तिकरणको क्षेत्रमा ठूलो कार्य गर्नुभएको छ।
0: हजुर हजुर,
1: जति पनि कार्य भएको छ अहिलेसम्म पूर्णत रूपले नारी सशक्तिकरणलाई नै केन्द्रित गरेर गरिएको छ अघि, र यसमा तपाईँको के भनाइ छ?
0: त्यो अघि पनि मैले भने विशेष गरेर नारीहरूलाई चाहिँ एकदम यसमा प्रधानता दिएको पाउँछौ। जस्तो यो अघि मैले भने अझै अब भारत सरकारले त एउटा बिल ल्याइसकेको थियो कि नारीहरूले 33% चाहिँ आरक्षण पाउनु पर्छ, होइन? यो प्रकारले समग्रमा हेर्दाखेरि नारीहरूको लागि त थुप्रै योजनाहरू ल्याएको पाउँछौँ, जस्तो कि महिलाहरूको आर्थिक सशक्तिकरणको निम्ति चाहिँ लखपति दिदी भन्ने एउटा अभियान चलाइएको छ, र कुनै पनि राष्ट्रको वास्तविक विकास त्यस बेला मात्र सम्भव हुन्छ जब समाजका सबै वर्गहरू विकासको मूलधारामा सहभागी हुन्छन् अथवा जोडिन्छन्। विशेष गरी महिलाहरू आर्थिक, सामाजिक र शैक्षिक रूपमा सशक्त नभएसम्म समावेशी विकासको लक्ष्य हासिल गर्न सकिँदैन।
1: त चर्चा चौतारी कार्यक्रममा आज हामीसँग उपस्थित हुनुहुन्थ्यो दार्जिलिङबाट आउनुभएका डाक्टर नकुल छेत्री, जो एकजना

हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौँ। समय अहिले ठिक रातिको 10:30 भइरहेछ श्रोता। त यसको साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रमहरू यहीँ समाप्त हुँदछ। भोलि यही प्रसारण आकाशवाणी खरसाङ एफएम 103.5 MHz पुनः भेट हुनेछौँ बिहान 6:22 त तबसम्मको निम्ति हामीलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते, शुभरात्रि, जय हिन्द।